0: हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
5: यही असोज 17 गते तेस्रो शनिबारको दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
7: के तपाई गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858 40719 र 9858 51715।
6: सूचना
11: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक, सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 9855-13-956।
5: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
6: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
5: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
6: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
5: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
6: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
5: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
12: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
13: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
12: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
13: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
12: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
13: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
12: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
13: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
14: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
15: हजुर आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 97151590 97151590।
16: महाचार महापहार Xiaomi व Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi व Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज रेडियो भेरी साइंसेस
1: अहिले बिहानको 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 15 गते बिहीबार सन् 2026 अक्टोबर 1 तारीख असोज कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनस्थापनामा जाने सरकारको निर्णय। बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने।
0: बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन।
1: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य, चीनतर्फका नाका अवरूद्ध हुँदा समस्या। चाडपर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता।
4: हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने, त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
0: इरानसँग शान्ति सम्झौता वा सैन्य कारवाही दुवै विकल्प खुला रहने ट्रम्पको भनाई। मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास गर्दै
1: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक सात च्याम्पियनशीपबाट बाहिर।
5: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
6: सो व्हाट नेक्स्ट?
5: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ। लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
7: थप जानकारीको लागि 9853145531 वा व्हाट्सएप र भाइबर नम्बर 9803558 मा सम्पर्क गर्नुहोस्।
5: एनआईसी एसिया क्यापिटल,

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भोटेकोसी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट अब खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको छ। उद्धारको काम सकिएको घोषणा गरेको सरकारले अब कानून संशोधन गरेर बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहितका विस्थापितलाई पुनर्स्थापना गर्ने भएको हो। यसबाहेक भाड़ाको घरमा बस्न चाहनेलाई मासिक 15,000 रूपियाँ दिने प्रक्रिया पनि शुरू हुने भएको छ। गृहमन्त्री सुदन गुरूङको अध्यक्षता हिजो बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारिणी समितिको 37 बैठकले खोज तथा उद्धारबाट खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। प्राधिकरणका अनुसार अहिलेसम्म 7 पालिकाका 278 परिवारले तत्काल अस्थायी आवासमा बस्न चाहेको विवरण प्राप्त भएको छ। यसबाहेक रसुवाको घोषाईकुण्ड गाउँपालिकाका 400 परिवार तथा उत्तर गया सहितका पालिकाबाट विस्थापित 350 परिवार नुवाकोटको विदुर नगरपालिकामा होल्डिङ सेन्टरमा बसिरहेका छन्। यद्यपि उनीहरूको विकल्प छनौट गर्ने काम भइरहेको छ। कानून संशोधन गरेर भोटेकोसी त्रिशुली बाढ़ीमा बेपत्ता भएकालाई मृतक सरह वा मृतक घोषणा गर्ने भएको छ। गृह मन्त्रालयले विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विपद प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बेपत्तालाई मृतक वा मृतक सरह घोषणा गरेर परिवारलाई राहत दिने विषय 15 दिनभित्र निर्गोल हुने बताउनुभयो। कानून संशोधन गरेर मृतक सरह घोषणा गर्ने निर्णय भएको छ। कानून मन्त्रालयले पनि कानून संशोधन तत्काल गर्न सकिने ब्रिफिङ गरेको छ। उहाँले भन्नुभयो, त्यसअघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यस्तै बाढ़ी प्रभावित नुवाकोट र रसुवाका बासिन्दाहरू भग्नावशेषमा आफ्ना बाकी स्मृति जोगाउन लागि परेका छन्। घरभित्र पसेको बाक्लो लेदो पन्छाउँदै उनीहरू महत्वपूर्ण कागजात, पुराना तस्विर, पुराना चिनो, अध्ययनका कापी किताब र जीविकोपार्जनका सरसामान खोजी गरिरहेका छन्। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र पुनर्जीवनको बलियो आधार बनेको देखिन्छ। कान्तिपुरमा खबर छ।
3: अविरल वर्षापछि गएको बाढ़ी पहिरोले ठाउँ ठाउँमा सड़क र पुलमा क्षति पुर्याएपछि बन्द भएका सड़क विस्तारै खुल्दै गएका छन् र जनजीवन पनि सामान्य बन्दै गएको छ। केही दिन अघि परेको अविरल वर्षाले गाड़ीको चाप बढ़ी हुने, पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए। अहिले यी दुवै राजमार्गमा दुईतर्फी नै गाड़ी चल्न थालेका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा गएको भदौ 14 गते भोटेकोशी बाढ़ीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा सड़क भाँसिएको थियो। पछि भाँसिएको सड़क खण्ड भन्दा केही माथि नयाँ ट्र्याक खोलेर 18 दिनमा गाड़ी संचालनमा ल्याइएको हो। यो खण्डमा पहिरोको जोखिम कायम रहेकाले पनि वर्षातको समयमा यो मार्गमा गाड़ी चलाउन रोक लगाएको थियो। अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमा गाड़ी चलिरहेका सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेले बताउनुभयो। अहिले लमजुङ, मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने टुटेको छ। बागलुङ पर्वत जोड्ने मालढुङ्गामा रहेको कालीगण्डकी नदीको पक्की पुलको पहुँच सड़क बगाउँदा दुई जिल्लाबीच सीधा सड़क सम्पर्क टुटेको छ। यस्तै गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले सड़क र पुल बगाउँदा रसुवा नुवाकोट पनि अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेको छैन। अहिले मुख्य समस्या मनाङ र मुस्ताङ जोड्ने सड़क र पुलमा छ। बागलुङका वैकल्पिक मार्ग चलेका छन्। प्रवक्ता नेउपानेले भन्नुभयो, समस्या भएका सबै राजमार्गमा भोलिसम्म सहज रूपमा गाड़ी चल्ने उहाँको भनाइ छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। यसैबीच काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़क अहिले नियमित रूपमा चलिरहेका छन्। बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थाले। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत चालिसेमा गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पन्छाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि सञ्चालनमा आइसकेको छ। बीपी राजमार्ग पनि बाढ़ीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा पनि नियमित रूपमा गाड़ी चलिरहेका छन्।
2: नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ। 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व तहमा आउँदैछन्। कुल 6743 वडाका कार्य समितिमा 10271 युवा छानिएका छन्। यस्तै 33715 युवा चाहिँ क्षेत्रीय प्रतिनिधिमा छानिएका छन्। कांग्रेसको ओडाभन्दा माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ। क्षेत्रीय प्रतिनिधिमा हरेक ओडाबाट कम्तीमा 3 छनौट भएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। भारी वर्षाका कारण कांग्रेसको 15 महाधिवेशन 2 दिनपछि सारिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि 2 दिनको समय उपयोग गर्नुपर्नेमा मध्यमार्गी नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन्। संस्थापन गगन थापा नेतृत्वको महाधिवेशनको प्रक्रिया तीव्र भए पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग सहमतिको प्रयास पनि भइरहेको छ। पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता गराउने र थापालाई बन्द सत्रको अध्यक्षता गराएर सहमतिको मध्यमार्ग खोजी हुनुपर्ने एकथरी नेताहरूको सुझाव छ। देउबा पक्षले मंगिर 21 गतेदेखि 23 गतेसम्म छुट्टै 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। वडा अधिवेशन आजदेखि शुरू गर्ने र 56 जिल्लामा निर्वाचन संयोजक तोकिएको देउबा पक्षको भनाइ छ। अर्कोतर्फ सभापति गगन थापा पक्षले भने महाधिवेशन उद्घाटनसम्म देउबालाई सहभागी गराउने प्रयास भइरहेको बताउँदै आएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। कायाकैरनमा चीनतर्फका नाका अवरूद्ध हुँदा व्यवसायमा परेको समस्या बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: जहाँ फेरिन्छ सुखको साथ त्यही हो घर जहाँ हुन्छ खुसीको बात जहाँ बालापन उमेरले छेक्दैन मनको कलाकारिता कतैले रोक्दैन जहाँ पहिलो आवास हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास भिन्नताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने, बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन, कांग्रेसमा ओडादेखि केन्द्रसम्म युवा नेतृत्व आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्यका रूपमा देखिन थालेको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा भारतपछि सबैभन्दा धेरै नेपाली वस्तु निर्यात भएको देश अमेरिका बनेको छ। यस अवधिमा अमेरिकातर्फ झण्डै 8.94 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको तथ्याङ्कले देखाएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्र का अनुसार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा अमेरिकातर्फको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। नेपालको कुल निर्यातमा अमेरिकाको हिस्सा झण्डै 5% हाराहारी रहेको छ। भारतपछि अमेरिकातर्फको निर्यात तुलनात्मक रूपमा ठूलो भए पनि समग्र निर्यातको आधार भने अझै साँगुरो छ। अमेरिकापछि जर्मनी, बेलायत, अस्ट्रेलिया, जापान, फ्रान्स, संयुक्त अरब इमिरेट्स, इटाली, डेनमार्क लगायत देशमा नेपालबाट वस्तु निर्यात भएका छन्। तर चीन जस्तो ठूलो सम्भावित बजारमा नेपालको निर्यात भने अत्यन्त न्यून छ। चीनतर्फ नेपालको निर्यातको वृद्धिदर उच्च चीनतर्फ निर्यातको वृद्धिदर उच्च देखिए पनि आधार नै सानो भएकाले यसले नेपालको समग्र निर्यातमा उल्लेख्य योगदान पुर्याउन सकेको छैन। यसले नेपालको निर्यात बजार सीमित देशमा केन्द्रित रहेको देखाउँछ। विशेष गरी छिमेकी देश चीन विश्वकै ठूलो व्यापारिक बजार मध्ये एक भए पनि त्यसतर्फ नेपालको निर्यात कमजोर रहनु व्यापार विविधीकरणको चुनौतीका रूपमा देखा परेको छ। निर्यातको दोस्रो गन्तव्य अमेरिका, कारोबार दैनिकमा खबर छ।
1: चीनसँगका प्रमुख व्यापारिक नाका बन्द हुँदा आपूर्ति ठप्प छ। दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा व्यापारिक सामान नाकामै अड्किएपछि व्यवसायहरू थप समस्यामा परेका छन्। लामो समयसम्म सामान नआउँदा व्यवसायको लगानी रोकिएको छ भने बजारमा आवश्यक वस्तुको अभाव हुन सक्ने चिन्ता पनि बढ़ेको छ। थप जानकारी अबको पालोमा।
3: यो बेलामा अरू बेला भन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ। कोरोलामा बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ। अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ। सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
2: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगको सबैभन्दा पुरानो तातोपानी नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गतेको भोटेकोशीमा आएको बाढ़ीले रसुवागरी नाकाका भौतिक संरचनामा क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको छ। तातोपानी र रसुवागरी बन्द भएपछि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। यसले चाडपर्वको व्यापारिक सिजनमा व्यवसायी थप प्रभावित हुने जोखिम बढ़ेको छ।
3: बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनु पर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न र त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
2: चीनसँगको स्थल व्यापार ठप्प भएको समस्या एकातिर छ भने अर्कोतिर नियमित समयमा पनि लामो समय भन्सार जाँच पासका लागि नाकामा सामान अड्किँदा बाढ़ी पहिरोका कारण कन्टेनर तथा सामानमा समेत क्षति पुगेको व्यवसायहरूको भनाई छ। समयमै सामान व्यवस्थापन हुन नसक्दा व्यवसायले ठूलो आर्थिक नोक्सानी बिहोर्नु परेको छ। सरकारले वैकल्पिक रूपमा सुक्खा बन्दरगाह तथा अन्य पूर्वाधार प्रयोग गरेर सामान व्यवस्थापन गर्न सक्ने अवस्था भए पनि त्यस अनुसार प्रभावकारी पहल हुन नसकेको व्यवसायहरूको गुनासो छ।
3: 76 कन्टेनर सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो। चाइनाबाट कस्टम भएर तल झरिसक्यो। त्यो कन्टेनर सामान चोबारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा अहिले जुन पीड़ा भएको थियो त्यो पूरा नहुन सकियो।
2: सीमा नाकामा लामो समयसम्म सामान रोकिँदा यसको असर विस्तारै आन्तरिक बजारमा देखिन सक्ने चिन्ता पनि बढ़ेको छ। आयातमा अवरोध भएपछि आपूर्ति घट्ने र त्यसको बहानामा बजारमा मूल्य बढ़न सक्ने भएकाले सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु पर्ने व्यवसायहरूको भनाई छ। विशेष गरी एमआरपी भन्दा बढ़ी मूल्यमा सामान बिक्री गर्ने, कृत्रिम अभाव सृजना गर्ने तथा मौजदात लुकाए मूल्य बढ़ाने प्रवृत्तिमाथि निगरानी बढ़ाने पर्ने देखिन्छ। फेरि एकपटक नेपाल राष्ट्रीय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबू श्रेष्ठ।
3: अहिले चाहिँ हामीले के भन्नुहुन्छ भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्। सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरू त विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्। यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताका सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गएको थियो। तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
1: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबू श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला दशैं र तिहार नजिकैसँगै केन्द्रीय बैंक तथा अरू बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था गरेको जनाएको छ। नागरिकले आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट छाप्न सक्नेछन्। यस वर्ष कुनै विशेष कार्यक्रम वा तामझाम बिना आवश्यकता अनुसार नयाँ नोट सटाईको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको माग अनुसार एटीएमबाट 100 रूपियाँ दरका नोट निकाल्न सकिने पनि व्यवस्था मिलाइएको खबर आजको कारोबार लेखेको छ।
2: भटेकोसी बाढ़ेको क्षतिमा परेको बीमा दावी मध्य असोज 12 सम्म 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्य 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्र भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी पर्यो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। शुरूमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले शुरूमा धेरै दावी परेको थियो। तर पछि अवस्था सहज भएपछि शुरूको बीमा दावी घटेर 15-16 अर्बमा झर्यो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क फेरि बढ़ेर गएको मंगलबारसम्म 20,98,00,000 रूपियाँ पुगेको बीमा प्राधिकरणले जनाएको छ। यो तथ्याङ्क अझै बढ़ने प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58,00,000 बीमा दावी छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। बाढ़ी पीड़ितका लागि प्राधिकरणले गरेको नीतिगत व्यवस्थामा क्षतिको बीमा दावी भुक्तानी सरल र प्रभावकारी बनाउने उल्लेख छ। क्षतिको बीमा दावी गर्ने बीमितलाई प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बीमकले बढ़ीमा 50% अग्रिम दावी भुक्तानी गर्न दिन पनि प्राधिकरणले भनेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निरा हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13956।
6: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
7: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
6: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
7: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
6: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
1: स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। ईश्वरी महत थापा 22 वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो। पेशाले स्वास्थ्यकर्मी थापाले शुरूमा चाबैलमा रहेको निजी अस्पतालमा उपचार गराउनुभयो। केही समय आराम भए पनि समस्या फेरि दोहोरिएपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रामा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएकी थापाको दुखाई निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रोसँग हिडुल गर्न सक्छु। पहिले ट्रामा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ, उहाँले भन्नुभयो। राष्ट्रिय ट्रामा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिनाभन्दा बढ़ी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढ़ी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पेन क्लिनिकमा बिरामीको दुखाईको प्रकृति, ठाउँ, अवधि तथा यसअघि गरेको उपचारका विषयमा विस्तृत जानकारी लिएर उपचार प्रक्रिया अघि बढ़ाइने गरिएको छ। चोटपटक, शल्यक्रिया, ढाड़ तथा जोर्नीको समस्या, क्यान्सर लगायत विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको खबर गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला राख्नु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाब प्राप्त गरेको जनाएको छ। इरानले यसअघि 7 दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेल सम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनु भएको छ। यद्यपि कतार लगायतका मध्यस्थकर्ता मार्फत अमेरिका र इरानबीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन्।
2: अब खेल खबर। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउन निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समयसीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको 1 महिनापछि नोभेम्बर 5-17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप रूपमा लिँदै व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधि अनुसार चुनावी प्रक्रिया अघि बढ़ाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको थियो। तर एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ।
2: बढ़दो धान आयातलाई कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र उपयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
1: वर्षा, भोटेकोसी, बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ। तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: देशकै जेठो र उच्च शिक्षाको मुख्य हिस्सा ओगटेको त्रिभुवन विश्वविद्यालयलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा जस्तै अहिले पनि उपेक्षा भएको छ। प्रधानमन्त्री नै कुलपति रहेको त्रिवीको नीति तथा कार्यक्रम र बजेट असारमै प्रस्तुत गर्ने अभ्यास भए पनि असोज दोस्रो हप्ता बितिसक्दा पनि आउन सकेको छैन। यसका कारण त्रिवीका प्रशासनिक कार्य नै ठप्प भएको खबर नयाँ पत्रिकामा छ।
1: भोटेको सी बाढ़ी र पैह्रोले 640 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएपछि आउँदो हिउँदमा नेपालले भारतीय बिजुलीको भर पर्नुपर्ने जोखिम बढ़ेको छ।
2: मनाङको नारपाभूमि गाउँपालिका पाँचमा रहेको हिमलुङ हिमालमा हिमपैह्रोमा परि ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। हिमपैह्रोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै ज्यान गुमाउनेको संख्या 7 पुगेको हो।
1: सरकारले निजामती सेवापछि प्रहरी सेवा सम्बन्धी विधेयक अघि बढ़ाउने तयारी गरेको छ। गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विधेयक अघि बढ़ाउन निर्देशन दिएको हो।
2: बारामाडी पैह्रोका कारण राजमार्गहरू अस्तव्यस्त बनेपछि यातायात तथा ढुवानी क्षेत्रले दैनिक करोड़ रूपियाँको नोक्सानी बिहोर्नु परेको भन्दै व्यवसायीले काठमाडौँ निजगढ द्रुत मार्गको निर्माण छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
1: कञ्चनपुरको दोदारा चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँचिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको छ।
2: संसदको अर्थ समितिले पुँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सेको कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
1: र सरकारले देशमा उत्पादित विद्युतको व्यापार गर्ने भन्दा स्वदेशमै यसको खपत बढ़ाउने रणनीति लिने भएको छ। काया कैरनमा अब पालो उखानको
2: बढ़न नसके पनि अड्न सक्नुपर्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने,
1: बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन,
2: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य चीनतर्फका नागा अवरूद्ध हुँदा समस्या, चाडपर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता,
1: इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाई, मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै,
2: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक 7 च्याम्पियनशीपबाट बाहिरी।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्री र मन्त्रीहरूका सल्लाहकार र स्वकीय सचिव धेरै नै रहेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक हुल मान्छे उभिएका छन्। सबैको छातीमा लेखिएको छ स्वकीय, अर्थात उनीहरू कुनै मन्त्रीका स्वकीय हुन्। नजिकै उभिरहेका एकजना मान्छेसँग भीड़बाट कसैले भन्दैछ, मन्त्रीजी खोज्नु भा, हाम्रो यही गोलोभित्र हुनुहुन्छ, काम के थियो कुन्नी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
8: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
12: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: खाने पानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा 9,26,000 बिगो कायम।
1: वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा नियमित हुँदै
0: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्क्रब टाइफस फैलियो, 458 जनामा संक्रमण पुष्टि।
1: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनसिपबाट बाहिरियो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उहाँहरू विरूद्ध 9,26,000 बिगो कायम गर्दै कैद सजाय र जरिमानाको माग दावी सहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उहाँहरूले बत्ती विस्तार कार्यको फिल्डमा वास्तविक भए गरेको भन्दा बढ़ी भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप लगाएको छ। रिमाल सहित तत्कालीन सब इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रून बहादुर सेजवाल, सोरू गाउँपालिका 3 का तत्कालीन वडा अध्यक्ष लालु धामी विरूद्ध पनि मुद्दा दर्ता भएको छ। यसै गरी गल्फघाट छहरा खेत भी जलविद्युत आयोजना उपभोक्ता समितिमा अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष शिव भीमचन्द्र बुढा, सचिव धनराज भूमि र कोषाध्यक्ष लक्ष्मी धामी विरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेले आर्थिक वर्ष 2077-78 हुम्लाको अदानचुली गाउँपालिकाको फाल्चा छहरा खेतदेखि मुगुको सोरू गाउँपालिका 3 भीसम्म बत्ती विस्तार कार्यक्रममा भ्रष्टाचार भएको बताउनु भएको छ।
1: वर्षा रोकिएसँगै कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्न थालेको छ। गत 9, 10 र 11 गते परेको वर्षा रोकिएपछि ती क्षेत्रका सड़क तथा हवाई यातायात सेवा नियमित भएका छन्। लगातारको पानीले प्रभावित भएको हवाई यातायात तथा पहिरोका कारण कर्णाली राजमार्गमा रोकिएका यातायात सहज रूपमा चल्न थालेका छन्। कर्णाली राजमार्गको विभिन्न स्थानमा आएको पहिरोले झण्डै 3 दिनदेखि 4 दिनसम्म बन्द भएर सड़क नियमित भएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले कर्णाली राजमार्ग कालीकोट जुम्ला सड़क खण्डको राँचुलीमा ठूलो पहिरो पछ्याएपछि सुर्खेत नेपालगंजका लागि सवारी साधन संचालनमा आएको बताउनुभयो। उहाँले लगातारको कामपछि गत सोमबार 2 तर्फी रूपमा पूर्णरूपमा बाटो खुले पनि राति पूर्ण पहिरो आएपछि बिहान पन्छाएर लामो दूरीका यातायात साधन चलेको बताउनु भएको छ। प्रमुख महताराले नागमा गमगढ़ी राजमार्गको समेत खुलाइएको भन्दै यो सड़क खण्डमा दर्जनौं स्थानमा खसेका साना ढुंगा पूर्ण रूपमा पन्छाउन बाँकी रहेको बताउनुभयो। यसै गरी भारी वर्षाका कारण बन्द भएको हवाई यातायात पनि नियमित भएको छ। भारी वर्षाका कारण 2 दिनसम्म जहाज आउन नसकेको जुम्लामा नियमित उड़ान भएको छ। नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सुरेन्द्र कुशवाले हवाई उड़ान नियमित भएको बताउनुभयो। उहाँले नेपाल एयरलाइन्सका साथै सीता एयर, तारा एयरको उड़ान भर्न शुरू गरेको बताउनु भएको छ।
0: जाजरकोट प्रहरीले आफ्नो ससुराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। जुनिसादे गाउँपालिका 5 पाँगाका 75 वर्षका गंगाराम साईको हत्या गरेको आरोपमा प्रहरीले उहाँको माइली बुहारी शर्मिला साईलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले किटानी जाहेरीका आधारमा शर्मिलालाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। मृतकका जेठा छोरा राजकुमार साईले शर्मिला साई विरूद्ध किटानी जाहेरी दिनुभएको थियो। जाजरकोट जिल्ला अदालतबाट कर्तव्य जान मुद्दामा अनुसन्धानका लागि पहिलो पटक 10 दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। गत साउन 11 गते गंगाराम साईको शव आफ्नै घरको श्रेणी नजिकै घाटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको थियो। घटनास्थलबाट हत्यामा प्रयोग गरेको हतियार हँसिया समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
1: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा किटजन्य सरुवा रोग स्कब टाइफस फैलिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्लाभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा 2322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको बताएको छ। जनस्वास्थ्य अधिकृत तारा रिजालले जिल्लाको संक्रमण दर 19.72% रहेको बताउनुभयो। संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै हालसम्म आठ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेको जनस्वास्थ्य अधिकृत रिजालले बताउनु भएको हो। संक्रमण मध्ये महिलाको संख्या उच्च रहेको छ। कुल 458 संक्रमित मध्ये 360 जना अर्थात 78.60% महिला र 98 जना अर्थात 21.40% पुरूष रहेका छन्। खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्ने तथा पशुपालनमा महिलाको प्रत्यक्ष संलग्नता बढ़ी हुने भएकाले सूक्ष्म किरा माइट्रो टोकाईबाट संक्रमणको जोखिम बढ़ी देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। संक्रमणको केन्द्रका रूपमा देखिएको दार्मामा सरकारी स्वास्थ्य संस्था मार्फत 532 जनाको परीक्षण गर्दा 116 जनामा संक्रमण पुष्टि भएको छ। कपुरगढ गाउँपालिकामा 156 जना मध्ये 52 जना, कुमार गाउँपालिकामा 181 मध्ये 54, बागचौर नगरपालिकामा 629 जना मध्ये 168 जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी छत्रेश्वरी गाउँपालिकामा परीक्षण गरिएका 27 मध्ये 6 जना, कालीमिटी गाउँपालिकाका 21 जना मध्ये 2 जना र बनगाड कुपिनी नगरपालिकामा परीक्षण गरिएका 7 जनामा संक्रमण देखिएको छ। जिल्ला अस्पतालमा परीक्षण गरिएका 769 जना मध्ये 44 जनाको रिपोर्ट पोजिटिभ देखिएको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार समूह परिचालन गरिएको जनाएको छ। रिजालले संक्रमण स्कब्स टाइफस पहिचानपछि नियमित औषधि सेवनका लागि बिरामी निको हुने भए पनि रोगको पहिचान नगरी जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको बताउनु भएको छ।
0: यता जिल्ला अस्पताल सल्यानका डाक्टर जगत किरण ओलीले ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा निर्भर स्थानीयको दैनिक जस्तो जंगल र बुट्यानमा आवाजात हुने भएकाले किर्णको टोकाईको जोखिम बढ़िरहेको बताउनु भएको छ। उहाँले घाँसपात तथा दाउरा गर्न जाँदा शरीर पूरै छोपिने कपड़ा, पंजा र घुँडासम्म छोपिने जुत्ता प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ। यस्तै घर रोपिएका झाड़ी तथा बुट्यान सफा राख्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनु पनि उहाँले सुझाव दिनुभएको छ। स्कब टाइफसका कारण मृत्यु हुनका साथै जिल्लाका विभिन्न पालिकामा संक्रमण फैलिन थालेपछि रोग नियन्त्रण महाशाखा टेकुबाट समेत टोली सल्यानमा पुगेर अनुसन्धान थालेको छ। दार्मा गाउँपालिकामा स्वास्थ्य शाखाका प्रमुख यज्ञ बहादुर बस्नेत शिविर मार्फत रोग पहिचान गरी उपचारलाई तीव्रता दिए पनि संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको बताउनु भएको छ। यस्तै स्वास्थ्य सचेतनाको अभावका कारण ज्वरो आएमा बिरामीले स्वास्थ्य संस्थामा परीक्षण नगराई मेडिकलबाट जथाभावी औषधि सेवन गर्ने गरेका कारण पनि समस्या झनै बढ़ेको बताउनु भएको छ।
1: उता बैतडीमा पनि स्कब टाइफसका बिरामीको संख्या बढ़दै गएको पाइएको छ। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै जिल्लामा 139 जना स्कब टाइफसका बिरामी फेला परेका छन्। जनस्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका 10 स्थानीय तहमध्ये मेदौरी नगरपालिकामा सबैभन्दा बढ़ी 70 जना र पञ्चेश्वरी गाउँपालिकामा 33 जनामा संक्रमण देखिएको हो। यसैगरी पाटन नगरपालिकामा 19, सिगास गाउँपालिकामा 7, पुडाचोली नगरपालिकामा 5, सूर्यनारायण गाउँपालिकामा 2, दिलाचेरी गाउँपालिकामा 1 जना र दशरथम नगरपालिकामा 2 जना संक्रमित भेटिएका छन्। स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा तथ्याङ्क अधिकृत खगेन्द्र कार्कीले स्कब टाइफस किशोरदेखि वृद्ध वृद्धसम्म देखिएको बताउनुभयो। बैतडीमा पछिल्लो वर्ष स्कब टाइफसका बिरामी निरन्तर बढ्दै गएका छन्। धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम। तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802090053 फोन नम्बर 083-523-4000 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएल मै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
0: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
2: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधि भित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-523-1181 र सूचना अधिकारी मोबाइल नम्बर 98581-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
0: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरे क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राह कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम
2: उत्पादन एनपी मार्फत जानकारी लिन सकिनेछ।
0: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि

0: को लागि प्रसार आधारमा सहयोग कार्यक्रम मौरी पालन प्रबन्धन तथा महावा शोधन कार्यक्रम निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रबन्धन कार्यक्रम
1: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम भर्मिक कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन ढुवानी बजारीकरण लेबलिङ प्याकेजिङ अर्गानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान रैथाने बारीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार जैविक मलमा सहुलियत सहयोग कार्यक्रम हरियो मल प्रवर्धन कार्यक्रम गुडेधान प्रवर्धन कार्यक्रम प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम
0: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम
1: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
2: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित आठजना विरूद्ध भ्रष्टाचार मुद्दा वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लाको जनजीवन सहज बन्दै सल्यानमा 10 पालिका मध्ये 7 पालिका स्कप टाइफस फैलियो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर रूकुम पश्चिमको बापीकोट गाउँपालिका 3 र 4 जोड्ने बालुवा चौर स्थित तिल्चा खोला पुल निर्धारित समयभन्दा करिब 9 महिना अघि नै निर्माण सम्पन्न भएको छ। कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले एक कार्यक्रमका बीच पुलको उद्घाटन गर्नुभएको छ। पुल निर्माणका लागि 2082 साल साउन साल असार 20 गते सम्झौता भएको थियो। सम्झौता अनुसार 2084 साल असार 20 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले यही असोज 8 गते सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय चौरजारीका प्रमुख रामचन्द्र विष्टले बताउनु भएको छ। पुल निर्माणको कुल लागत 8,69,27,924 रहेको छ। पुल निर्माणको जिम्मा ज्वालामुखी हिमशेखर हीरा जेबी काठमाडौँ 10 ले लिएको थियो। समय अगावै पुल निर्माण सम्पन्न गरेकोमा मन्त्री रोकाले निर्माण व्यवसायलाई धन्यवाद दिनुभएको छ। उहाँले विकास निर्माणका आयोजना तोकेको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायको महत्वपूर्ण भूमिका रहने पनि बताउनु भएको छ। मन्त्री रोकाले काम नगर्ने निर्माण व्यवसायको ठेक्का तोड्नेसम्मको प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। कर्णाली प्रदेशका 19 वटा आयोजना रोग्न अवस्थामा रहेका छन् भने तीमध्ये रूकुम पश्चिमको छेडा बगर पक्की पुल पनि एक रहेको छ। मन्त्रालयका सचिव अर्जुन कुमार बमले समय भन्दा अगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायलाई धन्यवाद दिँदै लामो समयदेखि अल्पत्र रहेका आयोजनालाई गति दिन मन्त्रालयले पहल गरिरहेको बताउनु भएको छ। तिल्चा खोला पुल निर्माण सम्पन्न भएपछि बापीकोट गाउँपालिका 3 र 4 माका बासिन्दालाई आवत जावतमा सहज भएको छ।
2: आज देशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार कोशी बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँ गण्डकी कर्णाली लुम्बिनी सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली हुने महाशाखाले बताएको छ। अरू धेरै जसो ठाउँमा भने मौसम मुख्यतया सफा नै रहने बताइएको छ।
0: बर्दियामा जंगली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि किसान रातभर जागरण बस्न थालेका छन्। हात्ती धपाउन किसानले खेतबारीमा राँको बाल्ने टिन ठटाउने र होहल्ला गर्ने गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग आसपासका क्षेत्रमा पछिल्लो 3 सातादेखि जंगली हात्तीले धानबालीमा क्षति पुर्याउँदै आएका छन्। निकुञ्ज र सीमावर्ती भारतको कतर्निया घाट आरक्षबाट आएको हात्तीले किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्याउन थालेको हो। गेरुवा गाउँपालिका 4 का दंगपुरवा खल्लापुर शान्तिपुर ढुकुने लगायतका क्षेत्रमा हात्तीले ठूलो क्षति पुर्याएको मध्यवर्ती सामुदायिक वन गोठाका अध्यक्ष दिनेश साईले बताउनु भएको छ। उहाँका अनुसार शान्तिपुर र ढुकुनेमा करिब 3 बिघा राजीपुरमा 2 बिघा दंगापुरवामा 4 बिघा तथा खल्ला गाउँका धान र मकै सहित 3 बिघा तथा गोलाका 1 बिघा धानबालीमा क्षति पुगेको छ। हात्ती आएको खबर गरेपछि निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोली पुग्ने गरेको भए पनि अन्य समयमा किसान आफैले रातभर जागरण बसेर हात्ती धपाउने गरेको उहाँले बताउनु भएको छ।

यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचन निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको हो। आफूलाई पाइक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटाई भइरहेकाले आफूलाई पाइक पर्ने शाखामा गएर नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकले बताएको छ। अघिल्लो दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटाई गरे पनि यस वर्ष भने नयाँ नोट सटाई गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट साट्न सकिने बताइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही असोज 17 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकी रहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ऑयल को दुई मिनट को मालिसले राख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ऑयल चिसो चिसो कुल कुल
3: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठ हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठ हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जीव गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ समयमै रोगको निदान गरी उपचार गर्नुहोस् नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश
4: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ. यतिन्जेल हामीले छिमेक सरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं. अब लागौं बाँकी खबरतर्फ. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा शुरू गरेको छ. टेलिमेडिसिनको सेवाको औपचारिक उद्घाटन गर्दै प्राध्यापक डाक्टर धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताउनुभयो. दुर्गमका धेरै नागरिक विशेषज्ञ सेवाबाट वञ्चित भएकाले टेलिमेडिसिन सेवा शुरू गरिएको प्रतिष्ठानले बताएको छ. यो सेवा घरमै बसेर विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सकिने हुने भएको छ. प्रतिष्ठानका निर्देशक डाक्टर विनम्र श्रेष्ठले सेवाको शुरूआतसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा विभिन्न स्वास्थ्य संस्थाबाट रिफर भएर आउने बिरामीले विशेषज्ञ सेवा लिन पाउने भएका छन्.
3: कञ्चनपुरको दोधारा चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको छ. महाकाली नदीमा अव्यवस्थित दोधारा चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको हो. झोलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको हो. महाकाली नदीमाथि रहेको पुलको पिल्लर हिजो बिहान भाँचिएको जिल्ला प्राधिकरणले कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताउनु भएको छ. पुलको झण्डै 6 मिटर भाग मर्मत गर्नुपर्ने भन्दै उहाँले यो पुल क्षेत्रमा सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको बताउनु भएको छ. दुई दशक अघि झोलुङ्गे पुल बने पनि दुधारा चाँदनी देशका अरू क्षेत्रसँग भौगोलिक रूपमा जोडिएको थियो. भीमदत्त नगरपालिका 13 का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिकको टोली आएर पुलको निरीक्षण गरी मर्मत कार्य अगाडि बढ़ाउन पहल भएको बताउनु भएको छ.
4: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ. नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साप च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ. दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा सकिएपछि नेपालको सहभागिता अनौपचारिक रूपमा टुंगिएको हो. बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5 देखि 17 तारीखसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन. फिफाले गरिएको असारमा एन्फालाई निलम्बन गरेको थियो. राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो. फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको छ, तर एन्फा र सरकारी निकायबीच विवाद समाधान हुन नसक्दा निलम्बन कायमै रहेको छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भए था नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिर परेको छ।
3: र नेपाली एमएमए फाइटर रविन्द्र ढाँट र जापानमा रियो ताजी मा बीचको बहुप्रतीक्षित फाइनल फाइट अस्ट्रेलियामा हुने भएको छ। रोटो यूएफसीको फाइनल आगामी सन् 2027 को फेब्रुअरी 7 तारीकमा सिडनीमा आयोजना हुँदैछ। यो फाइनल प्रतिस्पर्धा नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो र निर्णायक मञ्च मानिएको हो। यो खेल जितेमा रविन्द्रले यूएफसीको यात्रा पक्का गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।
4: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित आठजना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 9,26,000 बीको कायम।
4: वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ जिल्लामा जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा नियमित हुँदै।
3: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्क्रब टाइफस फैलियो, 458 जनामा संक्रमण पुष्टि।
4: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाट बाहिरियो। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइटमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी विदा हुन्छौ। नमस्ते।
5: सूचना। विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586454।
3: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
8: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 0383-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98581-306 र कार्यालयको वेबसाइट www.kcbvsai.com doad.kernali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
9: कार्यक्रम तथा क्रियाकलापहरू कृषि प्रविधि प्रबन्धन, कृषि पर्सा तथा खाद्य सुरक्षा कार्यक्रम, बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्याउ उत्पादन प्रदर्शन कार्यक्रम, गोब्रेज चिताके, बेलचन्दा, क्यामोमाइल, रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर एक गाँडा पानी र तेल पानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
8: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्ट्रबेरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
9: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ते मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
8: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्याउ उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा संचालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलोअप कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
9: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यावसायिक केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल, किवी, एभोकाडो, हलुवा बेद, ड्रागन फ्रूट प्रबन्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
8: कृषि पूर्वाधार विकास कार्यक्रम, रंगाड़ी खाट बजार निर्माण भेरीगंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरीगंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, माघमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तरोन्नति तथा सुधार कार्यक्रम।
10: के तपाईलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
10: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुडा र हिपको प्रत्यारोपण सेवा,
11: घुडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
10: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
1: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ऑयल को 2 मिनट को मालिश ले रख्छ तपाईलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ऑयल, चिसो चिसो कुल कुल।
12: सूचना यही असोज 17 गते शनिबार का दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा संजीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13-956।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन, पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश तौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा न्युमोनिया,
4: झाडा पखाला,
3: डाडुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185-38-150, 0185-35-151।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

जय नेपाल सत्य सेवा सुरक्षा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका साता मेले नाउली स्थित बलेरो जीप दुर्घटना हुँदा बलेरो जीपमा सवार 4 जना घाइते भएका छन्। हिजो बिहान 9:30 बजेको समयमा जोगिनेटादेखि चौरजहारी तर्फ आउँदै गरेको LU1J1682 नम्बरको बलेरो जीप अनियन्त्रित भई सड़कको भित्तामा ठोकिएर पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका जीपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका 12 बस्ने वर्ष 16 की अस्मिता विष्ट सोही ठाउँ बस्ने वर्ष 32 का रामबहादुर केसी वर्ष 1 का आकाश बोहरा र वर्ष 27 का पूरण केसी घाइते भएका हुन्। घाइते 4 जनाको मिशन अस्पताल चौरजहारी रुकुम पश्चिममा उपचार भइरहेको छ। बलेरो जीप चालक रुकुम पश्चिम सानुभेरी गाउँपालिका 1 बस्ने वर्ष 29 का मासलपुन इलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमको नियन्त्रणमा रहेका छन्। रुकुम पश्चिमको सानुभेरी गाउँपालिका 2 फल्ने बगर स्थित बलेरो जीप दुर्घटना हुँदा बलेरो जीप चालक सहित जीपमा सवार 3 जना घाइते भएका छन्। हिजो साँझ 7:45 को समयमा चौरजहारीदेखि सिमलीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 02001/0071 नम्बरको बलेरो जीप अनियन्त्रित भई सड़कदेखि 15 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका जीप चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका 7 बस्ने वर्ष 35 का मदन सिंह खत्ती जीपमा सवार रुकुम पश्चिम मुसिकोट नगरपालिका 6 बस्ने वर्ष 16 का सुगम बुढा र वर्ष 16 का संगीत बुढा घाइते भएका हुन्। घाइते 3 जनाको मिशन अस्पताल चौरजहारी रुकुम पश्चिममा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 63 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लङ्घन गर्दा जम्मा 63 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। चौतीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2042 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 34 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2042 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सधैं बस बिसाउनेबाट मात्र चढ्ने र ओर्लाने गरौं, जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिने गरौं, बिना नम्बरको वान्टेड सवारी साधन नचलाऊ, सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं, आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, मादक पदार्थ तथा लागु पदार्थको सेवन गरी सवारी साधन नचलाऊ, सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै, भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि
7: तपाईँको सुगर वा थाइरोइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
7: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083520045।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

नमस्कार, आज म अलि जटिल तर रमाइलो किताब द थ्री वर्ल्ड्स अफ सोशल डेमोक्रेसी अ ग्लोबल भ्यू लिएर आएको छु चर्चाको लागि। यो किताब इग्नो स्मिथ भन्ने सोसल साइन्टिस्ट, युरोपियन सोसल साइन्टिस्टले 2016 पब्लिस गर्नुभएको। प्रथम त म यहाँहरूलाई के निवेदन गर्न चाहन्छु भने कि यो किताब मैले किन छलफलको लागि लिएर आएँ। नेपालको संविधानले नेपाली राज्य समाजवाद उन्मुख भनेर भनेको छ र जुन किसिमको राजनीतिक व्यवहार चरित्र हाम्रो राजनीतिक नेतृत्वले देखाएको छ र स्टेटले अथवा राज्यले गर्नुपर्ने कामहरूमा जुन किसिमको अस्तव्यस्तता देखिएको छ, समाजवाद भन्ने बित्तिकै धेरै मानिसहरू आफैभरि खिसिटिउरी गर्न थालेका छन्। मलाई लाग्छ कि सिद्धान्त, हरेक सिद्धान्तको आफ्नो कमजोरी हुन्छ, तर नेपालको सन्दर्भमा समाजवाद के हो, यसको आवश्यकता किन छ भन्ने भिन्दै चर्चा हुन सक्छ। तर हामीले कल्पना गरेको, मैले व्यक्तिगत कल्पना गरेको र जुन राजनीतिक पृष्ठभूमिबाट म आएँ, त्यसले लोकतान्त्रिक समाजवादलाई आफ्नै किसिमबाट हेर्ने जमर्को गर्दछ। त्यो मानेमा मलाई पढ्न मन लाग्यो, हेर्न मन लाग्यो कि यो सोसल डेमोक्रेसी भनेको के हो, सामाजिक लोकतन्त्र भनेको के हो, लोकतान्त्रिक समाजवाद भनेको के हो, कम्युनिजम भनेको के हो, पुँजीवाद भनेको के हो, के यी विभिन्न किसिमका वाद मत मतान्तरहरूले केही माने राख्छ सर्वसाधारणको जीवनमा भन्ने कुरा चाहिँ सदा सर्वदा रहिहाल्छ। हामीले पनि बाटोमा हिँड्दाखेरि यो त वामपन्थी हो, यो दक्षिणपन्थी हो, यो उग्रपन्थी हो, यो अतिवादी हो भनेर भन्छौं। के साँच्चै यी विचारधाराहरूले हामीलाई कतिको असर गर्दछ, त्यसको छुट्टै छलफल हुन सक्छ। तर आज म सामाजिक लोकतन्त्र भनेको के हो, हालांकि सामाजिक लोकतन्त्र अथवा सामाजिक प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादमा विभाजन छ अथवा मत भिन्नता छ भन्ने भन्ने गरिन्छ, तर पनि यो सिद्धान्त, यो दर्शन अथवा यो परिपाटी के हो भन्ने बुझ्नको निम्ति यो किताब महत्वपूर्ण छ जस्तो मलाई लाग्छ। थ्री वर्ल्ड्स अफ सोसल डेमोक्रेसी ग्लोबल भ्यूले तीनवटा खण्डमा यो विचारलाई पस्किने जमर्को गर्दछ। पहिलो के हो भने कि हार्टल्यान्ड अथवा जहाँबाट यसको उद्भव भयो, होइन, जहाँबाट यो सुरु भयो, ती मुलुकहरूमा अथवा ती समाजहरूमा यसको अनुभव के छ, यसका चुनौती के छन् कुरा गर्छ। त्यसपछि त्यसलाई चाहिँ मुख्य भूमि अथवा मूल भूमि भनौँ, एक प्रकारले हार्टल्यान्ड भनौँ, त्यसपछि त्यसको वरिपरिको क्षेत्रहरू जस्तो पश्चिमी युरोपबाट यो सुरु भएको हो भनियो भने यसको प्रभाव त्यसको वरपरका क्षेत्रहरू जस्तो पूर्वी युरोपमा, हालांकि ल्याटिन अमेरिकाका केही कन्ट्रीजहरू जस्तो अर्जेन्टिना, चिले, हालांकि युरोपबाट धेरै पर छन्, तर भनिन्छ कि कुनै समयमा युरोपको राजधानी पेरिस जर्मनीभन्दा कम थिएन त्यहाँको राजधानीहरू, होइन। अर्जेन्टिनाको 1930s समयमा आर्थिक उन्नतिको चरम सीमामा थियो, उत्कर्षमा थियो। त्यसै गरेर चाहिँ तपाईँको त्यहाँका सामाजिक व्यवस्थाहरू त्यसै किसिमका थिए। त्यही भएर यो राइटरले पेरिफेरी भन्दै गर्दाखेरि पनि ल्याटिन अमेरिकाका सबै मुलुकहरू, होइन, अर्जेन्टिना, चिलेलाई त्यो खेमामा राखेका छन्। अर्को छ कि सोसल डेमोक्रेसी सामाजिक लोकतन्त्रका सन्दर्भमा दुई तीनवटा एक्सपेरिमेन्टहरू महत्वपूर्ण छन् जसलाई उनले रिजनल पावर भन्छन्। त्यो चाहिँ ब्राजिल, इन्डिया र साउथ अफ्रिका। यो दुईटा हेर्दा पनि अहिले ब्रिक्स भन्ने कन्सेप्टको सन्दर्भमा पनि ब्राजिल, इन्डिया, साउथ अफ्रिका चाहिँ एउटा क्लबमा छन्। त्यो मानेमा हेर्दाखेरि यो थ्री वर्ल्ड्स अफ सोसल डेमोक्रेसीलाई उनले ग्लोबल टेरिटोरियल स्पेसलिटी, यो जमिनी तहमा, जियोग्राफीको तहमा बाँडेका छन्। तर त्यति हुँदाहुँदै पनि यसको सुरुवाती समयदेखि अहिलेसम्म विभिन्न अनुभवहरूबाट, विभिन्न एक्सपेरिमेन्टहरूबाट यो गुज्रेको हुनाले यसको विशिष्ट अनुभव रहेको छ। जहाँसम्म सोसल डेमोक्रेसीको प्रश्न छ, सोसल डेमोक्रेसीको उत्पत्ति पश्चिम युरोपको औद्योगिकरणसँग नै जोडिएको छ। औद्योगिकरण नभएको मुलुकहरूमा सोसल डेमोक्रेसीको अथवा डेमोक्राटिक सोसलिजमको, समाजवादको कुनै अर्थ छ कि छैन भन्ने कुरा चाहिँ यता कता आइरहन्छ। के नेपालमा समाजवाद सम्भव छ, के नेपालमा क्रान्ति सम्भव छ भन्नेहरूले के गर्छन् भने
कि नेपालमा त औद्योगिकरण भएकै छैन, औद्योगिकरण नभइकन त त्यसमा श्रमिक मजदूर हुने कुरै भएन अनि भन्ने कुराहरू उठ्छन्। तर त्यस सन्दर्भमा अब धेरैले मलाई किताबको कुरा गर्दा गर्दै अरू किताबको पनि कुरा ल्याउनुहुन्छ भनेर भन्छन्। त्यति नगरिकन तुलनात्मक रूपमा नहेरिकन कुनै विचारलाई र पुस्तकलाई बुझ्न सकिँदैन भन्ने लाग्छ। त्यो सन्दर्भमा नेपालमा सर्वहारा को हो, श्रमिक को हो भन्ने बारेको चर्चा चाहिँ डेभिड सेडन, क्यामरुन एण्ड ब्ल्याकीको पेजेन्ट्स एण्ड वर्कर्स इन नेपालमा, नेपाली किसानहरू श्रमिक हुन् कि होइनन्, किनभने किसान भन्ने बित्तिकै ल्यान्ड होल्डिङ हुन्छ, ल्यान्ड होल्डिङ हुने बित्तिकै मोटर प्रडक्सनमा उत्पादनको क्षेत्रमा चाहिँ उनीहरूको वर्चस्व रहन्छ। कति जग्गा जमिन भएकोलाई हामी श्रमिक भन्छौं अथवा किसान भन्छौं भन्ने डिबेट छ, हालत त्यतातिर नजाउँ। तर कुरा के हो भने कि परिवर्तनका सन्दर्भमा राजनीतिक ठूला ठूला राजनीतिक परिवर्तनहरू अथवा सामाजिक विकासका सन्दर्भमा कसले भूमिका खेल्छ भन्ने महत्वपूर्ण कुरा हो। कस्तो वर्ग समुदाय र कस्तो किसिमको इकोनोमिक इन्ट्रेस्टहरू, आर्थिक स्वार्थहरू र सामाजिक स्वार्थहरूको बीचको अन्तर्घुलनबाट सामाजिक परिवर्तन कसरी आउँछ र कस्तो किसिमको सार्वजनिक नीतिहरूको निर्माण हुँदछ। तर त्यो सार्वजनिक नीतिको निर्माण भन्ने बित्तिकै, सार्वजनिक नीति भन्ने बित्तिकै साधन स्रोतको जरुरी पर्दछ, कसले तिर्ने र कसले उपभोग गर्ने भन्ने कुरा आउँछ। यसकारण हामीले सुनिराखेका छौं कि वेलफेयर स्टेटका सन्दर्भमा, लोक कल्याणकारी राज्यका सन्दर्भमा, अहिले हामीलाई यहाँ नेपालमा पनि हामी कुरा गर्छौं कि गरीबलाई, मार्जिनलाइज कम्युनिटीलाई अथवा जो सीमान्तकृत वर्गलाई जो धेरै पर धकेलिएका छन् तिनीहरूलाई कसले हेर्ने भन्दाखेरि, जसले ट्याक्स तिर्न सक्छ उसबाट सरप्लस लिएर चाहिँ त्यसलाई तिर्ने भन्छ। मैले अर्काको लागि किन तिर्ने, मैले गरीबको छोराछोरीको स्कूलको लागि अथवा हेल्थको लागि मैले किन तिर्ने, त्यो त मेरा लागि हो, मैले मेरा लागि कमाएको हो भन्ने, त्यसमा एउटा भ्यालिड आर्गुमेन्ट पनि छ। तर के भने समाजमा हामी सबै किसिमका मानिसहरू बस्छौँ। यसकारण सोसल डेमोक्रेसी के भने, लोकतन्त्र यदि नम्बरको आधारमा हुने गेम हो भने जसको बढी संख्या छ त्यसले जित्ने हो भने, तर धेरै मुलुकहरूमा नहुनेको संख्या धेरै छ होइन, त्यो भनेर भएन। तर राजनीतिबाट अचम्मको खेल छ फेरि, अथवा त व्यवस्था छ जहाँ साधन स्रोतको जसको वर्चस्व छ त्यसैले नै तपाईँको सत्ता र तपाईँको चाहिँ शक्तिलाई आफ्नो नियन्त्रणमा लिन्छ। यो तनाव छ र लोकतन्त्रको सबैभन्दा ठूलो तनाव भनेको के हो भने कि संख्या ठूलो हो या आवाज ठूलो हो। आवाज धेरै भएर आवाज भएका मानिसहरू पनि आवाजविहीन भएको स्थिति छ। त्यसले गर्दा पश्चिममा के भयो भने कि डिफरेन्ट सोसल ग्रुपहरू, विभिन्न सामाजिक वर्गहरूको बीचमा, आर्थिक वर्ग मात्रै होइन, सामाजिक वर्ग र आर्थिक वर्गको बीचमा लामो समयदेखिको सम्झौताबाट लोकतन्त्रलाई स्थापित गर्ने, त्यसलाई जगेर्ना गर्ने किसिमको कुरा भयो। त्यही भएर डेमोक्रेसीको सोसल कम्पोनेन्ट हुन्छ भन्छ। जस्तो फर इक्जाम्पल, लोकतन्त्रमा हामी भोट हाल्ने मान्छे सबै बराबर छौं भन्यो भने, किनभने त्यो ब्यालट बक्समा हामीले जब भोट हाल्छौं अथवा कुनै सार्वजनिक नीतिका बहसहरूमा भाग लिन्छौं भने अल्टिमेटली त्यो एग्रिगेट्स एक ठाउँमा लिएर आउँदा त म र तपाईँमा खासै फरक देखिँदैन, किनभने त्यो ब्यालट बक्सभित्र पसिसकेपछि त्यो कालोले हाल्यो कि गोरोले हाल्यो कि होसोले हाल्यो कि पुड्कोले हाल्यो कि महिलाले हाल्यो कि पुरुषले हाल्यो भने थाहा हुँदैन। तर के छ भने जब नीति बन्छ, त्यो भोटबाट आएको सरकारले अथवा प्रतिनिधिहरूले जब नीति बनाउँछन्, कसका लागि बनाउँछन्, कसलाई हेरेर बनाउँछन्, त्यसमा प्रभावको ठूलो भूमिका हुन्छ। संख्याले चाहिँ हामी संस्थाहरूको निर्माण गर्दछौं, तर नीति बनाउने सन्दर्भमा जसको आवाज छ, जसले त्यसलाई प्रभाव पार्न सक्छ। त्यही भएर सोसलिजम भन्ने बित्तिकै वर्कर्सको राज्य भन्ने अथवा श्रमिकको राज्य भन्ने हामीले आजसम्म सुनिरहेका थियौं। तर श्रमिकबाटै मात्रै संसार चल्ने त होइन, होइन, त्यसको निम्ति पुँजीको मान्छे पनि चाहियो, अरू सामाजिक वर्ग तबका पनि चाहियो। त्यही भएर युरोपमा लामो स्ट्रगल पछि तपाईँको सोसल डेमोक्रेसीको कुरा, समाजमा बाँच्नको निम्ति, लोकतन्त्र भनेको बस्न दिने र बाँच्न दिने दुईटै व्यवस्था हो, सबैको व्यवस्था हो भने यसमा सामाजिक सम्झौताहरू हुन जरुरी छ। सोसल कम्पोजिसनको आधारमा, सामाजिक बनोटका आधारमा शासकीय व्यवस्था तय हुने, नीति निर्माणहरू तय हुने व्यवस्था सोसल डेमोक्रेसी हो। प्राधान्यता के हो भने अर्थ होइन, सामाजिक सम्बन्ध र बनोट हो, होइन। अब त्यो मानेमा हेर्दाखेरि युरोपमा इन्डस्ट्रियलाइजेसनको कारणले गर्दाखेरि तीनटा कुरा, वर्कर पनि सशक्त रूपमा आयो,
उसको भाषा भयो, उसको अनुभव भयो, क्लास कन्सियसनेस भन्छ, वर्गीय चेतना आयो, मैले के पाउने हो, मेरो अधिकार के हो भन्यो। यतापट्टि पुँजीवादी वर्ग जोसँग सम्पत्ति छ, क्यापिटल छ, त्यसको पनि ठूलो भूमिका भयो होइन। त्यसपछि यो दुईटालाई मिडिएट गर्न राज्य आयो। राज्यमा के थियो भने बहुसंख्यक जनता थियो, ती श्रमिक पनि हुन सक्थे, किसान पनि हुन सक्थे, अरू महिला पनि हुन सक्थे, अपाङ्गता भएका मानिस हुन सक्थे, यो सबैलाई प्रतिनिधित्व गर्ने राज्य भयो। राज्य चाहिँ के के हुनु पर्यो भन्दाखेरि लोक कल्याणकारी हुनु पर्यो भन्ने मान्यता त्यहाँबाट शुरू भयो। कुनै जस्तो श्रमिकहरूले 8 घण्टा काम गर्नुपर्छ भन्ने डिमाण्ड गरे होलान्, तर त्यो 8 घण्टा काम स्कूल टीचरलाई पनि भयो, हस्पिटलमा पनि भयो, प्रकारान्तरले सार्वजनिक नीतिमा सबैलाई। तर यो सार्वजनिक नीतिको खर्च कसले तिर्छ त भन्ने डिबेट चाहिँ सामाजिक सम्झौताहरूबाट तय हुन्छ। ट्रेड युनियन्सहरूले त्यसलाई कलेक्टिभ बार्गेनिङ भन्छन्, अरू सोसल डेमोक्रेसी सामाजिक लोकतन्त्र भएको मुलुकहरूले सोसल डायलग भन्छन्। समाजका विभिन्न तबका वर्गको बीचमा डायलग हुन्छ। यसकारण सोसल डेमोक्रेसीको एउटा सबैभन्दा ठूलो प्रिरिक्विजिट, यो किताब पढ्दा के देखिन्छ भने हिंसा होइन, संवाद हो। यसकारण सामाजिक संवादबाट जनताको प्रतिनिधित्वलाई र सार्वजनिक नीतिलाई तय गर्ने व्यवस्था चाहिँ सोसल डेमोक्रेसी, जहाँ सामाजिक वर्गको प्राधान्यता हुन्छ। तर वर्कर्स डेमोक्रेसी भन्ने पनि एउटा कन्सेप्ट छ, जहाँ चाहिँ अथवा सर्वहाराको लोकतन्त्र अथवा जन चाइनामा हेऱ्यो भने चाइनिज कम्युनिस्ट पार्टीले त तपाईँले त्यहाँ के गर्छ भने आन्तरिक लोकतन्त्रको कुरा त गर्छन्, तर चरित्र चाइनिज स्टेटको चरित्र चाहिँ चाइनिज कम्युनिस्ट पार्टीले तय गर्छ। थुप्रै वर्ग समुदायले प्रतिनिधित्व गर्दैन चाइनिज कम्युनिस्ट पार्टीले। कुनै समयमा सोभियत युनियन पनि सोभियत कम्युनिस्ट पार्टीले गर्थ्यो, र उनीहरू के भन्थ्यो भने हामी सर्वहारा वर्गको अथवा श्रमिकहरूको पार्टी हौं भनेर भन्थ्यो। त्यही भएर फ्रान्समा, नर्वेमा, बेलायतमा जुन लेबर पार्टी छ, लेबर बेलायतमा हेर्यो भने लेबर पार्टीमा पनि बढी पढे लेखेका मान्छेहरू छन्, लर्ड्सहरू पनि छन्। तर के भने उनीहरूको ओरिएन्टेसन चाहिँ के छ भने सामाजिक सुरक्षा, सोसल वेलफेयर उनीहरूको पोलिसीको लक्ष्य छ। अहिले मात्रै लामो ब्रिटिस इतिहासमा अहिले भनिँदैछ कि अहिलेको क्याबिनेट जुन लेबर गभर्मेन्टको क्याबिनेट छ त्यो पक्कै ट्रुली लेबर परिवारबाट आएको, हाउसिङ बेनिफिट्सबाट आएका, सरकारी स्कलरसिपमा पढेको, पहिले हार्वर्डमा र विभिन्न ठूला ठूला अक्सफोर्डमा केम्ब्रिजमा पढेका मानिसहरू थियो भने अहिलेको क्याबिनेटमा हामीले हेर्यो भने सब्सिडीमा हाउसिङमा बसेका मान्छे, साधारण सार्वजनिक स्कूलमा पढेका मानिसहरू आएका छन्। त्यही भएर बेलायतमा हामीले देख्छौं कि लेबर पार्टी र कन्जर्भेटिभ पार्टी भन्ने जुन पार्टी छ त्यो पनि एउटा सामाजिक वर्ग हो, त्यसको पनि कन्ट्रिब्युसन छ। त्यही भएर पार्लियामेन्ट्री डेमोक्रेसी जुन छ बेलायतमा त्यसले मिडिएट गर्छ, त्यहाँ भायोलेन्सको रोल छैन। त्यसकारण सोसल डेमोक्रेसीको एउटा सबभन्दा ठूलो क्यारेक्टर के रहेछ भने सार्वजनिक नीति र सार्वजनिक पहिचान र सार्वजनिक संवादलाई शान्तिपूर्ण तरिकाले लिएर जाने होइन। नर्वे, स्वीडन, डेनमार्कहरूमा पनि अहिलेको समय अलिक पछि कुरा गरौँला, त्यहाँ के संकटहरू आइराखेका छन् र सोसल डेमोक्रेसीको क्राइसिस कस्तो छ भनेर होइन। त्यसपछि ल्याटिन अमेरिकामा हामीले हेर्यौँ भने कि धेरै समयमा ब्राजिल के भन्छ तपाईँको चिले र अर्जेन्टिनामा पनि टेन्सन चलिरहन्थ्यो, कुन वर्ग र समुदायले सत्तामा वर्चस्व कायम गर्ने, शान्तिपूर्ण तरिका हुने कि के हुने। तर त्यहाँ के भयो भने विभिन्न उनीहरूको इन्टरनेसनल इकोनोमीको कारणले, अहिले हामीले यो सोसल डेमोक्रेसीको कुरा गर्दा, अहिलेको संसारको कुरा गर्दा, अन्तर्राष्ट्रिय आर्थिक परिवेश र ग्लोबलाइजेसनलाई पनि बिर्सिन हुँदैन। जुन मुलुकमा तपाईँको सोसल डेमोक्रेसीको कल्पना गरिन्छ त्यहाँ संवाद हुन्छ, त्यहाँ संवादबाट सार्वजनिक नीतिको तय हुन्छ, र त्यहाँ आफूभन्दा अर्को वर्गलाई, कमजोर वर्गलाई हेर्ने प्रयास गरिन्छ। तर जब आर्थिक संकट आउँछ कुनै कारणले, अन्तर्राष्ट्रिय कारणले, वारका कारणले, मुद्रास्फीतिका कारणले, उत्पादनको कमीका कारणले, मलाई चाहियो भन्ने त सबैलाई होडबाजी हुन्छ, त्यहाँ त रिसोर्सेसको टेन्सन हुन्छ। त्यही भएर राम्रो किसिमको सामाजिक सम्बन्ध भएका मुलुकहरू पनि अनायासै तपाईँको समस्यामा पर्दछन्। अब घर नजिकको इक्जाम्पलमा हेर्यौँ भने कुनै समयमा, यो किताब पढ्दा पनि कुनै किसिमले देखिन्छ, घर नजिक हामीले हेर्यौँ भने श्रीलंका, श्रीलंका कुनै समयमा मोडल कलोनी भनेर बेलायतीहरूले भन्थे, 98% लिटरेसी भएको होइन, एजुकेसन हेल्थको फेसिलिटिजहरू भएको, सडनली तपाईँको 1970s जब
इकोनोमिक क्राइसिसहरू आयो, अयल क्राइसिसहरू आयो, एक्सपोर्टको प्रब्लम्सहरू आयो, श्रीलङ्कामा सोसल टेन्सन्सहरू भयो, त्यसले गर्दा त्यहाँ तपाईँको अतिवादको जन्म भयो। सोसल डेमोक्रेसीको एउटा सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले सामाजिक वर्ग र तबकासँगको समन्वयमा विश्वास गर्दछ, वर्ग संघर्षमा होइन, वर्ग समन्वयमा विश्वास गर्दछ। किनभने एउटालाई अर्को एउटाले अर्कोलाई निषेधित गरेर समाज निर्माण गर्न सकिँदैन, होइन? त्यही भएर हामीले यो त नेचरको पनि एउटा हामीलाई उदाहरण छ, एकै खालको रुख भएको ठाउँमा हामी त्यसलाई बगैँचा भन्न सक्दैनौँ। जंगल भन्ने बित्तिकै, प्राकृतिक जंगल भन्ने बित्तिकै विभिन्न रुख बिरुवाहरू हामीलाई चाहिन्छ, जसको इकोसिस्टम जंगलको इकोसिस्टम हुन्छ। त्यही भएर समाजमा हामी कोही ठूला छौं, कोही साना छौं, कोही गरीब छौं, तर हामी समाजका रूपमा छौं भने सामाजिक सोलिडारिटी, सामाजिक एकबद्धता महत्वपूर्ण छ। सोसल डेमोक्रेसीको अर्को महत्वपूर्ण पक्ष के हो भने सामाजिक एक, यो त नेचरको पनि एउटा हामीलाई उदाहरण छ, एकै खालको रुख भएको ठाउँमा हामी त्यसलाई बगैँचा भन्न सक्दैनौँ। जंगल भन्ने बित्तिकै

0: स्थापनादेखि नै हामीले खोज पत्रकारिता मार्फत बेथिरी उजागर गर्ने र राजनैतिक नेतृत्वदेखि राज्य संयन्त्रसम्मलाई जवाफदेही बनाउने प्रयास गरिरहेका छौं। हाम्रो यस अभियानलाई सफल बनाउन तपाईँबाट आर्थिक सहयोग अपेक्षा गरेका छौं। तपाईँले दिने थोरै सहयोगले पनि हामीलाई ठूलो राहत मिल्नेछ।
1: सामाजिक एकबद्धताले के गर्छ भने कुनै किसिमको क्राइसिस आयो, कुनै किसिमको रिस्क आयो, चाहे त्यो भुइँचालो, आर्थिक संकट, लडाई, वारहरू हुन सक्छ, विश्व आर्थिक व्यवस्थाको प्रभाव हामी कहाँ पर्न सक्छ, सबभन्दा पहिले के भने सामाजिक एकबद्धता, सोलिडारिटी हुन जरुरी छ। सोसल डेमोक्रेसीको युरोपको ठूलो इक्जाम्पल नर्वे, स्वीडन, इभन इङ्ल्यान्ड वारको बेलामा सबै एक ठाउँमा बसेका थिए। फ्रान्समा पनि हामी त्यो खालको कुरा देख्छौँ। फ्रान्स पहिलो पार्टमा हार्टल्यान्डको कुरा गर्दा यो राइटरले फ्रान्सलाई बडा प्राथमिकताका साथ पहिलो च्याप्टरमै राखेका छन्। त्यो के हो भने फ्रेन्च रिभोल्युसनले फ्रान्सेली राज्यलाई स्थापित गरेको र फ्रेन्च रिभोल्युसनको कल अथवा उसको नारा के थियो भने इक्वालिटी, फटर्निटी एण्ड सोलिडारिटी, समानता होइन बन्धुत्व, फटर्निटी र सोलिडारिटी भनेको एकबद्धता। यो तीनटा कुरा चाहिँ स्टेटको सबभन्दा ठूलो, त्यसलाई प्रोटेक्ट गर्ने काम चाहिँ स्टेटको, धर्मको आधारमा इक्वालिटीमा विभेद गर्न पाइएन, जातको आधारमा विभेद गर्न पाइएन। त्यही भएर अझै पनि हामी के देख्छौँ भने फ्रान्स अलि स्टेटको प्राधान्यता छ। त्यही भएर सामाजिक सुरक्षाका सम्बन्धमा फ्रान्समा कुनै किसिमको प्रोटेस्ट भयो भने एकदम भायोलेन्ट हुन्छ। किन हुन्छ भने कसैले पनि त्यो फ्रेमवर्कलाई नबिग्रियोस्, आफ्नो अनुकूल रहोस् भन्ने चाहन्छ। त्यसपछि उसको उपनिवेशवादको पुरानो इतिहासको कारणले बाहिरबाट आएका आप्रवासीहरू पनि छन्। बिस्तारै युरोप अनुदार हुँदै गएको हुनाले हामी युरोपका धेरै मुलुकहरूमा जहाँ सोसल डेमोक्रेसी थियो उसको टेन्सन के देख्छौँ भने बाहिरबाट आएका मानिसलाई हामीले कसरी हेर्ने, जुन मैले योभन्दा अगाडिको एपिसोडहरूमा पनि कुरा गरेको छु। त्यस मानेमा यो एउटा सोसल डेमोक्रेसीको अनुभव हार्टल्यान्ड जहाँबाट यो सुरु भयो, औद्योगिक क्रान्ति सुरु भयो, सामाजिक न्याय र संवादका कुराहरू सुरु भए त्यहाँ देख्छौँ। त्यसपछि ल्याटिन अमेरिका भयो, तर मैले चिले र अर्जेन्टिनाको कुरा गरेँ, तर बिस्तारै इस्टर्न युरोपमा पनि यसको प्रभाव छ। किन प्रभाव छ भने इस्टर्न युरोपमा सोसल डेमोक्रेसीको आफ्नै डाइनामिक छ। त्यो के हो भने त्यहाँ अतिवादी साम्यवादहरू भएको थियो, स्ट्यालिनिस्ट कम्युनिस्ट सिस्टम थियो। त्यसपछि जब उनीहरूले आर्थिक उन्नति भर्सेस पोलिटिकल फ्रिडम होइन आर्थिक व्यवस्था र राजनीतिक स्वतन्त्रताको बीचमा जब चयन आयो, राजनीतिक स्वतन्त्रताको पक्षमा जाने बित्तिकै विभिन्न कारणले पेरिफेरीमा बसेको हुनाले उनीहरूको इकोनोमी स्ट्रङ थिएन, बलियो थिएन। त्यहाँ सोभियत युनियनबाट जब उनीहरू छुटिएर आए, जस्तो रोमानिया, इस्ट जर्मनी होइन बल्गेरिया, यी कन्ट्रिजहरूमा हामी के देख्छौँ भने कि राजनीतिक स्वतन्त्रताको चाह पनि छ, तर हिजोको अधिनायकवादी साम्यवादी व्यवस्थाले जुन किसिमको चाहिँ आर्थिक शोषण गरेको थियो त्यसकारण त्यहाँ असन्तुष्टि पनि छ। र त्यहाँ धेरै मानिसहरू के खोजिरहेको छन्, सार्वजनिक नीतिमा केही वर्ग र समुदायको लागि मात्रै त्यो राज्य थियो भने अब सबैको लागि हुनुपर्छ भन्नको निमित्त पनि संवाद र लोकतन्त्रको जरुरी छ। एक मानेमा भन्ने हो भने सोसल डेमोक्रेसीले आर्थिक स्वतन्त्रता, आर्थिक समृद्धि र राजनीतिक स्वतन्त्रतालाई समन्वय गरेर लिएर जान्छ। यो समन्वयको सिद्धान्त कुन मुलुकमा, कुन ठाउँमा कसरी जान्छ, त्यसको ऐतिहासिकताले, त्यहाँको नेतृत्वले, त्यहाँको राजनीतिक संस्कारले पनि हामीलाई बताउँछ। त्यही भएर अघि मैले सुरु गर्दा जुन नेपालमा भने कि हाम्रो नेतृत्वका कारणले, हाम्रो विभिन्न ऐतिहासिकताका कारणले हामीले चाहे अनुरूप नभएको हुन सक्छ, त्यसको लागि तर के हो भने पोलिटिकल पार्टिज, ह्युमन एजेन्सीजहरू इम्पोर्टेन्ट छ। अर्को चाहिँ यो किताबमा रिजनल पावर्सहरू भनेर भनेको छ, ब्राजिल, इन्डिया र साउथ अफ्रिका, यी मुलुकहरू। इन्डिया लामो समयदेखि उपनिवेशमा बसेको समय, उपनिवेशमा बस्यो, करिब करिब 200-300 वर्ष जतिको साम्राज्यवाद, ब्रिटिस साम्राज्यवादकोमा बस्यो, इन्डियाको फ्रिडम स्ट्रगलले त्यो गर्यो र त्यो जुन किसिमको बहुलता छ इन्डियामा, जात, जाति, भाषा, भाषी, प्रदेश, विभिन्न इतिहास, कालखण्ड, त्यो सबैलाई इन्डियन नेसनल स्ट्रगलले, राष्ट्रिय स्वतन्त्रता आन्दोलनले एक ठाउँमा जोडेर गयो। र कुनै बेला एउटा वेटिङ फर पिपल भन्ने किताब मैले पढ्दैछु कि त्यो सबै विविधतालाई एक ठाउँमा जोडेर

भारतीय भन्ने कन्सेप्ट कसरी इभल्भ भयो भन्ने कुरा छ. तर के छ भने सबैको आफ्नो आफ्नो चाह छ कि बंगाल भिन्दैछ, महाराष्ट्र भिन्दैछ, आन्ध्र प्रदेश भिन्दैछ, कश्मीर भिन्दैछ. तर त्यो मध्येमा पनि बडा इन्ट्रेस्टिङ के छ भने केरला भन्ने एउटा राज्य छ जहाँको इकोनोमिक इन्डेक्स, सोसल क्यापिटलको इन्डेक्स यति धेरै छ कि त्यो कसरी सम्भव भयो. भारतको संघीयताको चरित्र यस्तो छ कि त्यहाँ कोअपरेटिभ फेडरलिजम भन्छ, त्यहाँ विभिन्न राज्यहरू छन् जसले आफ्नो अन्तर आफूभित्रको चाहिँ सरकार चयन गर्न पाउँछन् र त्यो सरकारले आफ्नो सार्वजनिक नीतिहरू तय गर्दछ. केरलामा धेरै वर्षसम्म वामपन्थीहरूको शासन व्यवस्था रह्यो. अब वामपन्थी भनेर क्लासिकल रूपमा त हो इण्डियन कम्युनिस्ट पार्टी नेपाल के अरे इण्डियन कम्युनिस्ट पार्टी थियो, कम्युनिस्ट पार्टी अफ इण्डिया थियो. तर पनि के भने ब्रडर डेमोक्रेटिक फ्रेमवर्कमा उनीहरू काम गर्नुपर्ने थियो किनभने महाराष्ट्र नजिकै छ, तलपट्टि तमिलनाडु नजिकै छ, त्यहाँको पोलिटिक्ससँग पनि र जनताको चाहिँ तपाईँको अधिकारलाई कुण्ठित गर्न पाइएन. तर सार्वजनिक नीतिका सन्दर्भमा किसानप्रति, मजदुरप्रति, सीमान्तकृत वर्गप्रति, धार्मिक अल्पसंख्यकहरूप्रति कम्युनिस्ट भएको नाउँमा जबरजस्ती त गर्न मिलेन. त्यसले गर्दा के देखा भने इण्डियाको एक्सपेरिमेन्ट चाहिँ बडा इन्ट्रेस्टिङ छ, यो किताबमा पनि छ र अमरते सेनले पनि केरला मोडल भनेर धेरै अगाडिदेखि लेखिरहनु भएको छ होइन. त्यसले के भन्छ भने सारा इण्डियाले जुन डेमोक्रेटिक राइट्सको एक्सर्साइज गर्छ, इलेक्सनको पिरियोडिक एकाउन्टेबिलिटीको त्यो गर्छ भने त्यो डेमोक्रेटिक फ्रेमवर्कलाई सार्वजनिक हितको निम्ति, सबैका निम्ति, वेलफेयरका निम्ति, लोक कल्याणकारी व्यवस्थाका निम्ति केरलामा प्रयोग भएको देखिन्छ. त्यही भएर इण्डियामा सबभन्दा बढी टेक्निकल म्यान पावर, ह्युमन रिसोर्सेस, हामी संसारभरि जहाँ पनि गयो भने नर्स केरलाको पाइन्छ, नर्सिङ गर्ने मान्छेहरू. त्यहाँको लिटरेसी रेट हाई छ. पछिल्लो समयको अनुभवमा पेन्डेमिकको समयमा सबभन्दा बढी आक्रान्त हुने ठाउँ पनि केरला थियो किनभने त्यहाँका धेरै मानिसहरू विदेशमा काम गर्न जान्छन्. तर के थियो भने त्यहाँको हेल्थ मिनिस्टर, त्यहाँको हेल्थ पोलिसिजहरू सबैलाई सबभन्दा पहिले चाहिँ तपाईँको भ्याक्सिनेसन पुर्याउनेदेखि लिएर सार्वजनिक स्वास्थ्य नीतिका सन्दर्भमा केरला अग्रणी देखिन्छ. त्यो मान्नेमा चाहिँ लोकतन्त्र अथवा प्रजातन्त्र अपरिहार्य हो तर सार्वजनिक नीतिमा सबैको सहभागिता र सबैप्रति दृष्टिकोण पुर्याउनु पर्छ भन्ने सोसल डेमोक्रेसीको मान्यता हो. किनभने राज्य बनेकै अथवा राजनीतिक व्यवस्था बनेकै सबै सामाजिक वर्ग समुदाय तबकाको सोलिड्यारिटीबाट, अहिले फ्रेन्च मोडलमा जुन सोलिड्यारिटी भन्यो त्यसबाट बनेको. यसकारण इण्डियाको केस स्टडी चाहिँ यो किताब यहाँहरूले उपलब्ध हुन्छ, बजारमा पनि उपलब्ध छ, धेरै पुरानो किताब पनि होइन. हेर्नुभयो भने इण्डियाको च्याप्टर हेर्नुभयो भने कसरी कम्युनिस्ट भन्दा भन्दै पनि सार्वजनिक हितका निम्ति अन्त संसारभरि कम्युनिस्ट फेल भएको देखिन्छ तर त्यहाँ चाहिँ हामी प्रयोग भएको देख्छौं. ब्राजिल, ब्राजिल आफैमा पनि ल्याटिन अमेरिकाको ठूलो देश हो. यो ब्राजिल एउटा अनौठो केस स्टडी छ. विगतको समयमा ब्राजिलमा जुन किसिमको सामाजिक संवाद, सामाजिक आन्दोलनहरू, सामाजिक न्यायका कुराहरू, विशेषतः तपाईँको सार्वजनिक जवाफदेताको सन्दर्भमा पब्लिक अडिटिङ, सार्वजनिक बजेट अडिटिङ गर्ने, सार्वजनिक सुनवाई जुन हामीले नेपालमा पनि सुन्छौं, त्यसको चाहिँ सबभन्दा शुरूआती काम चाहिँ ब्राजिलबाट भएको र ब्राजिलमा विभिन्न समस्या हुँदाहुँदै पनि बोल्सोनारो जस्तो चाहिँ अधिनायकवादी पपुलिस्ट रिजिम आउँदा पनि फेरि फर्केर आएको छ. सो ब्राजिल पनि हामीले हेर्न जरुरी छ कसरी, किनभने ब्राजिल पनि युरोप जस्तो होइन, ब्राजिल पनि एकदम डाइभर्स कन्ट्री छ, कोलोनियलिजमको हिस्ट्री पनि भएको छ. त्यहाँ कसरी विभिन्न वर्ग, समुदाय, सीमान्तकृत वर्गहरूको बीचको समन्वयबाट लोकतन्त्रलाई स्थापित गर्न खोजिरहेको छ र सामाजिक न्यायको कुरा गरिराखेको छ होइन. त्यसपछि साउथ अफ्रिका, साउथ अफ्रिकाको बारेमा धेरैलाई थाहा पनि छ. धेरै वर्षसम्म यो रंगभेदी नीतिबाट अथवा एपाथाइडबाट ग्रसित मुलुक हो तर त्यहाँ पनि सार्वजनिक नीतिहरूमा समन्वय कसरी हुन सक्छ भन्ने छ. अलिक भायोलेन्ट हिस्ट्री छ साउथ अफ्रिकाको. अहिले हामीले हेरेको जति ठाउँहरूमा सोसल भायोलेन्स चाहिँ बिकज काला र गोराको बीचको जुन द्वन्द हो त्यसले गर्दाखेरि त्यहाँ चाहिँ अलिकता हिस्टोरिकल इन्जस्टिस पनि त्यही किसिमको छ, ऐतिहासिक जुन अन्याय पनि त्यही किसिमको छ. त्यही भएर समष्टि रूपमा विभिन्न एक्सपेरिमेन्टलाई यो तीनटा वर्ल्डलाई हेर्दाखेरि के देखिन्छ भने सोसल डेमोक्रेसी चाहिँ संवादमा आधारित छ, सोसल डेमोक्रेसीले कन्सेन्सस बिल्डअप गर्न सक्छ, सोसल डेमोक्रेसीले तपाईँको सामाजिक सद्भावलाई र सामाजिक न्यायलाई महत्व दिन्छ. अब सामाजिक न्याय हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो. जुन किसिमको तपाईँको संसारभरि आर्थिक ग्लोबलाइजेसनका कारण
कामको प्रकृति जुन फरक हुँदै गएको छ, हिजो चाहिँ तपाईँ म्यानुअल वर्कबाट अटोमेसन हुँदै हुँदै अब डिजिटल स्पेसमा हामीहरू गएका छौँ, एआईहरू आएको छ, धेरै मानिसहरूलाई रिस्किलिङ र रिट्रेनिङको जरुरी पर्दछ। त्यो मानेमा यदि क्यापिटलिजमको मेनिफेस्टेसन जुन किसिमबाट भएछ, परिवर्तन जुन किसिम भइरहेछ, त्यो क्यापिटलिजमको अथवा चाहिँ पुँजीवादबाट उत्पन्न विरोधाभासहरूलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने सोसल सोलिडारिटी क्रिएट गर्ने सिस्टम चाहिँ सोसल डेमोक्रेसी हो। किनभने एउटै व्यक्तिले मात्रै यो ग्लोबल फेनोमेनालाई, हालाकि अब म यो कुरामा धेरै श्रोता साथीहरू अथवा पाठकहरू पनि मसँग विमति राख्न सक्छ, मलाई के लाग्छ भने जति वादहरू छन् ती सबै वादहरू चाहिँ पुँजीवादको एन्टिथेसिसको रूपमा अथवा त्यसलाई काउन्टर गर्नलाई, त्यसलाई रेस्पोन्स गर्न लागेको। र पुँजीवादको एउटा अचम्मको चरित्र के छ भने यसलाई घरिघरि आफूलाई यसले रिइन्भेन्ट गर्छ त पुनर्परिभाषित गर्छ, यसले बढाउँदै लिएर जान्छ। अबको पुँजीवादको चुनौती भनेको के हो भने यसले टेक्नोलोजीको राइजलाई, अथोरिटेरियनिज्मलाई, अधिनायकवादलाई कसरी नियन्त्रण गर्छ भन्ने हो। र तर के हो भने एकातिर जनता छ जो चाहिँ पुँजीको चाहिँ निर्माणका सन्दर्भमा सहभागिता छ तर उसको त्यसमा स्वामित्व छैन, होइन? त्यो वर्ग कसरी पुँजीवादसँग समन्वय गर्दै अथवा निगोसिएट गर्दै, सम्झौता गर्दै या त्यसलाई डिमाण्ड गर्दै, अल पोलिटिक्स इज बेसिकली कन्टेन्सन एन्ड कोअपरेसन, सबै राजनीतिमा प्रतिरोध पनि हुन्छ र तपाईँको सहयोग पनि हुन्छ। र पुँजीवादको डेभलपमेन्टको सँगसँगै अहिले हामी जुन कालखण्डमा आइपुगेका छौँ त्यसले जुन किसिमको विभेद, त्यसले जुन किसिमको एलिनिएसन अथवा छुट्याउने किसिमको काम गर्छ, त्यो हेर्नको निम्ति हरेक राज्य, हरेक समाजले, हरेक व्यवस्थाले आफ्नै किसिमको कोपिङ मेकानिजम, टेक्नोलोजीका सिफ्टका कारणले, प्रफिटको चेन्जका कारणले, इन्भाइरोमेन्टल क्राइसिसका कारणले, होइन, इन्भाइरोमेन्ट र क्यापिटलिजम सँगै जान सक्दैन, होइन, इन्भाइरोमेन्टलाई चाल, इन्भाइरोमेन्टल जुन क्याटस्ट्रोफिजहरू हामीले देखिरहेछौँ त्यससँग डिल गर्नको निम्ति पनि सामाजिक एकीकृतता, सोलिडारिटी चाहिन्छ। र यो पुस्तकले आफ्नो किसिमबाट परिभाषित गरेर लिएर गएको छ, तर एउटा पाठकको हैसियतले मैले बेल बाल बाल भन्ने गरेको छु, लेखकसँग तपाईँ पौठा जोडी खेल्नुपर्छ, लड्नै पर्छ, कहिलेकाहीँ आर्गुमेन्ट गर्नै पर्छ। र यसले मेरो ठाउँ, मेरो परिवेश, मेरो वरिपरिका विषयहरूलाई एक्सप्लेन गर्छ कि गर्दैन, अथवा बताउँछ कि बताउँदैन, या मैले आफ्नो फ्रेमवर्कलाई चेन्ज गर्नुपर्छ भन्ने दृष्टिकोणबाट देख्छु। मलाई के लाग्छ भने सोसल डेमोक्रेसीको कन्सेप्ट, सोसल डेमोक्रेसी अन्तर्गत रहेर गरिने कुनै पनि सार्वजनिक नीतिका विचार विमर्शहरू अहिलेको एउटा वर्चस्वशाली पुँजीवादी व्यवस्थालाई कसरी हेर्ने, त्यसलाई कसरी च्यालेन्ज गर्ने, त्योभन्दा अल्टरनेटिभ सोचाइ छ कि छैन भन्ने हो। र अहिले हाम्रो समयको चुनौती, मैले अरू अघिल्लो पोस्टकास्टहरूमा पनि भन्ने गरेको छु, सबैभन्दा ठूलो चुनौती के हो भने क्यापिटलिजम र पपुलिजम, लोकरिजाइवाद र क्यापिटलिजम सँगसँगै जान थालेको छ, त्यो सबैभन्दा चुनौती विषय हो। अर्को महत्वपूर्ण चुनौती विषय सोसल डेमोक्रेसीको सन्दर्भमा बहुसंख्यकवादको मेजोरिटेरियनिज्म अथवा बहुसंख्यकवाद, किनभने लोकतन्त्रले त्यसलाई अलिअलि मलजल दिन्छ, होइन, हु स्पिक्स फर द पिपल, कसले जनताका लागि बोल्छ भन्दा जनताले जसलाई भोट हाल्यो त्यसले बोल्छ, म एकफेर निर्वाचित भइसकेपछि अरूलाई बोल्न जरुरी छैन भन्ने किसिमको जुन भाव र चाहिँ परिस्थिति विश्वव्यापी रूपमा जुन इमर्ज गरिरहेको छ, त्यसले गर्दाखेरि यो तीनवटा डिस्टिङ्क्ट एक्सपिरियन्सबाट, युरोपको हार्टल्यान्डबाट, पेरिफेरिजहरूबाट, रिजनल पावरहरूबाट जुन एक्सपेरिमेन्ट भइरहेछ, डिफ्रेन्ट किसिमको चाहिँ तपाईँको प्रयोगहरू भइरहेछ कि सामाजिक वर्गलाई, सामाजिक न्यायलाई कसरी हेर्ने हो र त्यसका चुनौतीहरू के हुन् भन्दाखेरि चाहिँ यो किताबले त्यो कुरा हामीलाई स्पष्ट पार्न मद्दत गर्दछ। यस विषयमा धेरै अरू विचारहरू, पुस्तकहरू पनि लेखिएका छन्। समय भएमा र हामीले यो कार्यक्रमलाई अगाडि बढाउँदै जाने सन्दर्भमा गर्छौँ। एउटै विचारलाई मात्रै पक्रेर चर्चा गर्ने मेरो मनसाय होइन, यसलाई विभिन्न पक्ष र कोणबाट हेर्ने जमर्को मैले गरेको छु। धन्यवाद।

0: रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज। रेडियो भेरी टाइम से
1: अहिले बिहानको 8 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़सँग सबैलाई बिहान 8 बजेको भेरी आइलाइटबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्य मुगुका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा 9,26,000 बिगो कायम। वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लाको जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा पनि नियमित हुँदै र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाटै बाहिर। खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उनीहरू विरूद्ध 9,26,000 रूपियाँको कायम गर्दै कैद सजाय र जरिवानाको माग दावी सहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूले बत्ती विस्तार कार्यको बेलामा वास्तविक भए गरेको भन्दा बढ़ी रकम भुक्तानी लिदी भ्रष्टाचार गरेको आरोप लगाएको छ। रिमाल सहित तत्कालीन सब इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रुन बहादुर सेजवाल, सोरु गाउँपालिका तीनका तत्कालीन वडा अध्यक्ष लालु धामी विरूद्ध पनि मुद्दा दर्ता भएको छ। यसैगरी गल्फागाड गाउँ छहरा खेत भी जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज भूमि र कोषाध्यक्ष लक्ष्मी धामी विरूद्ध पनि मुद्दा दर्ता भएको छ। वर्षा रोकिसँगै कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्न थालेको छ। गत 9, 10 र 11 गतेको वर्षा रोकिएसँगै यी क्षेत्रमा सहज तथा सड़क तथा हवाई यातायात सेवा नियमित हुन थालेको छ। लगातारको पानीले प्रभावित भएको हवाई यातायात तथा पहिरोका कारण कर्णाली राजमार्गका रोकिएका यातायात सहज रूपमा चल्न थालेका हुन्। कर्णाली राजमार्गको विभिन्न स्थानमा आएको पहिरोले झण्डै 3 दिनदेखि बन्द भएको सड़क नियमित खुलेको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख शर्मा कुमार महतराले कर्णाली राजमार्ग कालीकोट जुम्ला खण्डको राँचुलीमा ठूलो पहिरो पछ्याएपछि सुर्खेत नेपालगंजका लागि सवारी साधन संचालनमा आएको बताउनु भएको छ। र नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समयसीमा सकिएसँगै नेपालको सहभागिता औपचारिक रूपमा टुङ्गिएको हो। बंगलादेशमा अबको 1 महिनापछि नोभेम्बर 5 देखि 17 तारीखसम्म हुने 15 साल च्याम्पियनशीपको समर विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गरेको असारमा एन्फालाई निलम्बन गरेको थियो। अवस्थ बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइटमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षको सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्री डे पर थाइल्यान्ड हलिडे।
2: सबैको मान सुने
3: रेडियो भेरी एफएम
4: थियो। यो सामानहरू सबै यो चाहिँ प्राकृतिक विपदले गर्दाखेरि सबै कोरला नाकमा गएर चाहिँ डम्प भएको अवस्था छ र त्यहाँ पनि अहिले जुन हिसाबले गाडीहरू आइरहेको छ अत्यन्त लागत कम बढी पर्ने कोरालाबाट आउँदा र दोस्रो कुरो के छ भने भौगोलिक अवस्था पनि बाटोहरू पनि अलि असहज रहेको अवस्थामा फेरि यो 4 दिन अगाडिको जुन चाहिँ यो झरी आयो यो पानी आयो यो पानीले चाहिँ अर्को विद्वन्द मचाएर तपाईँको चाहिँ यो म्यागदिर चाहिँ मुस्ताङ जोड्ने पुल जुन लग्यो र विभिन्न ठाउँमा चाहिँ नदीहरूले कटान गरेर मेन गाडी हिँड्ने बाटोहरू लगेको अवस्थामा अहिले केही दिनसम्म यो बाटो सञ्चालन हुने अवस्था छैन। त्यस कारणले चाहिँ हाम्रो विकल्प भनेको एउटा मात्रै थियो अहिले चाहिँ अहिलेको लागि चाहिँ त्यही चाहिँ कोरोना नाका थियो त्यो पनि भत्किएको अवस्थामा अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ व्यापारीहरू सायद मलाई लाग्छ यो हाम्रो नेपालीमा उखान के छ भने मानव रोपेर मुरी उब्जाउने भन्ने जुन एउटा उखान थियो त्यो उखान चाहिँ ठ्याक्कै व्यवसायले दशैं र चाडपाडमा लागू हुन्छ किनभने ऋण धन गरेर यो चाडपाडमा अलिक बेसी मात्रामा चाहिँ सामानहरू कन्जम हुने र सामानहरू बेचबिखान हुने कारणले गर्दाखेरि व्यवसायले चाहिँ यो बेलामा अरू बेलाभन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ कोरोलामा र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ र यसमा चाहिँ सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ
5: अब अहिले दशैं तिहारको लागि चाडपर्वको लागि भनेर तयारी अवस्थामा राखिएको सामानहरू अथवा चीनबाट नेपाल भित्राउँदै गरेको कति प्रतिशत जति सामान चाहिँ आइपुगेको अवस्था छ र कति चाहिँ रोकियो भन्ने के छ त्यसको अनुमान
4: यस्तो छ यहाँले भनिरहनु पर्दाखेरि ठ्याक्कै 80% भन्ने त छैन जस्तै कोरोना नाका चाहिँ तपाईँको भौली बनावट अलिक गाह्रो हुनाले मैले यहाँलाई अहिले पनि प्रश्न बनाइसकेँ त्यो बाटोबाट सामान आउनु असहज थियो र एकैचोटि चाहिँ त्यहाँ सरकारले जुन जनशक्ति लगाएर काम गर्नुपर्थ्यो त्यहाँ नेटवर्किङहरू पनि प्रब्लम र जनशक्ति पनि अलि गाह्रो भएको हुनाले पर डे त्यहाँ 50 गाडी जति चाहिँ अहिले चाहिँ विगतमा भन्सार भइरहेको थियो होइन अहिलेको अवस्थामा त्यति नै चाहिँ पुग्दैन थियो तैपनि त्यसले पनि केही न केही काम त भइरहेको थियो मलाई लाग्छ आजको दिनमा पनि त्यहाँ 300-500 कन्टेनर चाहिँ चाडबाडलाई लक्षित गरेर ल्याएको सामानहरू पारिपट्टि नै रहेको अवस्था छ त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ
5: त्यो तातोपानी नाकामा सरकारले चीन सरकारसँग समन्वय गर्न नसकेको हो अथवा चाहिँ विगतदेखि नै यो अवस्था आउन सक्छ भन्ने अनुमान पनि थियो जबकि अरू नाका पनि त्यति भरपर्दो अवस्था थिएन भौगोलिक रूपमा यसमा प्राविधिक समस्या के थियो किन सरकारको त्यति ध्यान पुग्न सकेन भूकम्प पछाडि
4: यस्तो छ 72 भूकम्प गएपछि तातोपानी नाका केही समयलाई बन्द भयो र हामीले निजी क्षेत्रको तर्फबाट विभिन्न संस्थाहरू अरू संस्थाहरूले पनि भन्नुभयो र हामीले नेपाल राष्ट्रिय व्यवसायी महासंघले पनि तत्कालीन सरकार र अहिलेको सरकारलाई पनि हामीले भन्ने गर्छ तातोपानी नाका हामीलाई सहज छ किनभने यो तपाईँको तिब्बतबाट आउँदाखेरि ल्हासाभन्दा तल नेलम छ नेलमबाट चाहिँ तातोपानी नाका नजिक भएको कारणले गर्दाखेरि चाहिँ यो नाकालाई चाहिँ प्रायोरिटीमा राख्नुपर्छ भनेर हामीले पटक पटक सरकारलाई जुन बेलामा जुन सरकार छ त्यो सरकारको तालुक निकायहरूलाई हामीले भन्नेको अवस्था हो तर सरकारले सुन्न चाहेन या हाम्रो सरकारले सुनेर पनि कूटनीतिक पहल गर्न सकेन या चाइनाको रोजाइमा यो नाका पर्न सकेन हामीले बुझाइ चाहिँ के छ भने अहिले पनि यहाँले भनिराख्नु भएको कुरो जस्तै नेलमबाट सामानहरू यता तातोपानी नाकाबाट आउँछ नेलम कस्टम छ चाइनिज कस्टम हो नेलम भनेको त्यहाँबाट चाइनिजहरूले एक दिनमा कमसेकम 100 कन्टेनर छोडिदिएको भए आज यो अवस्था आउँदैन थियो किनभने अहिले बाटो बन्द भएको त तातोपानी 2 महिना भइसक्यो त्यो बेलामा पनि 4-7 कन्टेनर मात्रै उहाँले छोडिदिने चाइनिजहरूले कस्टमबाट छोडेपछि तातोपानी यता छिर्ने कारणले गर्दाखेरि चाहिँ त्यो नाकालाई चाहिँ अब नेपाल सरकारले चाहिँ कुटनीतिक पहल गरेर त्यहाँ के कुरोको कमी रह्यो अहिले हाम्रो नेपालतर्फको कुरा गर्नुपर्दा फेरि इको भन्ने एउटा चाहिँ हाम्रो नेपालपट्टिको पहिरो छ त्यो इको पहिरो चाहिँ पटक पटक हामीलाई दुःख दिएको अवस्था हो त्यो दुःख दिएको अवस्थामा पनि हामीले त्यो बाटोहरू नेपाल सरकारले तुरन्तै बनाएर चालू गर्ने अवस्था थियो पोहोर साल पनि लगभग 2 महिना बन्द भयो अहिले पनि मलाई लाग्छ 15 दिन अगाडि 2 दिन बन्द भएको थियो त्यसपछि बन्दै भयो त्योभन्दा अगाडि साउन महिना टोटली बन्दै थियो असार बन्दै थियो भदौमा चलेकै छैन मलाई लाग्छ अब नेपाल सरकारको तालुक निकायहरूले हिजो मात्रै मैले चाहिँ केही न्युजहरू यहाँहरूको न्युजहरू पढेँ चाइनिज एम्बेसीका केही चाहिँ प्रतिनिधिहरू नेपाल सरकारका सम्माननीय मान्यज्यूहरू र तालुक सिडिओ कार्यालय वाणिज्य विभागका अधिकृत लगायतका मान्छेहरूले यस्तो निरीक्षण गरेर यो नाकालाई छिटो खुलाउनु पर्छ भनेर उहाँहरू पनि त्यहाँ गएको देखेँ हाम्रो चाहना के छ भने सरकारले सकेसम्म छिटोभन्दा छिटो तातोपानी नाकालाई पहिलो प्रायोरिटीमा राखेर खोलिदियोस् र व्यवसायहरूलाई केही न केही राहत दिने व्यवस्था मिलाइदियोस् भने नेपाल राष्ट्रिय व्यवसाय माग्ने आम निजी क्षेत्रको यो चाहिँ चाहना र हाम्रो चाहिँ माग पनि यही छ
5: हामीसँग अहिलेलाई व्यापार व्यवसायका लागि चीनसँग 3 नाका मुख्य गरी तातोपानी त्यसै गरी रसुवा केरुङ र यो कोर्ला नाका हाम्रो लागि सबैभन्दा उपयुक्त चाहिँ दूरीको हिसाबले सबै हिसाबले अरू व्यापारिक हिसाबले नजिक कुन नाका पर्ने चाहिँ देखि
4: यो कस्तो छ भने हामीले पटक पटक भनिराखेको कुरा हो तातो मैले यहाँलाई अघि नै पनि भने ल्हासाबाट नेलम आउनलाई नजिक छ नेलमबाट अझ तातोपानी नजिक छ तपाईँको नेलमबाट कस्टम भएर यो सामान केरुङ आएर केरुङबाट फेरि तपाईँको चाहिँ कोर्ला पुग्दा त त्यहाँको 2 दिनको 1200 किलोमिटरको डिस्टान्स पर्ने हुनाले प्रत्येक सपोज भन्नुहोस् एउटा कुनै पनि हजुरले सर्ट किन्नु भएको छ भने तातोपानीबाट त्यही सर्ट त्यही सामान आउँदाखेरि 100 रुपैयाँ कम पर्न सक्छ त्यही सामान कोरोलाबाट आउँदाखेरि 100 रुपैयाँ बढी पर्न सक्छ र अरू त्यति मात्र भएर समयको पनि त्यसमा चाहिँ लागत लगायत समयको पनि अलिक बढी पर्ने भन्नाले व्यवसायीलाई चाहिँ सुरुदेखि नै चाहिँ हाम्रो माग के छ भने तातो पानी नाकालाई सहज बनाइयोस् भूकम्पपछि तल्लो हिसाबले हाम्रो नेपालपट्टि भएको ड्राइपोर्ट पनि सुविधा सम्पन्न बनेको छ त्यहाँ 500-700 गाडीहरू मजासँग पार्किङ गरेर भन्सार गर्ने अवस्था भौतिक संरचना पनि बनेको छ नेपाल सरकारले त्यसलाई पनि बनाएको छ र त्यो पनि चाइनिज सरकारकै सहयोगमा बनेको हो त्यसकारणले चाहिँ हाम्रो चाहना र हामीले देखेको र नेपाल सरकारले पनि यसलाई बुझेको कुरो तातो पानी नाका चाहिँ हाम्रो पहिलो रोजाइ नै तातो पानी
5: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ उहाँसँग हामी पछिल्लो चीनसँगको स्थल मार्ग अवरोध नजिकै गरेको चाडपर्व व्यवसायहरूको लगानी जोखिम त्यसै गरी बजार मूल्य र दीर्घकालीन व्यावसायिक व्यापारिक विकल्पका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं अब अलिकति अध्यक्षज्यू मैले यो भदौ 10 को भोटेकोशी बाढ़ीको सन्दर्भलाई जोड्न चाहे यहाँहरूको समग्रमा व्यवसायहरूको प्रतिनिधित्व गर्ने संस्था होइन त्यहाँ के छ कति चाहिँ क्षतिको आकलन भयो के कस्तो भयो भन्ने कुराहरूको अनुमानित अब अहिले एक्ज्याक्ट त सरकारले पनि दिन सकिरहेको अवस्था छैन समग्रमा तपाईँहरूसँग जोडिएको व्यवसायहरू कति प्रभावित हुनुभयो
4: हामीसँग रोसागढी नाकामा यो अस्ति भदौ 10 गतिको जुन बाढ़ी गयो जुन भितण्ड आयो यसले चाहिँ भन्सार एडमा आएर भन्सार भएर यता नेपालतिर छिर्नलाई जो चाहिँ गाडीले नेपाल सरकारलाई भन्सार तिरेर रेभेन्यू तिरेर निक्लिने गाडी 76 लस भएको छ 76 कसरी लस भएको छ भने त्यो उहाँहरूको सामान पनि गयो र भन्सार तिरेको भन्सारको मूल्य पनि गयो त्यो एउटा भयो त्यस कारणले चाहिँ अरू गाडीमा सामान भएको गाडी चाहिँ तपाईँको 250 कन्टेनर चाहिँ सामानै हराएको अवस्था छ अज्ञात छ अहिलेसम्म न यो व्यवसायले सामान यहाँ छ भनेर भन्न सकेको छ न नेपाल सरकारले न चाइना सरकारले यो सामान यहाँ छ भने यो सामान चाहिँ अहिले अब एक महिनाको फेरि बढी भइसकेको हुनाले 200-250 कन्टेनर सामान हराएकै छ यो चाहिँ लसै भएर गयो र 76 कन्टेनर चाहिँ तपाईँको भन्सार एडमा आएर नेपाल सरकारलाई रासो तिरेर बसेर नेपालतर्फ आउने क्रममा यो बगाएको अवस्था छ त्यसकारणले चाहिँ 76 सामान भन्सार तिरेको गाडी हरायो त्यसकारणले 200-250 कन्टेनरको फुल कन्टेनर हराएर अर्को कुरो एउटा चाहिँ दुःखलाग्दो कुरो के छ भने नेपालमा यदि निजी क्षेत्रले काम गर्ने भने निजी क्षेत्रीय मैत्री वातावरण सरकारले निर्माण गर्नु जरुरी छ किनभने हामीले नेपाल सरकारलाई तिरेको भन्सार तिरेको पैसा त हामीले पाउनु पर्यो सामान त हाम्रो गए गयो 76 कन्सेप्टको एउटा कन्टेनरको तपाईँको आजको दिनमा लागत कमसेकम भन्सार तिर्नलाई 50-60 लाख त हामी भन्सार तिर्छौँ 76 कन्टेनरको त करोड अरबौं रुपियाँको चाहिँ तपाईँको हिसाब किताब हुन आउँछ त्यस कारणले चाहिँ यो चाहिँ हाम्रो लस भएको छ नेपाल सरकारलाई हामीले भनेको पनि छौँ र योभन्दा अगाडिको वर्ष पनि यही हिसाबले गाडीहरू बगेको छ अहिले अस्ति 10 गते पनि यसरी गाडी बगेको छ मलाई लाग्छ त्यसमा चाहिँ अहिले फेरि यो गाडी बगेपछि 1200-1500 कन्टेनर सामानले ओरोदोर गरेर त्यो नाकामा सामानहरू ल्याउने जानी गर्थ्यो र 400-500 खाली कन्टेनर सामानहरू गाडी बगेको अवस्था छ त्यसकारणले चाहिँ अब 400-500 कन्टेनर चाहिँ खाली डब्बै बगाइसकेपछि त त्यहाँ त आयात निर्यातलाई त तपाईँको त अलिकति कन्टेनर पनि कमी भयो त्यस कारणले गर्दा पनि सामान बोक्ने कन्टेनरहरू पनि मिसिङ भइरहेको अवस्थामा अलिकति असहज भएको छ यो सरकारले पनि बुझेको छ सरकारले पनि भोलिको दिनमा यसको लागत निकाल्दै हुनुहोला उहाँहरू पनि आफ्नो तरिकाले लागिरहनु भएको छ हामी व्यवसायको तर्फबाट चाहिँ अहिले आएको चाहिँ हाम्रो एक्चुअली नभनौँ हाम्रो चाहिँ लगभग मोटामोटी हिसाबको चाहिँ लागत यही देखिन्छ अहिले
5: राज्यको नीतिगत कारणले एउटा व्यवसायहरूले समस्या भोग्ने अथवा निजी क्षेत्र चाहिँ प्रताडित भएको अवस्था हुँदाहुँदै विपत्तिले त्यसमाथि झन चाहिँ पीड़ा थप्यो भन्ने चाहिँ एउटा त्यो पनि देखियो
4: यो त पक्कै देखियो यो पटक पटक अहिलेदेखि नै 72 सालको भूकम्पदेखि हामी पीड़ित छौं 72 सालको भूकम्प गएपछि तातोपानी नाकामा जुन व्यवसायहरूको सामान छेद विच्छेद भयो त्यसपछि फेरि त्यहाँ अर्को पहिरो आएर फेरि छेद विच्छेद भयो अनि त्यसपछि फेरि 4 सालको चाहिँ भूकम्प यो चाहिँ बाढ़ीले फेरि त्यही रसुवामा चाहिँ धेरै गाड़ीहरू मिसिङ भएको छ मालवा कन्टेनर हराएको छ अहिले फेरि यो हुँदाहुँदै सरकारले यसलाई कसरी बुझ्नुपर्छ भने कमसे कम व्यवसायीहरूले व्यवसाय गर्छु भनेर लिएर आएको चाहिँ सम्पत्ति यो सम्पत्ति राज्यको सम्पत्ति हो व्यवसायको होइन यो सम्पत्ति राज्यको सम्पत्ति हो यो व्यवसायको सम्पत्ति चाहिँ सुरक्षा गर्ने दायित्व राज्यको पनि हुन्छ र कुन हिसाबले कुन पोलिसीले यो चाहिँ राज्यले संरक्षण गर्ने हो यो राज्यले बुझ्ने कुरा हो हामीले पटक पटक भनेका छौँ बाटोहरू सहज हुनु पर्यो र नाकाहरूलाई हामीलाई सहज गरिदिनु पर्यो र बर्खामा हुने जुन क्षतिपूर्तिको लागि चाहिँ हामीलाई चाहिँ सकेसम्म चाहिँ योबाट फेरि कम गर्ने जस्तै हामीले के पनि भनेका थियौँ भने जस्तै रसुवागढीमा आएको सामानहरू 76 कन्टेनर सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो पोहोर साल हामीले के भनेका थियौँ भने त्यहाँ जब सामान चाइनाबाट कस्टम भएर तल झरिसक्यो त्यो कन्टेनर सामान चाहिँ चोबारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस् जबकि गाडीहरू त्यहाँ होल्ड भएर बस्नु पर्दैन र त्यहाँ जनशक्ति पनि लाग्दैन अलरेडी नेपाल सरकारले चाहिँ ड्राइपोर्ट बनाएर चोबार सुक्खा चाहिँ ड्राइपोर्ट बनाएको अवस्थामा ती गाडीहरू ल्याएर भन्सार गरिदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा सरकारले यो कुरालाई पनि त्यति राम्रोसँग लागू गरेको बुझेको जस्तो देखिन केही इभी गाडीहरू ल्याएर भन्सार गरेको पनि देखियो तर सरकारले यसलाई अरू बेलामा नभए पनि चाडबाडमा यो बर्खाको बेलामा आएको सामानलाई चाहिँ चाइनाबाट कस्टमबाट नेपालतर्फ छिर्ने बित्तिकै त्यो सामानलाई चाहिँ सर्लक ल्याएर ड्राइपोर्ट चोबा ड्राइपोर्टमा ल्याएर गरिदियो भने चाहिँ व्यवसायहरूलाई चाहिँ अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो त्यो पीड़ाबाट हामी बाँच्न सक्थ्यौँ भने सरकारले यो अगाडि नै हामीले जानकारी गराएको थियौँ यो सरकारलाई थाहा भएको कुरो हो सरकारले किन गर्न चाहेन त्यो भोलि सरकारले भन्ने कुरा हो
5: एउटा कन्टेनर सामान चाहिँ भन्सार जाँचपास भएर वारी आइपुग्न जुन होल्ड गरेर बस्नुपर्छ भन्नुभयो यहाँले त्यसरी होल्ड गरेर बस्दाखेरि त्यहाँ थुप्रियो त्यसले चाहिँ ठूलो क्षति गर्यो यदि त्यो चोबारमा आएको भए त्यो समयमै पार गर्थ्यो भन्ने कुरा आउनुभयो त्यो झन्झटिलो व्यवस्थाको कुरा गर्न चाहे मैले अलिकति कति समय लाग्छ यो कन्टेनर चाहिँ जाँचपास हुने कुराहरू
4: कस्तो छ भने प्रक्रिया चाहिँ अब सरकारको आफ्नै प्रक्रियाहरू छ त्यसमा चाहिँ चाइनाबाट कस्टम भएर तल आइसकेपछि हाम्रो चाहिँ रसुवागढीको मैले कुरा गरिरहनु पर्दाखेरि त्यहाँ चाहिँ ड्राइपोर्टहरू व्यवस्थित नभएको सबै सामानहरू बाटोमा पार्किङ गरेर राख्नुपर्ने खोलाको चाहिँ साइडमा तीरमा यस्तो ठाउँमा पार्किङ गरेर राख्नु त्यहाँ कमसेकम 3 दिनदेखि 7 दिनको बीचमा चाहिँ गाडीहरूले त्यहाँ कुरेर भन्सार गर्नुपर्ने अवस्था छ जबकि त्यो 7 दिनको समयलाई त्यहाँ चाइना कस्टमबाट आउने बित्तिकै आएको दिन त दोस्रो दिन त नि चोबार सामान आएर भन्सार हुन्थ्यो र व्यवसाय पनि जोगिन्थ्यो र यो क्षति पनि हुँदैन थियो भने हाम्रो चाहिँ सरकारलाई सुझाव पनि छ यो
5: त्यो क्षति पछाडि व्यवसायहरू कतिपय बिमाको कुरा छ त्यसपछि बैंकिङ त्यो ऋण लिएको कुराहरू छ त्यो कुराहरूको व्यवस्थापनको सन्दर्भमा के छलफल भइरहेछ व्यवसायहरूसँग पीड़ित व्यवसायहरूसँग
4: यसमा पोहोर सालको हाम्रो चाहिँ अहिलेसम्मको चाहिँ पोहोर साल क्षति भएको गाडीको विषयमा यसमा के हुन्छ भने तपाईँको चाइनाबाट ल्याएको सामानहरू चाइना कस्टमसम्मको चाहिँ चाइनिज सरकारले त्यसलाई चाहिँ बिमा गरेको हुन्छ र चाइनाबाट नेपाल सरकार नेपालको बोर्डर छिरिसकेपछि त्यहाँ कुनै बिमा देखिएन बिमा छैन अहिलेसम्म व्यवसायीलाई त्यो कुनै पनि नेपाल सरकारले त्यो किसिमको नीति ल्याउन सकेन सरकारलाई पटक पटक भनिरहेको अवस्था छ र अस्ति यो 10 गतिको बाढी गएपछि पनि मलाई लाग्छ अर्थमन्त्रीले केही कुराहरू सम्बोधन गरेर चाहिँ भन्ने कोसिस गर्नुभएको छ मलाई लाग्छ त्यो कोसिसले चाहिँ व्यवसायलाई राहत हुँदैन जस्तै मैले थाहा पाएअनुसार चाहिँ अर्थमन्त्रीले अस्ति चाहिँ यो बाढी गइसकेपछि जति पनि व्यवसायले ल्याएको सामान छ बगेको सामानको यहाँले आधिकारिक प्रमाण दिनुहोस् त्यो बराबरको भन्सार तिरेको सामान चाहिँ तपाईँले फेरि त्यही सामान ल्याउनु भयो भने हामी तपाईँलाई चाहिँ छुट दिन्छौँ 6 महिनाभित्र ल्यायो भने छुट दिन्छौँ भन्ने हिसाबको चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले अस्ति यो बाढी गएपछिको एउटा विज्ञप्ति आएको मैले सुनेको छु तर मलाई लाग्छ अर्थमन्त्रीले यो कसरी के हिसाबले भन्नुभयो त्यो उहाँलाई उहाँ आफै जानकार व्यक्ति हुनुहुन्छ तर जो व्यक्तिले ऋण धन गरेर ब्याङ्कमा चाहिँ एउटा चाहिँ आफ्नो जायज यथा राखेर ल्याएको सम्पत्ति बगाएर गएपछि दोस्रो सामान ल्याउने जनशक्ति त उहाँसँग चाहिँ पर्याप्त हुँदै हुँदैन कसरी सामान ल्याएर दिने सरकार र हामी के भनिरहेछौँ भने जो मान्छेले भन्सार जो व्यवसायले भन्सार तिरेर सामान चाहिँ प्रज्ञान पत्र भरेर प्रज्ञान पत्र बुझाइसकेको रासो बुझाइसकेको सामानहरू सरकारले लिएको पैसा कमसेकम एटलिस्ट त्यो व्यवसायलाई दिएर चाहिँ एउटा चाहिँ राहत दिने व्यवस्था मिलाइयोस् र अर्को त्यो व्यवसायले चाहिँ ऋण लिएको छ ब्याङ्कबाट लिएको छ कुनै संस्थाबाट लिएको छ भने त्यहाँ पनि सरकारले अलिकति राहतको प्याकेजहरू दिएर ब्याजदरहरूमा छुट गरिदिने अलिकति चाहिँ समय सीमाहरू बढाइदिने हर्जनाहरू हटाइदिने यी किसिमको कुराहरू चाहिँ नेपाल सरकारले गर्नुपर्छ जस्तो लाग्छ
5: आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ उहाँसँग हामी पछिल्लो आर्थिक गतिविधि समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं पछिल्लो समय निजी क्षेत्र धराशायी भए पछाडि यो बैंकिङ ऋण प्रवाह पनि भएन लगानी पनि विस्तार हुन सकेन त्यसले गर्दाखेरि अर्थतन्त्र चलायमान भएन भन्ने राज्यको पनि भनाइ त्यही नै छ भलै निजी क्षेत्रलाई गर्ने व्यवहार अलिकति अचित्तबुझ्दो अझै पनि हुन सकेका छैन सुधार गर्ने प्रयासमा छ यी बीचमा विपद आयो अब सरकार त्यतातिर व्यस्त हुने कुरा त छँदैछ समग्र बजारको अवस्था के हो पछिल्लो समय भूकम्प त्यस पछाडि कोरोना महामारी र अहिले आइपुग्दा यो फेरि ठूलो बाढी एउटा विकराल रूप बिहोर्यौं
4: समग्रमा अहिले हामी एकदमै पीड़ादायी अवस्थामा गइरहेछौं व्यवसायहरू ल्याएको सामानहरू पनि सबै अलिकति यसमा तहस नहस भएको अवस्था छ र बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन र दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरु पनि व्यवसायहरु काठमाडौँमा सामान लिनलाई दशैं लक्षित चाहिँ वस्तुहरु लिनलाई एकदम कम मात्रामा आएको हामीले बजारमा हामीले अनुगमन गरेको हिसाबले हामीले पाएको सूचना अनुसार व्यवसायहरु पनि उत्साहित हुनुहुन्न र आम जनसमुदायमा यो अस्तिको बाढीबाट जुन यो मानवीय क्षति भयो भौतिक क्षति आफ्नो ठाउँमा छ जुन मानवीय क्षति भयो यसको चाहिँ पीड़ा अझै पनि हाम्रो मानसपटलबाट गएको छैन त्यसकारण चाहिँ यसबाट उठी कोशिश हामी गर्नुपर्छ र यो कोशिश चाहिँ सरकारले पनि यसमा हातेमालो गर्नुपर्छ निजी क्षेत्रलाई निजी क्षेत्र र सरकार भनेको नङ्ग्रा मासुको सम्बन्ध भएको भनेर सरकारले पनि बुझ्दियो भने अलिकति सहज हुन्छ र यसले बजारलाई चाहिँ अलिकति चलायमान हुने अवस्थामा चाहिँ बजारलाई शिथिल बनाएको अवस्था छ बजार र अर्थतन्त्र उठ्नलाई एउटा मेरुदण्डको हिसाबमा रहेको यो निजी क्षेत्रलाई उठाउनलाई चाहिँ यो अहिलेको बाढीले चाहिँ धेरै ठूलो असर गरेको छ सरकारले बुझ्दछ र निजी क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर सरकारले प्याकेज नै दिनुपर्ने अवस्था छ त्यस कारणले बजार चाहिँ मलाई लाग्छ अहिले चाहिँ चलायमान 50 हाराहारीमा 50% हाराहारीमा गएको छ अहिले बजार चलायमान हुने बेला हो तर हुन सकेन र अझै व्यवसायहरू अझै यसबाट चाहिँ मारमा पर्ने अवस्था छ अब यो चाडपाडबाट मात्रै होइन जाडोको लक्षित ल्याएको सामानहरू पनि कहाँ छ कुन अवस्थामा छ र अर्को एउटा दुःखदायी कुरो के छ भने हाम्रो नेपाल सरकारको एउटा नीति भनौँ या चाइना सरकारले गर्न नदिएको कुरो चाहिँ जस्तै हाम्रो सामानहरू पारिपट्टि चाहिँ चाइनाको चाहिँ गोदाममा ट्रान्सपोर्टमा आएर बसिसकेपछि पारिपट्टि गएर अहिले पनि हामी हेर्न सक्ने अवस्था छैन हामी जान पाउँदैनौँ त्यही जिल्लाको मान्छेहरू मात्रै जान पाउँछौँ हामीले पटक पटक गृह मन्त्रालय परराष्ट्र मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायहरूलाई हामीले के भनिरहेको छ भने हामीले ल्याएको चाहिँ आफ्नो माल वस्तुहरू त्यो चाहिँ ठाउँमा चाइनिज पारिपट्टि ठाउँमा के कस्तो अवस्थामा छ हेर्न जान पाउनु पर्यो यो तपाईँले व्यवस्था मिलाइदिनु पर्यो भनेर सरकारले हामीले भनेको अवस्थामा आज पनि जस्तै तपाईँको कोरोना नाकाको कुरा गर्नुहुन्छ भने कोरोना नाकाको पारिपट्टि जानलाई त्यहीँको बासिन्दा मात्रै पारि जान पाउँछ अरू जान पाइँदैन यो कुराहरूले गर्दा पनि हामी सबैतिरबाट अहिले थिलो थिलो भएको अवस्था छ अहिले अत्यन्त दुःखदायी पीडै अवस्थामा हामी छौँ
5: अब अहिले त यो चाडपर्वको समय दशैं तिहार नजिकै गर्दाखेरि अलिकति व्यवसायहरू चाहिँ व्यापार व्यवसाय चल्ने समय हो बजारमा पनि अघिल्लो वर्ष पनि त्यस्तै अवस्था थियो खास व्यापार चलेन भन्ने थियो उपभोग्य सामानहरू चाहिँ त्यो खपत हुनुपर्नेमा यो कहाँनिर अड्किरहेको छ समस्या के हो खास
4: यस्तो छ यो तपाईँको कोरोना महामारी पछिको जुन यो चाहिँ तीन चार चाहिँ लगातारको चाहिँ यो पीड़ादायी अवस्थाहरू हामीले बेहोर्नु परिरहेछ कोरोनाबाट हामी भर्खर उठ्दै थियौँ फेरि बाढी गयो त्यसपछि चाहिँ अनेक किसिमका चाहिँ भौगोलिक चाहिँ जटिलताले हामीलाई गाह्रो अवस्थामा ल्याएको थियो तैपनि हामीलाई चाहिँ यो अहिले जुन हिसाबले पीड़ा भइरहेको छ जुन हिसाबले अहिले हामीलाई गाह्रो भइरहेको छ यो गाह्रोमा चाहिँ अब बजार चाहिँ त्यति पनि चलायमान भएको हामीले पाएको छैन चलायमान हुने अवस्थामा छैन यतिखेर हुनुपर्ने हो र राज्यले दिएको नीतिहरूमा पनि यसमा केही कुराहरू संकुचित भएको जस्तो हामीले फिल गरिरहेछौँ जस्तै अब यहाँले भनेअनुसार अब हरेक व्यवसायहरू चाहिँ पीड़ामा कसरी छ भने मलाई लाग्छ आजको दिनमा 1,50,000 to 2,00,000 त कालो सूचीमा व्यवसायहरू परिरहनु भएको छ उहाँहरूलाई कालो सूचीबाट हटाएर कमसेकम पुनर्कर्जाको व्यवस्था गरेर सरकारले फेरि व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले पटक पटक भनेका छौँ सरकारले यसलाई हुन्छ हामी गर्छौँ भन्नुभएको छ त्यो पनि हुन सकेको अवस्था छैन र अर्को कुरो के छ भने जसरी यो बेलामा सामानहरू आएको छ त्यो सामानहरूलाई चाहिँ सरलीकरण गरेर बजार व्यवस्था गर्ने जिम्मा हाम्रो रहन्छ तर सरकारले यसलाई चाहिँ अब कसरी लिएको छ थाहा छैन चाडपाडमा खालि चाहिँ सरकारले चाहिँ निजी क्षेत्रले चाहिँ अलिकति बढी कमाउने कालो धन्दा गर्ने यो हिसाबले मात्रै निजी क्षेत्र दिने धरकपट हुने हिसाबले चाहिँ चेक जाँच गर्ने यो हिसाबमा मात्रै सरकार लाग्यो भने निजी क्षेत्र र सरकारको बीचको दूरी बढ्न सक्छ र यसले चाहिँ अर्थतन्त्रमा राम्रो चाहिँ एउटा चाहिँ सुझाव र राम्रो हिसाबले देखिन सक्दैन त्यसकारणले चाहिँ आज बजार चाहिँ जुन हिसाबले गइरहनु पर्ने हो त्यो हिसाबभन्दा 50% तल भएको अवस्थामा छ
5: अहिलेको सरकार धेरै ठूलो राजनीतिक परिवर्तन र ठूलो जनमत ल्याएर स्थापित भयो र आम नागरिकको अपेक्षा पनि धेरै थियो झण्डै 6 महिना पनि पार गरेको अवस्था छ आधा वर्ष त पूरा नै भयो अब सरकारको कामको मूल्याङ्कन गर्ने समय पनि लगभग आउने अवस्था आयो भरे यो पीड़ाको अवस्था छ अहिले नै अब भन्ने अवस्था पनि छैन उद्धार राहतकै काममा जुटिराखेको अवस्था छ
4: सरकारले एउटा के चाहिँ गरिदिनु पर्थ्यो भने कमसेकम व्यवसायहरूलाई के गरिदियो भने अब तपाईँले सरल तरिकाले व्यवसाय गर्न सक्नुहुन्छ भनेर कमसेकम एउटा व्यवसाय मन्त्री वातावरण गरेर एउटा जनसरकारको चाहिँ हिसाबले चाहिँ व्यवसायसँग राय सुझाव दिने हुन्थ्यो जस्तै चाहिँ हामीले के भनेको थियौँ भने जब यो सरकार आइरहेको अवस्थामा चाहिँ हामीले ठूलो अपेक्षा गरेका थियौँ अब केही कुराहरू परिवर्तन आउँछ भ्याटका दर रेटहरू चेन्ज हुन सक्छन् केही चाहिँ अरू नीतिहरू चाहिँ राजस्व नीतिहरू चेन्ज हुन सक्छ हामीले चाहिँ बजेट भाषणभन्दा केही अगाडि नेपाल राष्ट्रिय व्यवसाय महासंघले अर्थमन्त्रीलाई एउटा सुझाव पेश गरेको थियो त्यो सुझाव चाहिँ तपाईँको चाहिँ 13% भ्याटलाई चाहिँ 10% गरिदिनुहोस् जबकि पहिला चाहिँ तपाईको 52 सालमा चाहिँ यो चाहिँ माओवादी जनयुद्ध भएको बेलामा त्यतिखेर भ्याट 10% नै थियो तपाईको त्यतिखेर तत्कालीन सरकारले चाहिँ सरकारलाई चाहिँ अलिकति चाहिँ यो हातहतियार किन्नलाई पैसा भएन राज्य चलाउनलाई पैसा भएन यसले रेभेन्यू अलिकति चाहिने भयो भन्ने अवस्थामा तत्कालीन अवस्थामा चाहिँ 10 को भ्याटलाई 13% बनाएर यसलाई पछि चाहिँ सहज भएपछि समायोजन गर्ने भन्ने कुरो त्यतिखेर भएर 10 लाई 13 गरियो र अहिलेको अर्थमन्त्रीलाई हामीले उहाँ आफै विज्ञ हुनुहुन्छ अहिलेको अर्थमन्त्रीलाई पनि अब चाहिँ यो भ्याटलाई चाहिँ कमसेकम 13लाई 10 गरिदिनुहोस् केही चाहिँ राजस्वको कुराहरूलाई सरलीकरण गरिदिनुहोस् र चाहिँ यो ब्याङ्क ब्याज दरहरूको विषयमा अलि चलायमान हुने हिसाबले ब्याङ्कमा भएको चाहिँ तरलताहरू चाहिँ निज क्षेत्रलाई चाहिँ तलसम्म नगएको अवस्थालाई यसलाई चाहिँ सरलीकरण गरिदिनुहोस् भन्ने कुराहरू गर्थ्यो तर सरकारले या गर्दै हुनुहुन्छ या उहाँले बुझ्नु भएको छैन या चाहनु भएन यो त उहाँहरूको कुरो हो तैपनि हामीले अझै पनि के भन्छौँ भने यो जुन अवस्था छ सरकारले चाहिँ चाहेर गर्न नसकेको भन्दा पनि सरकारले बुझ्दैछ भन्ने जस्तो लाग्छ मलाई र केही चाहिँ निज क्षेत्रहरूलाई अस्ति प्रधानमन्त्रीले बोलाएर पनि तपाईँलाई कुन कुन कुराहरू सरलीकरण गर्न सकिन्छ के गर्यो भने सहज हुन्छ भन्ने हिसाबले जुन अस्ति निज क्षेत्रका केही क्षेत्रहरूलाई बोलाएर उहाँले सुझाव लिनुभएको थियो प्रधानमन्त्रीले त्यो एउटा चाहिँ सकारात्मक पछि थियो त्यो हिसाबले जान सक्यो भने राम्रो हुन्छ तर सरकार अहिले त्यो पाटोमा गइरहेको जस्तो मलाई लाग्दैन सरकारले चाहिँ जस्तै अब एमआरपीको कुराहरू पनि यसैमै जोडिन्छ एमआरपी कुरो चाहिँ के थियो भने अहिले चाहिँ हामीले के भन्न थियो भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस् सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरू त विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस् यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताको सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गरेको थियो तर बजारमा त्यो हिसाबले हुन सकेको छैन र अर्को कुरो चाहिँ उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपाल सुनिरहनु भएको छ आज हामी भदौ 10 गतेको विनाशकारी भोटेकोशी बाढ़ीपछि प्रभावित रसुवाको केरुङ नाका यसअघि नै बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका तथा लगातारको वर्षाका कारण क्षति पुगेपछि ठप्प बनेको मुस्ताङको कोरला नाकाका कारण चीनसँगको स्थल व्यापारमा परेको असरका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ उहाँसँगको थप कुराकानी बाँकी नै छ सुन्दै गर्नुहोला
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
8: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी चीनसँगको व्यापार ठप्प भएसँगै बजारमा परेको प्रभाव, व्यवसायीले भोग्नु परेका समस्या, चाडपर्वको समयमा हुन सक्ने आपूर्ति श्रृंखला अवरोध तथा मूल्यवृद्धिको जोखिमका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
2: अलिकति यो बैंकिङ क्षेत्र व्यवसायसँग प्रत्यक्ष सरकार राख्ने राष्ट्र बैंक, त्यस पछाडि अरू बैंकहरू, पछिल्लो समय यो ब्याजदर अत्यधिक घट्दाखेरि पनि लगानी विस्तार हुन सकेन भन्ने छ। ब्याजदर चाहिँ घटाउने तर अरू नियमहरू अलिकति कड़ा बनाएर व्यवसायहरूलाई कालो सूची लगाएका, यस समस्याहरू अलिकति बढ़ेको देखियो।
3: पक्कै पनि हो यो, किनभने अब अहिले मलाई जब अब यही नेपाल राष्ट्रिय व्यवसाय महासंघले 3 वर्ष अगाडि अत्याधिक मात्रामा रहेको ब्याङ्क ब्याजदरको विरूद्धमा हामीले सड़कमै गएर आन्दोलन गरेर सिंगल डिजिटमा चाहिँ डिजिटमा ब्याजदर ल्याउनु पर्यो भनेर 10,000 मान्छेको जुलुस ल्याएर ब्याजदर घटाउनु पर्यो भने हामी लाग्यो। र अहिले सिंगल डिजिटमा ब्याजदर आइरहे पनि अहिले चाहिँ ब्याङ्कहरूले लगानी गरिरहेको अवस्था छैन, किनभने यसमा के छ भने सरकारको नीति नै यसमा चाहिँ सही हुनाले चाहिँ पैसाहरू चाहिँ यो चाहिँ निजी क्षेत्रमा चाहिँ तल्लो तहमा चाहिँ जान सकेको अवस्था छैन। जस्तै कृषिमा लगानी गरिरहँदाखेरि लगानी गर्नुभन्दा अगाडि कृषि क्षेत्रमा लगानी गर्दाखेरि के कुराहरू सरल तरिकाले लगानी गर्यो भने यो पैसाहरू कृषिमा जान सकिन्छ। व्यवसायलाई लगानी गर्ने भने कुन कुन चाहिँ कुराहरू सहजीकरण गरेर नै व्यवसायले पैसा लिन सक्छ, उद्योगले पैसा लिन सक्छ, अरू प्राइभेट सेक्टरले पैसा लिएर यसलाई चाहिँ उद्योग धन्दाहरू गरेर काम गर्न सक्छ भन्ने सरकारले बुझ्न चाहेन या बुझेर पनि उहाँले सोच्नु भएन। आज चाहिँ 5% देखि 6% ब्याङ्क दर हुँदाखेरि पनि यो पैसाहरू चाहिँ निजी क्षेत्रको चाहिँ तल्लो तहमा गइरहेको अवस्था छैन। यसमा चाहिँ मैले अहिले नै पनि यहाँलाई भनिसकेँ, 1,50,000 से 2,00,000 त तपाईँको चाहिँ व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ। त्यो कालो सूची हटाएर कमसेकम त्यो व्यवसायलाई फेरि उहाँहरूको त ज्या जथा सबै सिरी सम्बन्धित चाहिँ ब्याङ्कमै छ, उहाँहरूलाई त्यो कालो सूचीबाट हटाएर व्यवसाय गर्ने वातावरण मिलाएर फेरि पुनर्कर्जाको व्यवस्था गरेर व्यवसायलाई चाहिँ कमसेकम व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले बारम्बार भनेको छौँ, ब्याङ्करलाई भनेको छौँ, राष्ट्र ब्याङ्कको चाहिँ अहिले आयो गभर्नर पनि हामीले भेटेको अवस्था छ। तर सरकारले जुन नीति ल्याउनु पर्यो त्यो नीतिले चाहिँ असहज भएको कारणले गर्दाखेरि यो पैसाहरू चाहिँ बजारमा नआएको जस्तो हामीलाई अनुभव छ।
2: चाडपर्वको समयमा व्यवसायहरूले सबैभन्दा बढी अलिकति आरोप खेप्ने भनेको बजारमा मूल्य बढ़ायो, सामान पर्याप्त हुँदाहुँदै पनि कालोबजारी गर्यो अथवा सामान स्टक राखेर पछि बेच्यो भन्ने खालको त्यो आरोप बेहोर्नुपर्छ। तपाईँहरू अब यो प्रतिनिधिमूलक संस्थाको तपाईँ प्रमुख हुनुहुन्छ, बजार अनुगमन, मूल्य निर्धारण, एमआरपी लगायतको विषयमा राज्यले कस्तो चाहिँ काम गरिरहेको छ बजारमा, तपाईँहरूसँग समन्वय के छ?
3: यस्तो छ, एमआरपीको विषयमा हामीले एमआरपीको हुँदै हुँदैन भनेर हामीले विरोध त गरेनौं। तैपनि अब मलाई लाग्छ केही ठाउँमा यो किसिमको चाहिँ अलिकता चाहिँ कालोबजारी भएको भन्ने कुरो चाहिँ तपाईँहरूको संचार माध्यमबाट सुनिएको छ, तर हाम्रो सेक्टरमा आयात गरेको सामानहरूमा त्यस्तो चाहिँ अब एकदमै उथलपुथल हुने गरेर बदमाशी गरेको देखिएको जस्तो हामीलाई लाग्दैन, हाम्रो जानकारीमा छैन। जस्तै खाद्यान्नको कुराहरूमा केही कुराहरू सुनिरहेको छ, जस्तै चिनीमा अस्ति केही कुराहरू आए, सिमेन्टमा यो कुराहरू आए होइन, जस्तै ग्यासमा पनि यो कुराहरू सुन्नमा आइरहेको छ भने यो कुराहरू चाहिँ सरकारले अलिकता यसलाई चाहिँ अध्ययन गरेर कसरी हुन्छ यसलाई सरलीकरण गर्न सरकारको पनि यसमा ध्यान जानुपर्छ। र हामीले चाहिँ सकेसम्म हाम्रो चाहिँ यो नेपाल राष्ट्रिय व्यवसाय महासंघ अन्तर्गत रहेका सम्पूर्ण उद्योगी व्यवसायी पनि हुनुहुन्छ, निजी क्षेत्र यसमा जति पनि हुनुहुन्छ, हामीले चाहिँ उहाँहरूलाई कमसेकम यो चाडपाड बेला मात्र नभइकन कुनै पनि समयमा आफूले व्यापार व्यवसाय गर्ने सामानहरूमा सरल तरिकाले उपभोक्तासम्म पुर्याउनुहोस् भनेर हामीले पटक पटक भनेको अवस्था छ। जस्तै अब यसमा चाहिँ एमआरपीको कुराहरू जोडिँदाखेरि एमआरपी चाहिँ हामीलाई चाहिँ गाह्रो के छ भने अब भन्सार दरबन्दी र चाहिँ यो चाहिँ एमआरपीको अलिकता समायोजन नभएको कुराले गर्दाखेरि एमआरपी लगाउन अलिक गाह्रो छ, त्यसलाई चाहिँ अनि समायोजन गर्नुपर्छ भन्ने हामीले सरकारलाई सुझाव दिएको छौँ। र यसमा कालोबजारको हिसाबमा नेपाल राष्ट्रिय व्यवसाय महासंघ अत्यन्त चनाखो भइरहेको छ, हाम्रो व्यवसाय हामी अन्तर्गत रहनुभएका उद्योगी व्यवसायहरूलाई चाहिँ यसबाट चाहिँ तपाईँले पनि यो बेलामा चाहिँ जनता पीड़ित छन्, जनतालाई सेवा गर्नुपर्छ र यतिखेर हामीले चाहिँ केही सेवा र सहयोग गर्यो भने भोलि फेरि हामीले बसेर फेरि काम गर्न सक्छौँ, भोलिका दिनमा फेरि हामीले 2 मा 2 4 गरेर हामीले कमाउन सक्ने अवस्था हुन्छ। आजको दिन हामी पीड़ादायी अवस्था छ, तमाम नेपाली जनताहरूलाई चाहिँ सेवामूलक भावनाले पनि हेर्नुपर्ने हुन्छ। व्यवसायले चाहिँ तपाईँले यसरी व्यवसाय गरिदिनुहोस् भनेर हामीले उद्योगिक व्यवसाय र अरू चाहिँ साना मजल्ला व्यवसायलाई पनि भनिरहेछौँ।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठज्यू अब अध्यक्ष यहाँलाई मैले अलिकति व्यवसायहरू सरकार विशेष गरी अझ सुरक्षा संयन्त्र पनि यसमा जोडिन्छ यो भन्सारमा चोरी पैठारी र अवैध व्यापारको समस्याहरू नेपालमा बल्झिरहन्छ कि विशेष गरी भारतबाट आउने चीनतर्फको त्यति समस्या यो विषयमा सुनिँदैन त्यसमा चाहिँ सरकारको ध्यान पुगेको जस्तो देखिन्छ कि देखिन्न सीमानाकाहरूमा
3: यसो छ यो अहिले जुन नयाँ सरकार आइसकेपछि चोरी पैठारीको कुराहरू केही मात्रामा अलिकता चाहिँ कमी भएको हामीले महसुस गरेको छौँ जस्तै अब यो चोरी पैठारी भन्ने बित्तिकै यो चाहिँ अब भारतबाट चाहिँ त्यो भारतको खुल्ला सिमाना नाकाहरूमा यो बढी भएको आउँछ यसमा पनि अलि बेसिक मात्रामा चाहिँ अब कस्मेटिकका सामानहरू लत्ता कपडाहरू खाद्यान्नका अरू आइटमहरू यसमा चाहिँ अलि बढी आइरहेको लाग्छ र खुल्ला सिमानाको कारणले गर्दा सरकारले चाहेर पनि यसलाई रोक्न सकेको अवस्था छैन तर अहिले यो जुन नयाँ सरकार आइसकेपछि अवस्थामा हिजोको दिनभन्दा चोरी पैठारीहरू चाहिँ केही कम भएको अवस्था छ हामीले सरकारलाई पटक पटक भनेको छौँ त्यही सामानहरू आयात गर्दाखेरि बेच्ने एउटा चाहिँ जुन एउटा व्यवसायी छ त्यो व्यवसायले चाहिँ खुल्ला रूपले उसले चाहिँ आफ्नो स्वच्छ व्यापार गर्न चाहन्छ उसले सामान आयात गर्छ त्यो सामान ल्याएर बेच्दाखेरि चाहिँ एउटा कस्ट पर्छ भने त्यही सामान चोरी पैठारीबाट आउँदाखेरि गाह्रो हुन्छ त्यसलाई चाहिँ सरकारले बुझिदिनुहोस् भनेर पहिला पनि भनेको अवस्था छ मलाई लाग्छ व्यवसायहरू पनि अहिले चाहिँ चोरी पैठारी कम भएको हामीले महसुस गरेको अवस्था छ यो सरकारले चाहिँ त्यसमा चाहिँ अलिकता चाहिँ पहिलाको भन्दा केही सरलता र केही सहज भएको हामीले फिल गरेका छौँ
2: अब यो चीनसँगको नाकाहरू बन्द भइसके पछाडि अहिले भलै आज चाहिँ हामी यो बुधबार यो कुराकानी गर्दैछौँ तातो पानी नाका खुल्छ भन्ने खालको पनि हिजोसम्मको चर्चा थियो अब के हुन्छ हेरौँ भारतबाट चाहिँ सामान आयात गर्ने दशैंमा त्यो अवस्था छ कि छैन अथवा त्यो गर्दाखेरि हामी चाहिँ कति चाहिँ मारमा पर्छौं
3: कस्तो हुन्छ भने कतिपय सामानहरू इण्डियाको भारतबाट पनि आइरहेको हुन्छ र कतिपय सामानहरू त्यो सामानहरू चाइनाबाटै आउनु पर्ने सामानहरू हुन्छ त्यो सामान चाहिँ फरक पर्छ जस्तै अब चाइनाबाटै आउने सामानहरू पनि बाइक कन्टेनर आउने कलकत्ता भएर आउने सामानहरू चाहिँ सहज तरिकाले चाहिँ अहिले आफ्नो ठाउँमा गन्तव्यमा पुगिरहेको अवस्था छ भने अब भारतबाट आउने सामानहरू पनि अस्तिको पहिरोले गर्दाखेरि अस्तिको झरीले गर्दाखेरि केही बाटोहरू केही राजमार्गहरू अवरुद्ध भएको कारणले गर्दाखेरि यो त्रिभुवन राजपथ भएर सामानहरू घुमेर आएको छ त्यसले चाहिँ अलिकता केही समय अवधि मात्रै लागेको देखिन्छ तर चाहिँ मलाई लाग्छ चाइनाबाट आउने सामानहरू असहज भएर त्यो सामानहरू चाहिँ आउन सकेन भने बजारमा चाहिँ अलिकता चाहिँ मागको पूर्ति हुन चाहिँ गाह्रै छ त्यो सामानहरू चाहिँ सहजता हुन जरुरी छ
2: अलिकति मैले यहाँको संगठनको कुराहरू गर्न चाहे यसमा चाहिँ सानादेखि ठूला व्यवसायीसँग जोडिएको अवस्था छ महासंघमा अहिले विभिन्न प्रकृतिका व्यवसाय आबद्ध भइरहँदा साना पसलेदेखि ठूला व्यवसायसम्मका आफ्नो किसिमका समस्या छन् होइन साना व्यवसायहरू चाहिँ विशेष गरी समयमा यो दर्ता प्रक्रियामा नगएको विषय अथवा होइन राज्यको कानूनी दायरामा नआएको कर्म नसमेटिएको भन्ने सरकारको चाहिँ के छ बजारको अवस्था त्यस्तो व्यवसायहरूलाई एकीकृत गर्ने कुरामा महासंघको ध्यान के छ
3: यसमा चाहिँ हामी नेपाल राष्ट्रिय व्यवसाय महासंघमा चाहिँ साना तथा मझौला व्यवसायहरू सबै आबद्ध हुनुहुन्छ यसमा उद्योगी पनि हुनुहुन्छ आयातकर्ता पनि हुनुहुन्छ साना सर्टरमा बसेर व्यवसाय गर्ने व्यवसायी पनि हुनुहुन्छ हामीले उहाँहरूलाई पटक पटक जस्तै हाम्रो चाहिँ अहिले फिलहाल 22 चाहिँ संघहरू बिनेर यो महासंघ बनेको छ यो हामीसँग आबद्ध भएको संघहरूलाई प्रत्येक चाहिँ संघमा गएर हामीले चाहिँ उहाँहरूको घर दैलोमा गएर व्यवसायहरूलाई भेटेर चाहिँ कमसेकम तपाईँको चाहिँ स्थानीय सरकारमा दर्ता भइदिनुहोस् चाहिँ प्यान अथवा भ्याटमा दर्ता हुनुहोस् यो कुराहरू चाहिँ पहिलाको भन्दा धेरै सहजीकरण छ होइन यसमा चाहिँ सर्टरमै बसेर व्यवसाय गर्नेहरू चाहिँ मलाई अलमोस्ट लाग्छ 99% दर्ता भएर चाहिँ सरकारलाई राजस्व तिरेरै बसेको अवस्था छ हामीसँग आबद्ध भएको र हाम्रो चाहिँ चिनजानमा भएको व्यवसायहरूको हुनाले तर पहिलाको भन्दा अहिले चाहिँ सहजीकरण गरेर चाहिँ यसमा चाहिँ धेरैभन्दा धेरै व्यवसायहरू चाहिँ नेपाल सरकारले दिएको दायराभित्र रहेर हामी व्यवसाय गरेका छौँ र हाम्रो चाहना पनि हाम्रो व्यवसायलाई यही भनिरहेको छौँ कि तपाईँहरूले नेपाल सरकारको दायरामा रहेर स्थानीय सरकार केन्द्र सरकार सबैमा दर्ता भएर कुन कुन निकायमा दर्ता हुनुपर्ने घरेलुमा दर्ता हुनुपर्ने कि वाणिज्यमा दर्ता हुनुपर्ने कि ओडामा दर्ता हुनुपर्ने कि यो कुराहरू चाहिँ हामीले सुसज्जित तरिकाले चाहिँ हाम्रो व्यवसायहरूलाई सम्झाएर बुझाएर उहाँहरूलाई चाहिँ केही कुराहरू चाहिँ हामीले चाहिँ प्रशिक्षण दिएर पनि हामीले दर्ताको प्रक्रियामा लगाएका छौँ पहिलाको अहिले चाहिँ सहज तरिकाले हामीले व्यवसायलाई चाहिँ यो प्रक्रियामा लगिरहेछौँ
2: व्यवसायहरू महासंघमा आइरहँदा सबभन्दा कस्ता खालका समस्याहरू बढी चाहिँ उहाँहरूले राख्नुहुन्छ गुनासोहरू
3: यस्तो छ अब यो ठाउँ ठाउँ अनुसारको जस्तै आयात सेक्टरमा भन्नुहुन्छ भने आयात सेक्टरमा चाहिँ अब भन्सारका दरबन्दीको कुराहरू रहन सक्छ यही अहिले बाढी पहिरोको कुराहरू रहन्छ सरकारका नीतिको कुराहरू रहन सक्छ आयात सेक्टरमा रहन्छन् उद्योगको कुराहरूमा आफ्नै गुनासो छ जस्तै हाम्रो नेपालमा त कच्चा पदार्थ केही पनि छैन यहाँ उद्योगीहरू पनि हामीसँग जोडिनु भएको छ सबै चाहिँ तेस्रो मुलुकबाट चाहिँ कच्चा पदार्थ र मेटेरियल आउने हुनाले यो समयमा सामान जस्तै अहिलेको अवस्थामा पनि यहाँ कतिपय उद्योगहरू तपाईँको 40% हराएर पनि उद्योग चलेको अवस्था छैन. किनभने किन चलेन भने सबै कच्चा पदार्थ चाहिँ अहिले यो बाढीले गर्दा आउन सकेन. त्यसकारणले चाहिँ त्यसमा पनि हामीलाई उद्योगहरूले चाहिँ गुनासो गरिरहेको अवस्था छ. यो कुराहरू पनि हामीले सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौँ. र अर्को जो सटरमा बसेर व्यापार गर्नुहुन्छ, जुन महलमा बसेर व्यापार गर्नुहुन्छ, उहाँहरूको चाहिँ गुनासो आफ्नै किसिमको गुनासो. उहाँहरूको गुनासो कस्तो छ भने तपाईँको चाहिँ बजार अनियन्त्रित भयो, बजारमा चाहिँ सब माग अनुसारको सामान आउन सकेन भन्ने उहाँहरूको एउटा उपेक्षा छ भने, अर्को उपेक्षा उहाँहरूको के छ भने एमआरपीको विषयलाई चाहिँ अलिकति एकीकृत गरेर चाहिँ एमआरपी लागू गर्नु पर्यो. एमआरपीले हामीलाई असहज भयो होइन. यसमा चाहिँ आयात र चाहिँ रिटेल चाहिँ कर्ताको बीचको चाहिँ दूरी पनि अलिकति बढेको अवस्थामा चाहिँ एमआरपीलाई चाहिँ भन्सार दरबन्दीहरूलाई कम गरेर चाहिँ यसलाई लान सकिएर समाधान भयो भने एमआरपी हामी खुल्ला रूपले जति हो जसले चाहिँ इलेक्ट्रोनिक सामानहरूमा जति हो 100% एमआरपी राखेर व्यापार व्यवसाय भइरहेको छ. हामी पनि त्यही चाहन्छौँ कि भन्सार दरबन्दीहरूलाई कम गरेर यसलाई लान सकियो भने एमआरपी राखेर हामी खुल्ला तरिकाले राज्यले चाहे अनुसार हामी व्यापार व्यवसाय गरेर उहाँलाई हामी ट्याक्स तिरेर रेभेन्यू तिरेर हामी व्यवसाय गर्न सक्छौँ.
1: आज हामीसँग कार्यक्रम बदलिँदै नेपालमा नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ. अब श्रेष्ठज्यू, यो जसरी यहाँले चाहिँ कच्चा पदार्थको कुरा गर्नुभयो, आयात गर्दाखेरि अलिकति व्यवसायहरूलाई पीड़ा यसमा छ, समस्या देशभित्र चाहिँ उत्पादन गर्न सकिएन भन्ने कुनै कुरा उठाउनु भयो. यो सरकार आइसके पछाडि अलिकति उद्योग धन्दाहरू हामी चलायमान बनाउँछौ अथवा पुराना बन्द रहेका जीर्ण रुग्ण उद्योगहरू खोल्छौं भनेर उहाँहरूले नारा पनि दिनुभयो. एकपटक केही ठाउँमा त्यस्तो प्रयास पनि भएको देखियो. पछिल्लो समय देशभित्र उद्योग सञ्चालनमा के चुनौती भयो, यसमा राज्यले चाहिँ कस्तो खालको नीति ल्याउनु आवश्यक थियो र अहिलेको अवस्था के छ?
3: अब यहाँले भन्नुहोस् त, यो अहिले जुन नयाँ सरकार आइसकेपछि के यी कुराहरू यहाँले चाहिँ अहिले भनिराख्नु भएको कुराहरू राज्यले अहिले के कुराहरू गर्न पनि चाहिरहेछ, गर्न पनि खोजिराख्नु भएको छ. तर हाम्रो भनाइ के हो भने नेपालमा कुनै पनि उद्योग धन्दा सञ्चालन गर्ने भने त्यसलाई के कुराले अस्थिरो छ, कुन कुन कुराले बाधा अडचन छ, त्यो सरकारले राम्रोसँग बुझेर त्यसलाई सहजीकरण गरिदिनु पहिलो नम्बरमा त्यो भन्न चाहन्छौ. र अर्को चाहिँ कतिपय जस्तै जनकपुर चुरोट कारखाना, गोरखाली टायर उद्योग, हिमालय सिमेन्ट होइन, तपाईँको चाहिँ हेरोडा सिमेन्ट लगायतको उद्योगहरू चाहिँ रुग्ण भएर बसेको उद्योगहरूलाई छिटो चलाउनु पर्यो. सरकारको मात्रामा यदि राखेर चल्दैन भने त्यसलाई प्राइभेट सेक्टरसँग जोइन्ट भेन्चरमा पनि चलाउनु पर्यो भनेर हामीले सुझाव दिएको छौँ. केही उद्योगहरू चाहिँ अब जस्तै यो चाहिँ हेरोडामा भएको कपडा उद्योगहरू सुरु भयो भन्ने हामीले सुन्यौं, अत्यन्त खुसी कुरा हो. अब जस्तै गोर्खाली टायरलाई पनि त्यही हिसाबले अगाडि बढाउनु पर्यो, जुन जहाँ जे हिसाबले जुन उद्योगहरू रुग्ण भएर बसेको छ त्यो उद्योगहरूलाई चलाउन सकियो भने त अलिकति चाहिँ हामीले सहज हुनसक्छ. यहाँ हाम्रा कहाँ चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यसमा चाहिँ काम पनि पाउँछ, त्यहाँबाट केही आय आर्जन पनि गरेको हुन्छ र त्यो रेभेन्यू अन्त नगरेर नेपालमै रेभेन्यू पनि बस्न सक्छ. नेपाल खालि आयातमुखी मात्रै भएको कारणले गर्दाखेरि अलिक असहज छ. यो देशलाई चाहिँ कमसेकम उत्पादनमुखी बनाउन सक्यो भने सरकारले, यो अहिलेको सरकारले हामीले अपेक्षा त्यो गरेका छौँ, नेपालमै केही उद्योगहरू सञ्चालन होस्, त्यो उद्योगहरू सञ्चालन गर्न विभिन्न कठिनाइहरू छ, दर्ता प्रक्रियाको कुराहरू छन्, तपाईँको चाहिँ कच्चा पदार्थहरू भनेको समयमा नआउने त्यो कुराहरू छन्, मजदुरका समस्याहरू छन्. जस्तै यहाँलाई म एउटा के पनि कुरो फेरि अहिले अवगत गर्न चाहे भने हाम्रो दक्ष जनशक्तिहरू छैन, हाम्रा युवाहरू सबै विदेश पलायन भइरहेका छन्। यो सरकारले विदेशमा भएका युवाहरूलाई नेपाल ल्याएर हामी यहीँ काम लगाउँछौँ भने जुन हिसाबले उहाँले एउटा नारा दिनुभएको थियो त्यो नारालाई सार्थक गरिदिनुहुनेछ भने हामी सम्पूर्ण निजी क्षेत्रको उहाँलाई अनुरोध पनि छ. र दक्ष जनशक्तिलाई उहाँले अब के छ, जस्तै गोर्खाली टायर उद्योगमा काम गर्नलाई यदि कोही मान्छे त्यहाँ चाहन्छ भने सरकारले त्यसलाई उद्योग गर्नुभन्दा अगाडि चाहिँ त्यसलाई दक्ष जनशक्तिलाई एउटा ट्रेनिङ दिने व्यवस्था मिलाइदिनु पर्यो. त्यो हिसाबले चाहिँ जनतालाई सुशोषित गरेर अगाडि बढाइदियो भने चाहिँ हिजो भएको चाहिँ बाहिर गएको जनताहरू, हिजो युवाहरू चाहिँ देशमा रोजगारी भएर बस्ने अवस्था हुनुहुन्छ र भएको चाहिँ यहाँका युवाहरू बाहिर नजाने अवस्था हुन्छ. यो राज्यले बुझेको कुरा छ. उहाँहरूले चाहिँ विभिन्न नाराहरूमा ल्याएको नाराहरूमा यो पनि एउटा हामीले सुनेको छौँ. तर हामीलाई लाग्छ यहाँ भएका युवाहरूलाई बाहिर नपठाइकन दक्ष जनशक्ति यहीँ उत्पादन गरेर ट्रेनिङका व्यवस्थाहरू मिलाएर यहाँ गरिदिनु भयो भने हाम्रा युवाहरू यहीँ रहन्छन्, हाम्रा उद्योगहरू यहीँ चल्छन् र हाम्रा सम्पत्तिहरू यहीँ नेपालमा रहे चाहिँ हामी हाँसी खुसी व्यवसाय गर्न सक्छौँ भन्ने हाम्रो धारणा छ.
1: अब यो उद्योग व्यवसायहरू सञ्चालन गर्ने सन्दर्भमा सरकारले विगतमा निजी क्षेत्रलाई दिँदाखेरि कतिपय चलायमान हुन सकेनन् अथवा चाहिँ धराशायी बने अथवा चाहिँ त्यहाँ चाहिँ गलत क्रियाकलाप भयो, उद्योगहरू संरक्षण भएनन् भन्ने आरोप पनि लाग्यो. समग्रमा यो उद्योग व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा निजी क्षेत्रले पूर्ण रूपमा चाहिँ स्वामित्व लिन पाउनुपर्छ अथवा राज्यले पनि यसमा केही योगदान दिन सक्छ, के हुन्छ? राज्यको छुट्टै गर्नुपर्ने काम र व्यवसायहरूले गर्नुपर्ने कामको फरक
3: यस्तो छ. यसमा यो चाहिँ व्यवसायले यो मात्रै भनिरहेछ भने त्यो सम्पूर्ण जस्तै कुनै एउटा उद्योग रुग्न भएर बसिरहेको छ भने निजी क्षेत्र मात्रै सञ्चालन, एउटा जोइन्ट भेटर र पार्टनरसिपमा पनि काम गर्न सकियो होइन. निजी क्षेत्रलाई केही पर्सेन्ट लगानी गर्न दिने, सरकारले केही पर्सेन्ट लगानी गर्दछ सरकार पनि त्यसमा दायित्व रहन्छ र निजी क्षेत्रको पनि दायित्व भयो भने त्यसलाई चाहिँ फुल स्पिडमा काम गरेर चाहिँ अगाडि बढ्न सक्छ जस्तै सरकारी तर्फबाट काम हुँदा फेरि धेरै उद्योगहरू हिजो चलेका चाहिँ हिजो चाहिँ 20 वर्षदेखि अगाडि 30 वर्ष चलेका उद्योगहरू आज रुक्न भएको अवस्थामा त्यो उद्योगहरूलाई चाहिँ त्यहाँको संयन्त्रहरू त्यहाँको कर्मचारीको कुराहरू त्यहाँका चाहिँ अनेक किसिमका नियमहरू पालना भएर चाहिँ सरकारलाई नटेरेको हो कि सरकारले काम लाउन नसकेको हो कि सरकारको ध्यान राम्रोसँग नगएको भए नीति राम्रो नभएको हो कि त्यस कारण यी कुराहरू सबै परिवर्तन गरेर निजी क्षेत्रलाई केही पार्टहरू चाहिँ जोइन्ट भेन्चरमा राखेर सरकार र निजी क्षेत्र बीचको समझदारी गरेर काम गर्यो भने यो उद्योगहरू सञ्चालन गर्न खासै गाह्रो छैन यसमा त हामीले पटक पटक भनिरहेको छौँ जति पनि रुक्न भएको उद्योगहरू छिटोभन्दा छिटो सञ्चालन गर्न सक्यो भने हामीले देशमा रोजगार सिर्जना गर्न सक्छौँ भनेर हामी सरकारलाई भनि नै राखेका छौँ र निजी क्षेत्र यसमा तयार पनि छ
2: अब पछिल्लो समय मनोज बाबु श्रेष्ठज्यू युवाहरू चाहिँ दैनिक रूपमा ठूलो मात्रामा विदेशी नै क्रम छ देशभित्र रोजगारी भएन भनेर यो व्यवसाय चाहिँ शुरू चाहिँ गर्न चाहिँ कसैले गर्यो भने पनि त्यो व्यवसायको दीर्घकालीन रूपमा संरक्षणको स्वामित्व लिने भएन कि व्यवस्थापन जस्तो राज्यले केही कुरामा जस्तो तपाईँको लगानीको सुरक्षाको कुरा मैले गर्न चाहे त्यसमा चाहिँ राज्यले कस्तो के ध्यान दिनुपर्छ केही कुरामा होइन कोही नागरिकले आफूसँग भएको केही सानो व्यवसाय लगानी गर्छ भने त्यो लगानीको सुरक्षाको ग्यारेन्टी भोलि कालो सूचीमा जानेदेखि लिएर व्यवसाय कुनै अरू कारणले धराशायी बन्यो भने त्यसतर्फ राज्यले चाहिँ सोच्नुपर्ने अवस्था चाहिँ के हो खास
3: यसमा कसो छ भने उद्योगी निजी क्षेत्र भन्ने बित्तिकै राज्यले हेर्ने दृष्टिकोणै हाम्रो चाहिँ अलिक फरक भएको हामीले महसुस गरिरहेछौँ र यथार्थमा कुरो पनि यही छ होइन कमसेकम त्यो निजी क्षेत्रले उद्योगहरू केही व्यवसायहरू गरिरहेको अवस्थामा त्यहाँ के कुराहरू जटिलता छ जटिलता भएको कुराहरूलाई राज्यले त्यसलाई सहजीकरण गरिदिनु पर्यो पहिलो नम्बर हामीले यो भनिरहेको छौँ होइन दक्ष जनशक्तिहरू उत्पादन गरिदिनु पर्यो त्यो राज्यले चाहिँ कहाँ कहाँ गएर के चाहिँ त्यसलाई चाहिँ ट्रेनिङका व्यवस्थाहरू चाहिँ गर्नलाई त्यो राज्यले सहजीकरण गरिदिनु पर्यो ब्याङ्क ब्याजदरका कुराहरू छ त्यसलाई अझ सहजी सरलीकरण गरिदिनु पर्यो कालो सूचीमा भएको व्यवसायहरू छ भने कालो सूचीमा कति आम तमाम उद्योगीहरू अहिले पनि कालो सूचीमा भएर कामै गर्न नसक्ने अवस्था छ उहाँहरू चाहिँ अहिले चाहिँ एकदमै हताश मनस्थितिमा हुनुहुन्छ त्यसलाई चाहिँ राज्यले सहजीकरण गरेर अरू चाहिँ पुनर्कर्जाको व्यवस्था मिलाइदिनु पर्यो यो हिसाबले गयो भने यहाँ भएका दक्ष जनशक्तिहरू उत्पादन गरेर यहाँ भएका युवाहरूलाई हामीले नेपालमै काम लाउन पनि सकिन्छ र निजी क्षेत्र र राज्य कहाँ कहाँ गएर के चाहिँ त्यसलाई चाहिँ ट्रेनिङका व्यवस्थाहरू चाहिँ गर्नलाई राज्यले सहजीकरण गरिदिनु पर्यो ब्याङ्क ब्याजदरका कुराहरू छ त्यसलाई अझ सहजै सरलीकरण गरिदिनु पर्यो कालो सूचीमा भएको व्यवसायहरू छ भने कालो सूचीमा कति

0: देशलाई एउटा योगदान पनि पुर्याउन सक्छौँ र हामी नै क्षेत्रले पनि त्यो चाहिरहेछौँ। यो हिसाबले अगाडि गयो भने देशलाई पनि एउटा मेरुदण्डको रूपमा अगाडि बनाउनलाई यो निज क्षेत्रले चाहिँ टेवा पुर्याएको छ, अझै टेवा पुर्याउन सक्छौँ भने हाम्रो चाहिँ यहाँहरूलाई सुझाव पनि छ, सरकारले यो सोच दिनुपर्छ जस्तो लाग्छ।
1: अब यो व्यवसाय दर्ता नवीकरण त्यसै गरी स्थानीय तह अहिले त सरकार तीनवटा सरकार छ, कर संकलनको कुराहरू, यो कुराहरूमा व्यवसायहरूले बेहोर्नु पर्ने प्रशासनिक झन्झटको कुरालाई अलिकति जोडाउनु, व्यवसाय के छ समस्या अहिले?
0: साह्रै नै राम्रो यहाँले चाहिँ कुरा उठाइदिनु भयो। हामीले पछिल्लोचोटि के भनेको चाहिँ नेपाल सरकार भनेको एउटा हो, स्थानीय सरकार भने पनि नेपाल सरकार हो, केन्द्र सरकार भने नेपाल सरकार हो। यो सम्पूर्ण जति पनि हामीले चाहिँ ट्याक्सहरू विभिन्न ठाउँमा गएर ओडामा तिर्नुपर्छ, वाणिज्यमा गएर तिर्नुपर्छ, राजस्वमा गएर, यसलाई चाहिँ एकद्वार प्रणाली लागू गरिदिनुहोस् हामीलाई। त्यही ओडाको पनि चाहिँ त्यहीँ गएर तिर्नु पाउनु पर्यो, वाणिज्यमा तिर्ने पनि त्यहीँ गएर तिर, आखिर सरकारले त जामडो पनि उठाउने हो, हामी तिर्न तयार छौँ भनेर राज्यलाई पटक पटक भनेको छ। तर यो चाहिँ हरेक किसिमको चाहिँ यो करको चाहिँ लगाउने परिपाटीहरू चाहिँ सरकारले अहिले आउने यो चाहिँ भइरहेको सरकारले यसलाई बुझ्न जरुरी छ र यसलाई सरलीकरण गरेर एकद्वार प्रणालीले कर प्रशासन अगाडि बढ्न सक्यो भने आज उठेको करभन्दा अझ सरल तरिकाले उठ्न सक्छ भनेर हामीले धेरै अगाडि दिन सुझाव दिइरहेछौँ। सायद राज्यले यसलाई राम्रोसँग मनन गरेर अगाडि बढे जस्तो लाग्छ मलाई।
1: यो समस्यामा परेका व्यवसायहरूका लागि पुनर्कर्जा, ऋण पुनर्संरचना अथवा ऋण तिर्ने वातावरण व्यवस्थाका लागि सरकारले कस्तो नीतिगत परिवर्तन आवश्यक थियो? यो बजेटमा पनि खास यो विषयहरू त्यति चाहिँ सम्बोधन भएन भन्ने गुनासो व्यवसायहरूको छ, निजी क्षेत्रको। यसमा चाहिँ सरकारले तत्काल के गर्नुपर्छ यो पुनरुत्थानका लागि?
0: यस्तो छ, सरकारले अब हामीले यो पटक पटक भनिरहेको कुरा छ यसमा, होइन एकदम सिम्पली कुराहरू छ। के छ भने जति पनि व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ उहाँहरूको कालो सूची हटाइदिनु पर्यो, उहाँहरूलाई व्यवसाय गर्न जस्तै ब्याङ्क खाताहरू रोका भइरहेको अवस्था छ, उहाँहरू चाहिँ कतिपयको पासवर्डै रोका भएको अवस्था छ, त्यसलाई सबैलाई चाहिँ सरलीकरण गरेर खुलाइदिनु पर्यो। ब्याजहरू केही छ भने हर्जनाहरू कम गरिदिनु पर्यो, उहाँले तिर्ने चाहिँ लोनका चाहिँ अवधिहरूलाई अलिकति बढाइदिनु पर्यो, दुई वर्ष छ भने त्यसलाई चार वर्ष गरिदिनु पर्यो, र त्यसलाई चाहिँ व्यवसाय उठ्नलाई चाहिँ के गर्दा व्यवसाय उठ्न सक्छ भनेर फेरि पुनर्कर्जा दिए भने व्यवसाय फेरि उठ्न सक्छ, व्यवसाय फेरि गर्न सक्छ, व्यवसाय फेरि तङ्ग्रिन सक्छ भनेर राज्यले यसलाई बुझेर त्यही हिसाबको एउटा नीति ल्याइदियो भने त व्यवसाय गर्न त यही देशमा बसेर यही भएको चाहिँ आफ्नो जायज यता चाहिँ राज्यलाई लगेर राज्यको चाहिँ शरणमा लगाएर दिएपछि राज्यले चाहिँ यो बुझ्न जरुरी छ। किन बुझेन यो थाहा छैन हामीलाई, पटक पटक भनिरहेको कुरा हो। यो निजी क्षेत्रलाई कमसे कम तपाईँहरूको बचाउने दायित्व राज्यको हो, यदि निजी क्षेत्रबाट कुनै कुनै कमी कमजोरी छ भने यसलाई यसरी जान सक्यो भनेर राज्य र निजी क्षेत्र बसेपछि एउटा टेबल टक गरेर एउटा चाहिँ जवाब सवाल गरेर पनि यसलाई सरलीकरण गर्न सक्छ। तर कस्तो छ भने राज्यले एकरो हिसाबले चाहिँ कालो सूची लगाउने, पासपोर्ट रोका गर्ने, धरकपट गर्ने, जस्तै उदाहरणको लागि केही महिना अगाडि हेर्नुहोस् हामीले के भन्नुहोस् भने पहिला पक्राउनुभन्दा अगाडि के छ पहिला राम्रोसँग जाँचबुझ गर्नुहोस् अनि पक्राउनुहोस्। अहिले त यहाँ धरकपट गरेर लगेर थुन्ने, थुनेपछि अनि त्यसपछि बल्ल जाँच सुरु गर्ने, यो तरिकाले चाहिँ अहिले चाहिँ राज्य आतंक चाहिँ व्यवसायहरू एकदम त्रसित भएको अवस्था, यो हिसाबले चाहिँ निजी क्षेत्र अगाडि बढ्न सक्दैन भनेर हामीले बारम्बार भनिरहेको छौँ। त्यस कारणले राज्यले यो कुराहरू सबै कुरा बुझेको छ, बुझ्न चाहनुपर्छ, राज्यले सम्बोधन पनि गर्नुपर्छ र निजी क्षेत्रलाई यो चाहिँ यो किसिमको इन्भाइरोमेन्टमा अगाडि बढायो भने निजी क्षेत्र अगाडि बढ्न सक्दैन। एउटा साझेदारीको हिसाबमा सरकारले सोच्यो भने, सरकार र निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्यो भने देशलाई समुन्नत र निर्माण एउटा राम्रो निर्माण गरेर अगाडि बढ्न सक्छौ भने हामीले पटक पटक भनिएको कुरा हो।
1: वर्षेनी हामी निर्यात भन्दा आयात धेरै गरेर व्यापार घाटा बढ्दै गएको अवस्था छ, सरकारी तथ्याङ्कहरूले पनि त्यो देखाउँछ। अब देशभित्रै हामीले यो उपभोगमुखी अर्थतन्त्रलाई कम गरेर उत्पादनमुखी अर्थतन्त्रमा जानका लागि के कस्तो नीतिगत व्यवस्था आवश्यक हो पछिल्लो समय, आम नागरिकले बुझ्नुपर्ने, राज्यबाट हुनुपर्ने?
0: यसमा चाहिँ कस्तो छ भने उद्योगहरू सञ्चालनमा जति पनि कच्चा पदार्थहरू छ, सकेसम्म त्यो कच्चा पदार्थहरूलाई हामीले यहाँबाट निकाल्न सकिन्छ भने खानीजन्य पदार्थहरू कहाँ कहाँ हुन सक्छन्, जस्तै हाम्रा वन जंगलहरू यत्रा छन्, यत्रा हाम्रा चाहिँ जडीबुटीहरू खेर गइरहेको अवस्था छ, यी कुराहरूलाई चाहिँ राज्यले संरक्षण गरेर उत्खनन गरेर यो कुराहरूलाई ल्याएर राज्यले चाहिँ व्यवस्था गरिदिनु पर्यो, सरलीकरण गरिदिनु पर्यो। अर्को कुरो चाहिँ सरकारले चाहिँ जुन उद्योग सञ्चालन भएको छ त्यो उद्योग सञ्चालन गर्नलाई भएको बाधा अडचनहरू सरकारले चाहिँ यसलाई खोलिदिनु पर्यो, चाहिँ तपाईँको चाहिँ विभिन्न किसिमका चाहिँ यो सरकारले लगाएका चार्जहरूलाई हटाइदिनु पर्यो र सरकारले पनि यसलाई अगाडि बढाएर एउटा चाहिँ साझेदारीको रूपमा अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ। र दोस्रो कुरो के छ भने तपाईँको चाहिँ जति पनि उद्योगहरू सञ्चालन भएको छ त्यो उद्योगहरूमा चाहिँ सबै आयातमुखी चाहिँ सामानहरू नै यसमा पर्छ। कसरी भने आखिर उद्योग जे भने पनि कच्चा पदार्थ बाहिरबाट आइरहेको छ, त्यो कच्चा पदार्थहरूलाई चाहिँ हामीले यहाँ उत्खनन गर्न सकियो भने अझ सलिड गर्न हुन्छ भनेर सरकारलाई हामीले भनिरहेको छौँ। कतिपय चाहिँ खनिजन्य पदार्थहरूलाई हामीले उत्खनन गर्नु पर्यो, त्यसलाई चाहिँ सरकारले जाँचबुझ गर्नु पर्यो, त्यसलाई चाहिँ अध्ययन गरेर अगाडि बढ्न सक्यो भने भोलिका दिनमा अझै सहज हुन सक्छ र हामीले पटक पटक भनेको छौँ।

0: सरकारले आयातमुखी भन्दा उत्पादनमुखी कुरालाई ध्यान दियो भने यो राज्य सबल र सल रहनेछ भनेर हाम्रो सुझाव पनि दिएको छौं, राज्यले बुझेको पनि छ, हामीले नारा पनि छ नि क्षेत्रको मेड इन नेपाल मेक इन नेपाल भन्ने नारा पनि दिएको छ, यो कुरालाई राज्यले बुझेर हामी निश्चयले हातेमाल गरेर हामी तयारै छौं यसमा त।
1: अब मनोज बाबु श्रेष्ठज्यू, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्षज्यू हुनुहुन्छ हामीसँग अन्त्यमा, जस्तो अहिले देशमा राजनीतिक परिवर्तन सँगै अर्थतन्त्र र बजारको चरित्र पनि बदलिएको अवस्था छ, तर व्यवसायहरू भने व्यापार छैन, लगानीको वातावरण छैन, बैंकको ऋण तिर्न गाह्रो भयो भनिरहेको अवस्था छ। यो अवस्थामा अझ यो अहिले त चीनसँगको स्थल मार्ग प्रभावित भएको अवस्थामा यस्तो विकल्प चाहिँ के हुन सक्छ आगामी दिनमा राज्यले चाहिँ अलिकति दीर्घकालीन रूपमा सोच्नुपर्ने विषय, र आज चाडपर्व पनि आउँदैछ, यो बीचमा अब व्यापार व्यवसायलाई नियमित रूपमा चलाउने भन्ने विषयमा सुझाव सहितको एउटा मैले अन्तिम प्रतिक्रिया।
0: धन्यवाद यहाँलाई फेरि पनि, मैले यहाँलाई अहिले पनि यो कुराहरू धेरै जोडिसकेको अवस्था छ। राज्यले यदि व्यवसाय उद्योगीहरूलाई बचाउने हो, यदि व्यवसायलाई एउटा साझेदारीको रूपमा अगाडि बढ़ाउने हो भने भन्सारका दरबन्दीका कुराहरू यसमा जोडिएको छ, यसमा चाहिँ कच्चा पदार्थको कुराहरू जोडिएको छ, होइन अब चाहिँ तपाईँको चाहिँ बाटोघाटोको कुराहरू जोडिएको छ। यो कुराहरू अहिले हामीले के भन्ना छ भने अहिले हामीलाई सुरुङ मार्ग चाहिएको छैन, अहिले हामीलाई ट्रेन चाहिएको छैन, हामी कहाँ भएको भौतिक संरचनाहरूलाई मजबूत बनाएर दुई लेनको बाटोलाई चार लेन बनाएर कमसेकम सरल गरिदियो भने कमसेकम हाम्रा आयात गरी सामानहरू हाम्रा र मेटेरियलहरू कच्चा पदार्थहरू सरल तरिकाले आएर हामी उद्योगहरू गर्न सक्छौँ, उद्योगहरू चलाउन सक्छौँ भनेर राज्यलाई पटक पटक भनिरहेको अवस्था छ। र यो जुन अवस्थामा राज्य गुज्रिरहेको छ त्यो अवस्थामा चाहिँ राज्यले पनि एउटा के सोच दिनुपर्छ भने निजी क्षेत्रलाई साझेदारीको रूपमा लिएर ट्याक्सका कुराहरूलाई चाहिँ अलिकति सरल गरिदिने, मैले अघि नै पनि यहाँलाई भन्छु कि 10% भ्याट थियो त्यसलाई 13% बनाएको छ, त्यसलाई 13% घटाएर 10% गरिदिने, करका दर रेटहरूलाई समायोजन गरिदिने, यो कुराहरू भयो भने र यो कालो सूचीमा समग्र जति पनि यो 1.5 लाखदेखि 2 लाख व्यवसाय उद्योगहरू कालो सूची हुन्छ, यो कालो सूचीलाई हटाएर फेरि चाहिँ पुनर्कर्ताको व्यवस्था, यी तमाम कुराहरूलाई सबै राज्यले सम्बोधन गर्ने भने अहिले जति पनि पीड़ामा भएको व्यवसाय हुनुहुन्छ उहाँलाई तंग्रिनलाई केही समय लाग्छ, तर पनि हामी यही देशमा बसेर यही सरकारको अधीनमा रहेर हामी काम गर्ने इच्छा छौं। यो निजी क्षेत्र भनेको राज्यको सम्पत्ति हो, यसलाई जगेर्ना गर्ने, यसलाई बचाउने राज्यको दायित्व भएको कारणले गर्दा पनि म अन्तिममा यहाँलाई के भन्न चाहन्छु भने यी तमाम कुराहरू जति पनि नेपाल राष्ट्रिय व्यवसाय महासंघ निजी क्षेत्रले उठाएको कुराहरू छ, यो राज्यले पटक पटक हामीले सुझाव पनि दिएको छौं, राज्यले बुझेको पनि छ, अहिले चाहिँ अर्थतन्त्र सबै कुरो बुझेको अर्थमन्त्री हुनुहुन्छ, प्रधानमन्त्री त्यत्तिकै जीएनजी चाहिँ युवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सबै बुझ्नु भएको छ, यो कुराहरूलाई बुझेर चाहिँ निजी क्षेत्रको कुराहरू तमाम रूपले सम्बोधन गर्नुहुनेछ भने मैले अपेक्षा गरेको छु। र अन्तिममा आउँदै गरेको विजयादशमी, दीपावली, छठ पर्व र नेपाल सम्मतको उपलक्ष्यमा यो देशमा भइपरेको चाहिँ दुःख सुख शान्ति फेरि होस्, देशलाई चाहिँ समुन्नत दिशातर्फ लैजाओस् भन्ने दुर्गा भवानी मातालाई चाहिँ एउटा चाहिँ मार्गदर्शन दियोस् भन्ने मैले शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
1: हस्, यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धन्यवाद।
0: हस्, धन्यवाद, नमस्कार यहाँलाई पनि। यति लामो समयसम्म मलाई नेपाल राष्ट्रिय व्यवसाय महासंघको यी क्षेत्रको आफ्नो धारणा राख्ने मौका दिनुभयो र यहाँलाई पनि म मेरो व्यक्तिगत र महासंघ तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगका प्रमुख स्थल नाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा आपूर्ति व्यवस्थामा देखिने सक्ने चुनौती, बजारमा पर्न सक्ने प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे आज हामीले उहाँसँग कुराकानी गर्यौं। उहाँसँगको आजको यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
2: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केबल पाँच दशक देखि
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
2: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
1: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
2: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
1: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
3: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
4: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590
5: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
7: सूचना यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नसारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको धुकधुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 0385219987 र मोबाइल नम्बर 9855139056

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनस्थापनाको काम हुने। प्रधानमन्त्री राहत कोषमा 16 अर्ब 15 करोड़ रूपियाँ मौजदात। वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या। काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। कांग्रेसको देउबा पक्षको वडा अधिवेशन आज। संस्थापन पक्षले झण्डै 44,000 युवालाई पदीय जिम्मेवारी दिने। अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा। लागत र एलएनजीको बजार मागबारे प्रश्न। र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेकोशी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट खोज पुनर्लाभ र पुनस्थापनामा जाने निर्णय गरेको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित विस्थापितहरूलाई पुनस्थापना गर्ने निर्णय गरेको हो। जलविद्युत आयोजनाका 2 टनेल अरू भग्नावशेष क्षेत्रमा खोजी काम भइरहे पनि अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। सरकारले कानून संशोधन गरेर बेपत्ता भएकाहरूलाई पनि मृतक सरह वा मृतक घोषणा गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले बेपत्ता सम्बन्धीकै ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विधेयकको टुंगो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन गर्न स्थायी ठेगाना भएका पालिकाहरूले प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। प्रशासनले विवरण प्रमाणित गरे विपद प्राधिकरणमा पठाउनेछ। भटेकोशी बाढ़ीमा 1,454 शव भेटिएका छ भने 5,258 जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ। भेटिएका शवमध्ये 112 मात्र शनाखत भएको छ। बाढ़ीका कारण घरबार गुमाएका नागरिकको स्थायी आवास पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढ़ाउने निर्णय भएको छ। यस्तै रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा मौजदात रकम 16,15,55,33,468 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,05,79,729 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ। लगातारको वर्षा र बाढ़ी पहिरोका कारण अवरूद्ध भएका विभिन्न सड़क खण्ड सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ हिजैदेखि सञ्चालनमा आएका छन्। कालीगण्डकी करिडोरको गोल्मी खण्डमा पहिरो हटाएपछि हिजो बेलुकीदेखि सड़क सञ्चालनमा आएको छ। बाढ़ी पहिरोका कारण 5 दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात चल्न थालेका छन्। हार्मीचोर अर्वेनी पूर्तिघाट खण्डमा पहिरो पन्छ्याएर गाड़ी चल्न थालेको छ। चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ। यता राप्ती नगरपालिका 11 बेलडाँडा लगायत ठाउँमा पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालनमा आउन भने सकेको छैन। यस्तै लमजुङ तर्फको बेसीसर चामेस खण्डमा पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका छन्। पर्वतको नयाँ पुलमा मध्यपहाड़ी लोकमार्गको सड़क कटान भएको ठाउँमा अस्थायी मार्ग बनाएर एकतर्फी गाड़ी चलाइएको छ। पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पहुँच सड़क पुनर्निर्माण भइरहेकाले त्यहाँ यातायात सहज हुन केही समय लाग्ने देखिएको छ। यता तनहुँको घिरिङ गाउँपालिकामा बाढ़ी पहिरोका कारण 7 झलंगे पुल र 1 भ्याली ब्रिजमा क्षति पुगेको छ। मुस्ताङको बेनी जोमसम सड़क खण्ड पनि अझै अवरूद्ध छ। चामेभन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाईको काम भइरहेको छ। सड़क खुलाउन 1-2 दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बाढ़ी पहिरो र ढुंगा खस्दा हुम्लाका मुख्य तथा ग्रामीण सड़कमा पनि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। चीनसँगको सीमा जोड्ने सिमकोट हिल्सा सड़क, कर्णाली करिडोर तथा जिल्लाका 7 गाउँपालिकाका ग्रामीण सड़कमा क्षति पुगेपछि सड़क सञ्जाल त्यहाँ प्रभावित भएको छ।
नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने पन्ध्रौं महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि पन्ध्रौं महाधिवेशन आउँदो मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकेको छ। त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। यता संस्थापन पक्षको पन्ध्रौं महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्कु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समय अघि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ संयुक्त राष्ट्रसंघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् 1991 हरेक वर्ष यो दिवस मनाउन थालिएको छ दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव शिव र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य सामाजिक सुरक्षा र एक्लोपनका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले नागरिकहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार राहत र पुनस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्नु नपर्ने भएको छ राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पाएक पर्ने शाखामा गएर नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकको भनाई छ अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ राष्ट्र बैंकका अनुसार सार्वजनिक विदा बाहेक सबै दिन नयाँ नोट साट्न सकिनेछ आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ अरू हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बदली हुने तथा तराईमा आंशिक बदली रहने महाशाखाले जनाएको छ महाशाखाका अनुसार अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने तयारी गर्नुभएको छ व्हाइट हाउसका अनुसार दक्षिण कोरियाले अलास्कामा प्रस्तावित प्राकृतिक ग्यास अर्थात एलएनजी परियोजनामा 54 अर्ब अमेरिकी डलर अर्थात 8 खर्ब 30 अर्ब रूपियाँ लगानी गर्ने योजना छ अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास दुहानी गर्न झण्डै 800 माइल लामो पाइपलाइन निर्माण गरी एन्कोरेज नजिकै रहेको तरलीकरण केन्द्रबाट एसियाली देशहरूमा ग्यास निर्यात गर्ने योजना छ यो परियोजना लामो समयदेखि चर्चामा रहे पनि उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न उठ्दै आएका कारण अघि बढ़न सकेको छैन अलास्का राज्यको परियोजनामा 25% हिस्सेदारी रहेको छ भने बाँकी हिस्सेदारी परियोजना विकासकर्ता ग्लेन फान ग्रुपको रहेको खबरमा उल्लेख छ अब खेल खबर पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघ अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन् उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गरेका छन् रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुसको असमझदारीको चर्चा बीच आएको छ यसअघि नर्वेसँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशिक्षकसँग उहाँ असन्तुष्ट रहेको चर्चा भएको थियो ओस्लोमा भएको यो खेलमा पोर्चुगल 2-1 विजयी भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भटेकोशी बाढ़ी प्रभावित क्षेत्र में अब खोज पुनर्लाभ र पुनस्थापना को काम होने प्रधानमंत्री राहत कोष में 16 अरब 15 करोड़ रूपया मौजदात वर्षा पछि अवरूद्ध सड़क खुल्द कई ठाव में अझ समस्या काठमाण्डू जोड़ने सब नाका संचालन में कांग्रेस को देउबा पक्ष को वड़ा अधिवेशन आज संस्थापन पक्ष के झंडे 44,000 युवाला पदीय जिम्मेवारी दिने अमेरिकी ऊर्जा क्षेत्र में दक्षिण कोरिया को ठूल लगानी घोषणा उच्च लागत र एलएनजी को बजार माग बारे प्रश्न र क्रिस्टियानो रोनाल्डो ने पोर्चुगल को प्रशिक्षण कैंप छाड़े।
2: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
4: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रणालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
7: यही असोज 17 गते तेस्रो शनिबारको दिन
6: यस राणा हस्पिटल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715। VALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय VALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
9: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861009656, 9412888391, 9585403482।

0: झण्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमटी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम 98.6 वेक्से 2.7 मेगाहर्ज।

0: दसैँ आयो खुशी ल्यायो हायर को खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वाशिङ मशिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
2: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
3: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
5: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
3: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 40
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
6: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
8: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
9: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
8: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
9: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
8: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
10: सूचना के तपाईँमा हातका औँलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठो हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जिउ गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ समयमै रोगको निदान गरी उपचार गर्नुहोस् नेशनल बाथरोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश
11: यही असोज 17 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
12: डाक्टर द्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
14: रेडियो भेरी एफएम।

समय बदलियो, पुस्ता फेरियो, पर साथ

0: जनता केवल पांच दशक देखि
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुण युक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्ने तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
3: डेंगु रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
7: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
6: अनि नगई भएको छ त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
6: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाइ चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ
8: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
9: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590
10: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन

0: बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
3: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 9858-71306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
2: कार्यक्रम तथा क्रियाकलापहरू: कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा चार हरियो क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चकलाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसाद आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
3: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मिक कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
2: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम,
3: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
0: खुशीको खबर:
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू: डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-1990। बीएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0956, 98412-88391, 98580-40382।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
5: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840444631।
2: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 9855-13-956।
4: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24-2।
7: रेडियो भेरी एफएम

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
2: समय बदलियो पुस्ता फेरियो तर साथ उस्तै छ

0: जनता केवल पांच दशक देखि
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असोज 17 गते तेस्रो शनिबारको दिन
2: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, दिदीनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584719 र 98581715।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
11: रेडियो भेरी एफएम।

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नुभयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु
5: हामी कहाँ एलजी सामसङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्
5: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715
7: महाचार महापहार
8: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
9: Xiaomi किन्दा उपहार एभ्रीडे
10: Thailand Holiday.
11: Radio Bheri FM.

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97468040।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा सहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज। रेडियो भेरी टाइम्स
5: अहिले बिहानको 11 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 11 बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता 9,26,000 बिगु कायम वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा नियमित हुँदै र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाट बाहिर। खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल सहित 8 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। उनीहरू विरूद्ध 9,26,000 बिगो कायम कैद सजाय र जरिमानाको माग दावी सहित विशेष अदालत काठमाण्डुमा आरोप पत्र दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूले बस्ती विस्तार कार्यको फिल्डमा वास्तविक भए गरेको भन्दा बढ़ी भुक्तानी लिइदि भ्रष्टाचार गरेको आरोप लगाएको छ। रिमाल सहित तत्कालीन सब इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रूनबहादुर सेज्वाल, सोरू गाउँपालिका तीनका तत्कालीन वडाध्यक्ष लालु धामी विरूद्ध मुद्दा दर्ता भएको छ। यसै गरी गल्फागाड, छराखेत, भी जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज भूमि र कोषाध्यक्ष लक्ष्मी धामी विरूद्ध पनि भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले आर्थिक वर्ष 77-78 हुम्ला उदानचुली गाउँपालिकाको फाल्चा छहरा खेतदेखि मुगुसरु गाउँपालिका तीन भीसम्म बस्ती विस्तार कार्यमा भ्रष्टाचार भएको भन्दै उनीहरू विरूद्ध मुद्दा दर्ता गरिएको बताउनु भएको छ। वर्षा रोकिएसँगै कर्णाली प्रदेशका हिमाली र उच्च पहाड़ी जिल्लामा पनि जनजीवन विस्तारै सामान्य बनेको छ। गत 9, 10 र 11 गतेको वर्षा रोकिएसँगै यी क्षेत्रमा सड़क तथा हवाई सेवा नियमित हुन थालेको छ। लगातारको पानीले प्रभावित भएको हवाई यातायात तथा पहिरोका कारण कर्णाली राजमार्गमा रोकिएका यातायातका साधन अब नियमित चल्न थालेका छन्। कर्णाली राजमार्गका विभिन्न स्थानमा आएको पहिरोले झण्डै 3 दिन सड़क बन्द हुँदा यात्रुले शास्ति खेप्नु परेको थियो। डिभिजन सड़क कार्यालय सुर्खेतका प्रमुख श्रवण कुमार महतराले कर्णाली राजमार्गको कालीकोट जुम्ला खण्डको राँचुलीको ठूलो पहिरो पञ्चायतसँगै सुर्खेत नेपालगंज लगायतका क्षेत्रमा पनि सवारी साधन आवतजावत गर्न सहज भएको बताउनु भएको छ। उहाँले लगातारको कामपछि गत सोमबार दुईतर्फी रूपमा बाटो खोले पनि फेरि मंगलबार राति पहिरो आएपछि बिहान पञ्चायतबाट लामो दूरीका साधन चलेका बताउनु भएको छ। यस्तै नागमा गमगढ़ी राजमार्ग समेत खुलाइएको छ भने सड़कका दर्जनौं स्थानमा खसेका साना ढुंगा पूर्ण रूपमा पन्छाउन बाँकी रहेकोले काम जारी रहेको उहाँको भनाइ छ। भारी वर्षाका कारण बन्द भएको हवाई यातायात पनि अहिले नियमित भएको छ। दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने नारासहित आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो। ज्येष्ठ नागरिकका ज्ञान अनुभव सीप र संस्कारका महत्वपूर्ण स्रोत हुने भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्न अपरिहार्य रहेको छ। बलिन्दो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकका स्वास्थ्य सामाजिक सुरक्षा र एक्लोपनामा समेत चुनौती बढ़ेको छ। ज्येष्ठ नागरिकको मर्यादा र सुरक्षित जीवनका लागि परिवारका सदस्यका साथै तीनै तहका सरकारले सकारात्मक पहल गर्न अत्यन्त जरूरी रहेको छ। संविधानले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। र नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशीप फुटबलको आगामी संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको एक महिनापछि हुने पन्द्रौं साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नेपाललाई समावेश गरिएको थिएन। फिफाले गत असारमा यन्फालाई निलम्बन गरेका कारण नेपालले साफ गुमाउने पक्का भएको हो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले यन्फामाथि कार्यवाही गरेको छ। फिफाले निलम्बन फुकुवाका लागि यन्फाको स्वायत्तता कायम गर्नुपर्ने र यन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषय मुख्य शर्तका रूपमा अघि सारेको थियो। तर यन्फा र सरकारी पदाधिकारी बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायम रहेपछि त्यसको प्रत्यक्ष असर फुटबल टीमलाई परेको हो। साफको सम्भावना भए ता नेपालले पहिलो पटक साफको स्थापना भए ता नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाएको हो। हवस् त हरिलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
5: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
4: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
5: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
4: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
10: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
11: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
10: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
11: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
10: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
11: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
10: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
11: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
12: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
13: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: नमस्ते काका चिट्ठीको परेर कता जान लाग्नु भयो
2: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
1: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
2: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
1: 198 198
3: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
4: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
5: Xiaomi किन्दा उपहार एभ्रीडे
1: खुसीको खबर
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
6: HCRC अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ सुरुवात आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् HCRC अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455369484
1: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने गोली गाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठो हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जीव गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ समयमै रोगको निदान गरी उपचार गर्नुहोस् नेशनल बाथरोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश
3: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात SDL अब सुर्खेतमै
1: हजुर अब SDLमा हरेक महिना काठमाडौँ डायबिटिस एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन उपचार गर्ने कि नगर्ने औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस् विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते SDL मा आउँदै हुनुहुन्छ।
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802290053, फोन नम्बर 083523400 वा 9802290053 मा व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना SDL मै।
7: SDL तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
8: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सत्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने।

0: दसैँ आयो, खुशी ल्यायो। हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटिज।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: खुसीको खबर।
5: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
4: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
5: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
4: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
5: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
5: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
4: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
5: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
4: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
5: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
6: रेडियो भेरी एफएम

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दशैंका लागि 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष। झण्डै 15,00,000 मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने। संघीय संसदको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न सिफारिश। संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो। केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, तर ठूलो पानी नपर्ने। मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव। ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक। सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर। र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष दशैंमा नयाँ सार्वजनिक गाड़ी थपिन नसक्दा अहिले भएकै गाड़ीबाट यात्रु व्यवस्थापन गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागमा पछिल्लो 4-5 महिनादेखि गाड़ी दर्ता प्रक्रियामा आएको अवरोधका कारण विगतमा जस्तो गाड़ी थप्ने अवस्था छैन। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले तयार पारेको प्रतिवेदन अनुसार दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 6,50,000 9,75,000 यात्रु बाहिरिने अनुमान छ। निजी तथा अन्य गाड़ी समेत जोड्दा यात्रुको संख्या 15,00,000 पुग्न सक्ने आकलन छ। यात्रुको चाप व्यवस्थापन गर्न बढ़ीमा 65,361 पटकसम्म सार्वजनिक गाड़ी सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप सयभन्दा धेरै हुने र झण्डै 2-3 लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा पुगेको क्षति र खराब सड़कका कारण गाड़ीको आवजावत प्रभावित हुन सक्ने समितिले जनाएको छ। त्यसैले अरणीको बीपी कान्ति लोकपथ, गल्छी त्रिशुली र नागडुंगा मुगलिन सड़क खण्डमा उद्धार टोली र उठूला उपकरण तयारी अवस्थामा राख्न समेत सुझाव दिएको छ। यातायात व्यवसायहरूले सड़कको अवस्था सुधार नगरी अग्रिम टिकट खोल्न कठिन हुने बताएका छन्। व्यवसायहरूले लामो समयदेखि गाड़ी थन्किँदा आमदानी घटेर बैंकको किस्ता तिर्न समस्या भएको भन्दै कर्जा पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सरकारले संघीय संसदको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ। अस्ति मंगलबारको मन्त्री परिषद बैठकले अधिवेशन अन्त्य गर्न निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा सिफारिश पठाएको हो। सरकारको सिफारिशमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। त्यही व्यवस्था अनुसार सरकारको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको हो। संघीय संसदको अधिवेशन गएको वैशाख 28 गते शुरू भएको थियो। यो अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन्। यसैबीच संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि संसद सचिवालयमा पुगेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक आज सचिवालयमा पुगेको छ। अस्ति मंगलबार बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो। लगातारको 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सि शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भनेर हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको उडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरूलाई अपील गर्नुभएको छ। कांग्रेसको देउवा पक्षीय समूहको 15 महाधिवेशन अन्तर्गत आज उडा अधिवेशन हुँदैछ। पूर्व सभापति देउवालले नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको देशभरका उडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिता जनाउन अपील गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शरद ऋतुका लागि 648 आरोहीले आरोहण अनुमति लिए, सुन चाँदीको भाव आज यथावत लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz एथिन्जेल। हामीले दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष, भोलि रातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। अनुमति लिनेमा 71 समूह रहेको र जसमा 485 पुरूष र 163 महिला रहेका विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,64,298 रूपियाँ राजस्व संकलन गरेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। हिजोसम्म घटबड़ हुँदै आएको सुनचाँदीको भाव भने आज यथावत रहेको छ। हिजो तोलामा सुन 2,800 रूपियाँले बढ़ेर 2,93,300 रूपियाँमा कारोबार भएकोमा आज पनि सुनको भाव त्यहीमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढ़ेको थियो। अस्ति मंगलबार सुनको भाव तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटबड़ भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी 4,395 रूपियाँमा कारोबार भएको थियो। बर्दिया र कैलालीका उप किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अब एक दुई दिनभित्रै निकासा हुने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले प्राविधिक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउँदै लामो समयसम्म भुक्तानी हुन नसकेको प्रति किसानको गुनासो जायज भएको स्वीकार गर्नुभयो। प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानी ढिलाइ भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1B भिसामा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। क्यालिफोर्नियाको ओकल्यान्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनु भएको रोइटर्सले जनाएको छ। यसअघि पनि बोस्टनको एक संघीय अदालतले 20 राज्यले दायर गरेको मुद्दामा यस शुल्कमाथि अस्थायी रोक लगाएको थियो। H-1B भिसा अमेरिकी रोजगारदातालाई विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्न सक्ने कार्यक्रम रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखे लाम्बासँग पराजित भइन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। आज नेपालको सुजन गुरूङले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै मिक्स टीमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष, झण्डै 15,00,000 मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान, नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने, संघीय संसदको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न सिफारिश, संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो, केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने, मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव, ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक, सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर, र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा तथा हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया।
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
7: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98486 39576।
10: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
11: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
12: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
13: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
12: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
13: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
12: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
13: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
12: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
13: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
14: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
15: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
16: Xiaomi wa Redmi ko phone kinna upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Watch 6 play, harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही असोज 17 गते तेस्रो शनिबारको दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
8: सूचना: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13956।
10: रेडियो भेरी एफएम।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटिज।
2: BA LLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BA LLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्ने सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0296, 98412-88391, 98580-40382।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0883-522-360।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480-44631।
10: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
11: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
10: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
11: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
12: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया।
13: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
12: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
13: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
14: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
15: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
16: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: यही असोज 17 गते शनिबारका दिन सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
9: र मोबाइल नम्बर 98-550-13-956।
10: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज रेडियो भेरी टाइम्स
1: अहिले दिउँसोको एक बजेको साथ

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिलै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्ने सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
0: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक सुर्खेत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
4: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधि भित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विधा परेमा विधाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98581306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
0: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माप तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरियो क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राह कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारका आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रबन्धन कार्यक्रम,
4: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मिक कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ, प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
0: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम,
4: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
6: अब आयुर्वेद उपचार का लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
6: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
8: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
7: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
8: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
9: सबैको मन सुने
10: रेडियो भेरी एफएम।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-169।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385-20-045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
7: रेडियो भेरी एफएम

0: बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
4: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
3: कार्यक्रम तथा क्रियाकलापहरू कृषि प्रविधि प्रबन्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम, बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्या उत्पादन प्रदर्शन कार्यक्रम, गोब्रेज चिताके, बेलचन्दा, क्यामोमाइल, रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर 1 गाडा पानी र तेल पानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
4: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्टेबरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
3: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ती मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
4: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्या उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा सञ्चालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलोअप कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
3: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यावसायिक केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल, किवी, एभोकाडो, अलुवा बेद, ड्रागन फ्रूट प्रबन्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
4: कृषि पूर्वाधार विकास कार्यक्रम, रंगाडी घाट बजार निर्माण भेरी गंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरी गंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, माघमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तरोन्नति तथा सुधार कार्यक्रम,
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ। आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ

0: मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-521-755, मोबाइल नम्बर 98-480-50-227।
0: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
3: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ
2: रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
1: रेडियो भेरी टाइम्स
6: अहिले दिउँसोको 2 बजेको छ।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी
1: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: यही असोज 17 गते शनिबारका दिन सुफत पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: सबैको रेडियो भेरी एफएम।

0: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98484956576
8: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
9: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
8: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
9: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
8: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
9: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
8: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
10: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
11: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151915090
12: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे
13: Thailand holiday.
14: Radio Bheri FM.

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न, तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: यही असोज 17 गते शनिबारका दिन सुफर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987
5: र मोबाइल नम्बर 98550-13-956।
8: Radio BFM.

0: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर, एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
2: 198 198

0: तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पथरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही असोज 17 गते तेस्रो शनिबारको दिन
5: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584719 र 98581715।

0: रेडियो एरी एफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
1: रेडियो फेरी टाइम से
2: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। मनाङको हिमलुङ हिमपहिरोमा परेका थप चारजनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्रयाक खुल्यो। भोलि रातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिमनदीको बरफ एक वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप चारजनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जालमा लेख्दै, पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप चारजनाको शव फेला पारेको जानकारी गराएको हो। यसअघि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकामा 11 जनाको शव भेटिएको छ भने अझै 5 जना बेपत्ता छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। खेल हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खोलेसँगै सर्वसाधारणको आवत जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँगको जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिज जडानको काम तयारी शुरू भएको छ। रसुवातर्फको बेली ब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरण पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो। आउँदो 1 हप्ताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकलाई सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण मानिएको छ। निजामती सेवालाई व्यावसायिक उत्तरदायी र राजनीतिक प्रभावबाट मुक्त गराउने लक्ष्य राखिएको यस विधेयकमा केही नयाँ र कड़ा प्रावधानहरू प्रस्ताव गरिएका छन्। विधेयक अनुसार राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सेवाबाट अवकाश वा राजीनामा दिएको 2 वर्षसम्म कुनै पनि संवैधानिक कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने गरी कुलिङ पीरियड तोकिएको छ। विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ। यसरी छुट्याएको कुल आरक्षण कोटालाई 100% मानि त्यसको 50% पदमा महिला 20 मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वार 20 प्रतिस्पर्धा गराउने प्रस्ताव छ। साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन, राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी विधेयकमा मुख्य सचिवको कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकिएको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मैत्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटेकोशी बाढ़ी र असोजको 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 17% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,117, ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 4943 4935555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान शिविर अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। अब विदेशको खबर। स्विजरल्याण्डका हिम नदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएका छन्। अत्यधिक गर्मी र जाडो याममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस स्विस हिम नदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिम नदीमा रहेको बरफको मात्रा झण्डै 5% घटेको छ। ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथिया सस ले हल्पाइन हिम नदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनु भएको समाचार संस्था एपीले जनाएको छ। यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिम नदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान छ। यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो। स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिम नदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले राष्ट्रिय पदकका लागि शनिबार नै खेल्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्रक खुल्यो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिम नदीको बरफ एक वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिम नदी पग्लने क्रम तीव्र बन्दै। रसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने।
3: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
5: छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
8: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
9: महाचार महाबहार,
10: Xiaomi वा Redmi को फोन किन्दा
9: उपहार नै उपहार।
10: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
9: Xiaomi किन्दा उपहार एभ्रीडे।
11: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
12: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
13: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
12: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
14: रेडियो भेरी FM 98.6 रेक्सी 2.7 मेगाहर्ज।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-899 र 97-679-044-43।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: Radio Berry FM

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
2: लोक सेवा आयोगका किताबहरू
1: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
3: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर विरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-045।
3: सूचना यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
5: र मोबाइल नम्बर 98-550-13-956।
6: रेडियो भेरी एफएम।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।
8: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
9: रेडियो भेरी टाइम्स
10: अहिले दिउँसोको 4 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाटको शब्दकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा शुरू, बिरामीले अब घरबाटै पनि विशेषज्ञ परामर्श सेवा लिन सक्ने, खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित आठजना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता र फिफाको निलम्बनका कारण नेपालले पहिलो पटक स्टाफ च्याम्पियनशीप प्रतियोगिता गुमायो। कर्णालीको हिमाली जिल्ला जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा शुरू गरेको छ। प्रतिष्ठानका रेक्टर प्राध्यापक डाक्टर धर्मभक्त सुवेदीले आज टेलिमेडिसिन सेवाको औपचारिक उद्घाटन गर्नुभएको छ। उहाँले अब उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताउनु भएको छ। दुर्गमका धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भएकाले यो सेवा शुरू गरिएको प्रतिष्ठानले जनाएको छ। यसबाट घरमै बसेर विशेषज्ञ चिकित्सकको परामर्श लिन सकिने र बिरामीले लाभ लिन सक्ने विश्वास गरिएको छ। प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ। खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल सहित आठजना विरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। उनीहरू विरूद्ध 9,26,000 बिगो कायम गरी कैद सजाय र जरिमानाको माग दावी सहित विशेष अदालत काठमाण्डुमा आरोप पत्र दर्ता गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूले बस्ती विस्तार कार्यको फिल्डमा वास्तविक भए गरेको कामभन्दा भुक्तानी बढ़ी दिइले भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको जनाएको छ। दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनः विचार गरौं भन्ने मूलधारासहित आज 36 अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइदिएछ। राष्ट्रसंघको महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 तारीकलाई अन्तर्राष्ट्रिय नागरिक दिवसका रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो। ज्येष्ठ नागरिकका ज्ञान अनुभव सिप र संस्कार महत्वपूर्ण स्रोत हुने भएकाले उनीहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्नु अपरिहार्य रहेको छ। बलिन्दो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकका स्वास्थ्य सामाजिक सुरक्षा र एक्लोपनामा चुनौती बढ़दै गएको छ। ज्येष्ठ नागरिकको मर्यादित र सुरक्षित जीवनका लागि परिवारका सदस्यका साथै तीनै तहका सरकारले सकारात्मक पहल गर्न जरूरी छ। र नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिणी एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा सकिएपछि नेपालले सहभागिता औपचारिक रूपमै टुङ्गिएको हो। बंगलादेशमा अबको एक महिनापछि हुने 15 साफ च्याम्पियनशीपमा समूह विवाह जन्मा यसअघि नेपाललाई समावेश गराइएको थिएन, तर फिफाले निलम्बन फुकुवा गरेको भए नेपाल प्रतियोगितामा सहभागी हुने थियो। फिफाले नेपालको इन्फामाथि लगाएको निलम्बन फुकुवा नगरेपछि नेपालले खेल्ने प्रतियोगिता गुमाएको हो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले इन्फामाथि गत असारमा निलम्बन गरेको हो। हवस् त अहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: दसैँ आयो, खुसी ल्यायो हायरको खुसीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर, एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिने यी भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाब, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98849376।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: महाचार महापहाड,
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान SCRCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। SCRC अस्पताल,
5: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
7: सबैको मन सुने
8: रेडियो भेरी FM।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523700 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590।
10: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
10: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
10: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
10: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
11: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: सूचना
4: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल नम्बर 9855013956।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भयो।
6: तै त ए काउजु, क या गर्न मन गर्दछौ मुखबित्त?
5: के हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क यारू त आफै भन्दिनँ क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
7: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9784036175 र 9884039576।
10: के छ साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल, तिम्रो जीवन त खुसी छ नि?
11: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी, प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
10: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
11: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व, ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
12: Radio Veri FM, Radio Veri FM,
13: Radio Veri FM, 98.6, 102.7 MHz,
14: Radio Veri Times.
15: अहिले बेलुकीको 5 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा शुरू, बिरामीले अब घरबाटै पनि विशेषज्ञ परामर्श सेवा लिन सक्ने, जुम्लाबाट प्रहरीले लागू औषध चरेस सहित दुईजनालाई पक्राउ गर्यो, बाँके र कैलालीमा पनि लागू औषध सहित आठजना प्रहरीको नियन्त्रणमा, र फिफा निलम्बनका कारण नेपालले पहिलो पटक साफ च्याम्पियनशीप गुमायो, छ टोली मात्र सहभागी हुने। कर्णालीको हिमाली जिल्ला जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा शुरू गरेको छ। प्रतिष्ठानका रेक्टर प्राध्यापक डाक्टर धर्मभक्त सुवेदीले आज टेलिमेडिसिन सेवाको औपचारिक उद्घाटन गर्नुभएको छ। उहाँले अब उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै पनि स्वास्थ्य परामर्श लिन सक्ने बताउनु भएको छ। दुर्गमका धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भएकाले टेलिमेडिसिन सेवा शुरू गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानको भनाइ छ। जुम्लाबाट प्रहरीले लागू औषध चरेसहित दुईजनालाई पक्राउ गरेको छ। सिराहाको लक्षीपुर गाउँपालिका छ सीतापुरका 25 वर्षीय मनोज कुमार ठाकुर र भारतको बिहारका 23 वर्षीय संजीव कुमार ठाकुर चरेसहित पक्राउ पर्नु भएको हो। प्रहरी जिल्लाको चन्दननाथ नगरपालिका 4 बसपार क्षेत्रबाट उनीहरूलाई 1 ग्राम 560 मिलिग्राम लागू औषध चरेसहित रंगेहात पक्राउ गरेको जुम्ला प्रहरीले जनाएको छ। नियमित चेकजाँचका क्रममा पक्राउ परेका उनीहरूलाई जुम्ला जिल्ला अदालतबाट 5 दिनको म्याद थपली आवश्यक अनुसन्धान अगाडि बढ़ाइएको छ। यसै गरी लागू औषध ब्राउन सुगर सहित 3 जना भारतीय नागरिकलाई प्रहरीले नेपालगंजमा पक्राउ गरेको छ। नेपालगंज 2 मा रहेको होटल डायमण्ड प्यालेसमा लागू औषध कारोबार भइरहेको सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। यस्तै कैलालीबाट पनि प्रहरीले लागू औषध सहित 5 जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालले सहभागिता गुमाउने पक्का भएको हो। बंगलादेशमा अबको 1 महिनापछि हुने 15 साफ च्याम्पियनशीपमा अब 6 टोली मात्र सहभागी हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको छ। तर एन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै रहेपछि नेपालले साफ च्याम्पियनशीप फुटबल गुमाएको हो। हवस् तयारीलाई साँझ 5 बजेको फेरी हाइलाइट सकियो। अहिले साँझ 6:30 बजेको फेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
2: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 9858-71306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
1: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, बगर खेती प्रवर्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रवर्धन कार्यक्रम, स्थानीय आलु प्रवर्धन कार्यक्रम, मसला बाली प्रवर्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरे क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राह कार्यक्रम, कपास खेती प्रवर्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रवर्धन कार्यक्रम, चकलाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसार आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रबन्धन कार्यक्रम,
2: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ, प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सौल्य सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
1: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम,
2: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1,000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861-029-56, 9412-88391, 9858-40382।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385205045।
6: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
6: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
10: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
9: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
10: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
9: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
10: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
9: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
10: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
11: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
12: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
13: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-045।
3: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही असोज 17 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: यही असोज 17 गते शनिबारका दिन सुफर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13-956।
8: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
9: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
10: सबैको मन छुने
11: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: बीएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई

0: लाख ऋण खोजेर तातो खारी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
0: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
0: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
0: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97151915090 97151915090।
4: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12 देखि 16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
7: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385 22 360।
8: रेडियो भेरी एफएम 98.6 RHz 2.7 MHz। रेडियो भेरी टाइम्स
9: अहिले साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद बारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
0: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल।
1: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड।
2: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ दिनु जरुरी देखिएको।
0: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानले खेल्ने, भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-4-93-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये 8 जनाको शव भेटिएको छ। आज थप 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो पुनः 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिउँ पहिरोमा ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। एकजना अझै हराइरहेका छन्। शव भेटिएका र हराएका सबै नागरिक हुन्। मनाङको मार्फाभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ट्र्याक खोलेसँगै सर्वसाधारणको आवाजावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोड़िने मुख्य सड़क मार्गको रूपमा रहेको गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाई छ। यसैबीच यही सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ।
1: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछ। गएको भदौ 10 गते भोटेकोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यादेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। गएको वैशाख 28 गतेदेखि शुरू भएको यो अधिवेशनमा प्रतिनिधि सभाको 67 र राष्ट्रिय सभाको 51 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चालू अधिवेशनबाट कुल 11 विधेयक पारित भएका छन् भने 36 विधेयक दर्ता भएका छन्। यस्तै 14 विधेयक विभिन्न संसदीय समितिहरूमा विचाराधीन अवस्थामा रहेका छन्। अधिवेशनभर कानून निर्माण र जनजीविकाका विषयमा छलफल भए पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाए। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको विश्लेषकहरूले पनि टिप्पणी गरेका छन्। यद्यपि सत्तारूढ़ दलका सांसदहरूले भने भाषणभन्दा कामलाई प्राथमिकता दिएकाले प्रधानमन्त्री संसदमा कम देखिएका भन्दै प्रतिरक्षा गर्दै आएका छन्।
1: यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नको लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेव्यले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको टिप्पणी गर्नुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाई छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेव्यले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्ब र सामाजिक सञ्जालका भरमा देश चलाउन खोजिएको आरोप लगाउनुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिमाणमा बदल्ने शासकीय कौशलता छ कि छैन भन्ने कुराले सरकारको भविष्य निर्धारण गर्ने नेता आङदेम्बेको भनाई छ। लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग पनि गर्नुभयो।
0: कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दशैं नजिकिँदै गर्दा चीनसँगका नाका बन्द हुँदा बजारमा सामान महँगीको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद दुलालले रसुवागढी र तातोपानी नाका सहज नहुँदा व्यापारीका करोड़ौंका सामान सीमा पारिने अड्किएको र ढुवानी लागत बढ़ेको बताउनुभयो। तातोपानी नाका तत्काल खुल्ने सम्भावना न्यून रहेको भन्दै उहाँले केरूङ नाका खुले पनि अत्यधिक चिसोको कारण ढुवानी भाड़ा महँगो पर्ने अवस्था रहेको जानकारी गराउनुभयो। चाडपर्वको मुखमा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई उपभोक्ता र व्यापारी दुवै समस्यामा परेकोले समस्या समाधानका लागि सरकारले चीनसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। सड़कको कारण मात्रै तातोपानी नाका बन्द भएको नभई अरू कारण रहेकोले सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ।
1: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकले निजामती कर्मचारीको अवकाश, पेन्सन, बढ़ुवा र सेवा सुविधामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। विधेयकमा कर्मचारीको अनिवार्य अवकाश उमेर 58 बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव छ, तर हाल कार्यरत कर्मचारीका लागि भने 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा भएपछि अनिवार्य अवकाश हुने विशेष व्यवस्था छ। 55 वर्षमै अवकाश पाउने र स्वैच्छिक अवकाश लिने कर्मचारीलाई पेन्सन गणना गर्दा 3 देखि 5 वर्षसम्मको सेवा अवधि थपिने राहत दिएको छ। पेन्सनका लागि अधिकतम 30 वर्षको सेवा मात्र गणना गरिनेछ भने बहालवालाको तलब बढ़दा पेन्सन भोगीको हकमा 2/3 मात्र रकम थप हुनेछ। उच्च प्रशासनिक पदतर्फ मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष बनाउन लागि छ। सचिवको 60% पदमा अब ज्येष्ठता भन्दा कार्य सम्पादन र नेतृत्व परीक्षणको आधारमा बढ़ुवा गरिनेछ। विधेयकले उपसचिव र सहसचिवमा बाहिरका अनुभवी व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बाटो खोलेको छ। नियमित काममा करार कर्मचारी राख्न रोक लगाएको छ। कर्मचारी सुविधातर्फ 2 सन्ततिका लागि स्नातक तहसम्मको शैक्षिक बीमा, स्वास्थ्य बीमा र सस्तो ब्याजदारमा आवास ऋणको व्यवस्था गरिएको छ। साथै विशिष्ट वा प्रथम श्रेणीका कर्मचारीले अवकाशपछि दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने कड़ा प्रावधान समेत विधेयकमा समेटिएको छ। निजामती कर्मचारीले लोकसेवा आयोगमा तयारी कक्षा पढ़ाउन, राजनैतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टीका टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। महिला कर्मचारीका लागि महिनावारी विदाको व्यवस्था प्रस्ताव विधेयकमा छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ज्येष्ठ नागरिक अपेक्षा बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
10: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो, विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन, संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल लगायतका खबर प्रस्तुत गरे।
1: तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रका अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। यसबाट विद्यार्थी तथा युवा पुस्ताले उहाँहरूका अनुभव र जीवनका सिकाइबाट निशुल्क मार्गदर्शन लिन सक्नेछन्। कार्यक्रममा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव सुन्ने र त्यसलाई सम्मानपूर्वक प्रयोग गर्ने वातावरण बनाएमा मात्र वास्तविक सम्मान हुने बताउनुभयो। दीर्घायुको योग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसैबीच सरकारले ज्येष्ठ नागरिकका लागि भत्ता, यातायात, स्वास्थ्य उपचारसम्मका सुविधा तथा छूटको व्यवस्था गरेको छ। घोषणा गरिएका यी सुविधा अहिले के कति प्रभावकारी छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
11: 60 वर्ष पूरा गरेका नागरिक ज्येष्ठ नागरिक मानिन्छन्। सरकारबाट पाउने छूट र सुविधा भने 70 वर्षपछि मात्र लागू पाइन्छ। आर्थिक वर्ष 2082-83 को बजेटमा भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाइयो र 70 वर्ष पुगेकालाई मासिक 4,000 रूपियाँ दिने गरिन्छ। त्यस्तै सार्वजनिक गाड़ीमा कम्तीमा 2 सीट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने र भाड़ामा कम्तीमा 50% छूट दिनुपर्ने व्यवस्था छ। नागरिक उड्डयन प्राधिकरणले 70 वर्ष र त्योभन्दा माथिलाई हवाई टिकटमा 50-80% छूट दिने व्यवस्था गरेको छ। 70 वर्षभन्दा माथिका सबैलाई 1,00,000 रूपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा उपलब्ध छ। जेरियाट्रिक सेवामा 60-69 वर्षलाई 50, 70-79 वर्षलाई 75% छूट र 80 वा 85 वर्ष भन्दा माथिलाई निशुल्क उपचार हुन्छ। यो सेवा झण्डै 65 अस्पतालमा उपलब्ध छ। संविधानको धारा 41ले विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ। हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने व्यवस्था ऐन संशोधन मार्फत ल्याइएको छ। पालिकामा हेरचाह केन्द्र र दिवा सेवा केन्द्र सञ्चालनमा छन् र परिचय पत्रको आधारमा अस्पतालमा छूट दिइन्छ। सरकारले घोषणा गरेका यी सुविधा र छूट ज्येष्ठ नागरिकले वास्तवमै पाइरहेका छन् त? ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतम:
2: 4,000 वृद्ध भत्ता जुन सरकारले दिएको छ, शहरी क्षेत्रलाई छोडेर गाउँ बस्तीमा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापनको एउटा आधार बनेको छ र यो पाउनलाई पनि सहज भएको छ। ज्येष्ठ नागरिकको भत्ता माथि पनि करप्सन हुन्थ्यो, तर अहिले त्यो छैन। जो लिन सक्दैन, स्थानीय निकायले घरमै गएर दिने व्यवस्था पनि गरेको छ। यातायातमा पनि 50% छ लोकल यातायातमा, त्यसको कार्यान्वयन पनि राम्रै भएको देखेको छु।
11: तर केही ठाउँमा जनचेतनाको कमी र झन्झटिलो प्रक्रियाले कतिपयले सुविधा लिन सकेका छैनन्।
2: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, कतिपय सुविधा लिनलाई एउटा राज्यले प्रक्रिया तोक्दिएको हुन्छ। त्यो प्रक्रिया पूरा गर्नलाई ज्येष्ठ नागरिक अलिक असमर्थ अथवा झन्झटिलो माना कारणले पनि जनचेतनाको कमीको कारणले कतिपय त्यस्ता सुविधा लिन सकेका छैनन् भनेदेखि 60 वर्ष भइसकेपछि उहाँहरूले आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ नि दिनु जरुरी देखिएको।
11: सरकारले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुविधाले धेरैलाई राहत मिलेको छ, तर कतै कतै सेवा प्रवाहमा केही समस्या छन्। ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफैलाई सहयोग गर्नु हो भन्ने उद्देश्यले थप सहज सेवा प्रवाह र अझै प्रभावकारी बनाउन राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 मस्यौदा तयार भइरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक विभाग प्रमुख तथा उपसचिव निर्मला कार्की बताउनुहुन्छ।
12: ज्येष्ठ नागरिकप्रति अब संवेदनशील भएर हामीले कार्यक्रमहरू यो राष्ट्रिय ज्येष्ठ नागरिक नीति 83 मसुदा तयार भइरहेछ। अब हामी यसलाई पनि फल गरेर अझै राम्रो ज्येष्ठ नागरिकका कुराहरू त्यसरी सम्बोधन होस् भन्ने किसिमले हामी गइरहेछौँ।
0: रिपोर्टपछि खबरकै सिलसिला। यस वर्ष अर्थात 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। 2025 सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटे कोशीको बाढ़ी र असोज 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरूबाट रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 100% भन्दा धेरैले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ।
1: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक व्हीलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। त्यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आउँदो वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
0: सरकारले रासायनिक मल कारखाना स्थापना भएमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: यही असोज 17 गते शनिबारका दिन सुफत पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
15: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिना मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631।
3: आज पत्रकार सम्मेलनमा वहाँले दिएको जानकारी अनुसार यूटीएलको चल अचल सम्पत्ति र दूरसंचार पूर्वाधार नियन्त्रणमा लिई मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाइएको छ। साथै कम्पनीको बैंक खाता र सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको छ। यसैबीच प्राधिकरणले एनसेल आजियाटा लिमिटेडको 25 वर्षीय अनुमति पत्रको अवधि सकिन लागेकोले सम्पत्ति हस्तान्तरणको कार्ययोजना बुझाउन निर्देशन पनि दिएको छ। 2086 साल जेठ 16 गते अनुमति पत्र सकिने भएकोले दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली अनुसार समयमै कार्ययोजना पेश गर्न एनसेललाई भनिएको छ।
4: प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 कार्यान्वयनमुखी बनाउन र जलवायुजन्य हानि नोक्सानीको क्षति मापन तथा अभिलेखकरण प्रणाली स्थापना गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रकृति रिसोर्सेस सेन्टर पीआरसीले काठमाडौँमा आयोजना गरेको छलफलका सहभागीहरूले प्रस्तावित नीतिको मस्यौदा व्यापक र समावेशी भए पनि संस्थागत संरचना वित्तीय स्रोत र अन्तरनिकाय समन्वय स्पष्ट नभए कार्यान्वयन फितल हुने चेतावनी दिएका छन्। कार्यक्रममा पीआरसी के कार्यक्रम संयोजक प्रज्ञा श्रेष्ठले नीतिमा जलवायु न्याय लैंगिक विविधता र सीमान्तकृत समुदायका सवाल समेटिनु सकारात्मक भए पनि यसलाई अन्तर्राष्ट्रिय बहसमा मात्र सीमित नराखी हरेक कार्यनीतिमा मूलधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको 15 विषयगत क्षेत्र र 55 रणनीति सहितको मस्यौदामाथि प्राप्त यी सुझावहरू छिट्टै मन्त्रालयमा बुझाउने आयोजकले जनाएको छ।
3: लगातार 3 दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। शेयर बजार परिसूचक नेप्से 0.26 अंकको झिनो वृद्धिका साथ 2979.15 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक विकास बैंक फाइनान्स जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 4.76 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीको 1.20 करोड़ कित्ता शेयर 4.89 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाडौँका सर्वेक्षक सुबिन र श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि 4.74 लाख 46 हजार रूपियाँ भन्दा बढ़ी बीको दावी गर्दै गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो। 2053 साल साउनदेखि 2081 सालको चैतसम्मको अवधिमा श्रेष्ठको वैध आमदानी 7.75 करोड़ रूपियाँ देखिएकोमा त्यही अवधिमा श्रेष्ठको खर्च र लगानी 12.50 करोड़ रूपियाँ भन्दा बढ़ी पाएको आयोगको विज्ञप्तिमा भनिएको छ।
3: सशस्त्र प्रहरीले रूपन्देहीको भैरहमा सीमा जाँच गर्ने क्षेत्रबाट 2.51 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका सुनका अवैध गरगहना सहित एकजना महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 1 शान्तिगेटमा रहेको जाँच कक्षबाट काठमाडौँ महानगरपालिका 19 कि 46 वर्षीय इला पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट 2 किलो 605 ग्राम तौलका विभिन्न डिजाइनका गरगहना फेला परेका हुन्। प्रहरीका अनुसार गहनाको बाहिरपट्टि सुनको लेपन र भित्री भागमा अन्य धातु प्रयोग गरिएको पाइएको छ। सुन चाँदी व्यवसायी संघ मार्फत परीक्षण गर्दा त्यसमा झण्डै 1 किलो शुद्ध सुन रहेको पुष्टि भएको छ। बरामद गरगहनाको बजार मूल्य 2.51 लाख 93 हजार रूपियाँ कायम गरिएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2 लाख एन अर्थात झण्डै 1,95,000 नेपाली रूपियाँ पुर्याएको छ। अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्दै जापान सरकारले अब स्थायी बसोबासका लागि आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ तथा कड़ा मापदण्डहरू समेत अनिवार्य गरेको छ। शुल्क वृद्धि लागू हुनु अघि नै आवेदन दिन अध्यागमन कार्यालयहरूमा आवेदकहरूको तीव्र भीड़ लागेको थियो। टोकियोमा रहेको मुख्य अध्यागमन कार्यालय बाहिर विदेशीहरूले पालो कोर्न 7 घण्टा भन्दा बढ़ी समय बिताउनु परेको थियो। यी शुल्क वृद्धि प्रधानमन्त्री साने ताकाइसीको नेतृत्वमा तीव्र गतिमा बढ़िरहेको विदेशी जनसंख्या व्यवस्थापनका लागि ल्याएको नीतिको एउटा हिस्सा रहेको छ। यसअघि गएको जुलाईमा पनि जापानले 50 वर्ष यता पहिलो पटक भिसा शुल्कमा 5 गुणा वृद्धि गरेको थियो। जापानमा आप्रवासन नीति निकै कड़ा र राजनैतिक रूपमा संवेदनशील मानिए पनि त्यहाँको वृद्ध उमेरको जनसंख्याका कारण सृजित श्रम अभावपूर्ति गर्न विदेशी कामदार आधारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता छ। सन् 2025 अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या 41,20,000 आएको छ, जुन अघिल्लो वर्षको तुलनामा 9.5% कृत्रिमानी वृद्धि हो।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँग भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले काँस्य पदकका लागि शनिबार नै खेल्नेछन्।
4: र भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा परेका छन्। भविष्य निर्माण गरिरहेका उदयमान प्रतिभाहरूलाई समेट्ने यो प्रतिष्ठित सूचीमा पर्ने 15 वर्षीय सूर्यवंशी एकमात्र भारतीय खेलाड़ी हुन्। सूचीमा विश्वभरका 7 खेलाड़ी मात्र अटाएका छन्। सन् 2024 12 वर्षको उमेरमा रणजी ट्रफीबाट प्रथम श्रेणीको क्रिकेट शुरू गरेका सूर्यवंशी 2025 राजस्थान रोयल्सले 1 करोड़ भारतीय रूपियाँमा अनुबन्ध गरेको थियो। पहिलो आईपीएल सिजनका 7 खेलमा 1 शतक सहित 252 रन बनाएका उनी इंग्ल्याण्ड विरूद्ध T20मा डेब्यू गर्दै भारतका लागि खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी समेत बनेका थिए। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला। ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद पारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
4: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल।
3: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड।
4: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
3: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानले खेल्ने। भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी मदन पौड्याल र भोजेन्द्र बसन पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।
5: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
6: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
5: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
6: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
5: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।

0: होन्डासँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: Radio Bini FM, Radio Bini FM,
4: Radio Bini FM, 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा शुरू, बिरामीले घरबाटै पनि विशेषज्ञ परामर्श लिन सक्ने।
1: जुम्लाबाट करले लागु औषध चरेस सहित दुईजनालाई पक्राउ गर्यो। बाँके र कैलालीमा लागु औषध सहित 8 जना प्रहरीको नियन्त्रणमा।
0: हुम्लाको गोल्डेन स्याउ टिप्न योग्य भएको कृषि प्राविधिकहरूको सुझाव।
1: र 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुर्खेतमा गतिविधि बढ्दै फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक 7 च्याम्पियनशीप गुमायो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। साँझ 6:30 बजेको भेरी खबरबाट दीपा कोइराला र मधुवन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीको हिमाली जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा शुरू गरेको छ। प्रतिष्ठानका रेक्टर प्राध्यापक डाक्टर धर्मभक्त सुवेदीले आज टेलिमेडिसिन सेवाको उद्घाटन गर्नुभएको हो। उहाँले अब उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताउनु भएको छ। दुर्गमका धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भएकाले टेलिमेडिसिन सेवा शुरू गरिएको प्रतिष्ठानले जनाएको छ। सेवाबाट घरमै बसेर विशेषज्ञ चिकित्सकको परामर्श लिन सकिने बताइएको छ। प्रतिष्ठानका निर्देशक डाक्टर विनम्र विष्टले यो सेवा शुरू भएसँगै अब बिरामीले विशेषज्ञ चिकित्सकको सेवा लिन थप सहज हुने बताउनु भएको छ। दुर्गम तथा विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने क्षेत्रका नागरिकहरूलाई आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकीय परामर्श तथा सेवा दिने टेलिमेडिसिनले सहयोग गर्ने उहाँको भनाइ छ। प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा संचालनमा ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
1: जुम्लाबाट प्रहरीले लागु औषध चरेस सहित 2 जनालाई पक्राउ गरेको छ। सिराहाको लक्ष्मीपुर गाउँपालिका 6 सीतापुरका 25 वर्षका मनोज कुमार ठाकुर र भारतको बिहारका 23 वर्षका संजीव कुमार ठाकुरले चरेस सहित पक्राउ परेको बताइएको छ। प्रहरीले जिल्लाको चन्द्रनाथ नगरपालिका 4 बस पार्कबाट उनीहरूलाई 6 ग्राम 560 मिलिग्राम लागु औषध चरेस सहित रंगेहात पक्राउ परेको बताइएको छ। नियमित चेक जाँच गर्ने क्रममा पक्राउ परेका उनीहरूलाई जुम्ला जिल्ला अदालतबाट 5 दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले बताएको छ।
0: यसै गरी लागु औषध ब्राउन सुगर सहित 3 जना भारतीय नागरिकलाई प्रहरीले नेपालगंजमा पक्राउ गरेको छ। भारतबाट ब्राउन सुगर भित्राएर लुम्बिनी प्रदेशको नेपालगंज र कर्णाली प्रदेशका विभिन्न स्थानमा बिक्री वितरण गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा 808 ग्राम ब्राउन सुगर बरामद गरेको हो। भारतको उत्तर प्रदेश बहराइचका 21 वर्षीय रिजवान अहमद इदरिसी, 18 वर्षीय माज अहमद र 26 वर्षीय रफत खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। डीएसपी प्रदीप सिंह राठौरले नेपालगंज 2 रहेको एक होटलमा लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले छापा मारेको बताउनु भएको छ। पक्राउ परेकाहरूले भारतबाट ब्राउन सुगर भित्राएर विभिन्न स्थानमा बिक्री वितरण गर्ने कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर सहित भारतीय नम्बर प्लेट यूपी 32FH 2680 भएको एक थान स्कूटर र 2 थान मोबाइल फोन बरामद गरेको छ। उहाँका अनुसार पक्राउ परेका 3 जनालाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको थप अनुसन्धान भइरहेको बताइएको छ। उहाँले नेपाल भारत सीमा पारी रूपडिया नानपारा र बहराइजमा बराबंकीबाट नेपालमा लागु औषध भित्र्याउने गरिएको प्रहरीले विशेष निगरानी गरेको बताउनु भएको छ।
1: उता कैलालीमा प्रहरीले ब्राउन सुगर सहित 5 जनालाई नियन्त्रणमा लिएको छ। छुट्टा छुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। भजनी नगरपालिका 5 कुटीबाट 22 वर्षका अमित चौधरी सहित 3 जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको टोलीले लागु औषध सेवन गरिरहेको अवस्थामा 110 मिलिग्राम ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरेको हो। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढ़ीबाट खटिएको संयुक्त टोलीले 5 ग्राम 650 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित स्थानीय 25 वर्षका अभिषेक राणालाई पक्राउ गरिएको हो। यसै गरी यही ठाउँबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले 480 मिलिग्राम ब्राउन सुगर सहित 31 वर्षका गणेश बहादुर पाललाई पनि नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
0: बझाङको सुरुमा गाउँपालिका दुई डोगडीमा जीव दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। सुरुमा गाउँपालिका चार दौटाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02/001/10/95 नम्बरको जीप दुर्घटनामा परेको हो। जीपमा तीनजना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सुरुमा गाउँपालिका चारका 27 वर्षीय चालक कुन्दन बोहराको मृत्यु भएको प्रहरी निरीक्षक उपेन्द्रती मिश्राले बताउनु भएको छ। घाइते दुईजनाको अवस्था तथा परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
1: बाँकेमा घरेलु हिंसा सम्बन्धी अधिकांश उजुरी मेलाप पत्र मार्फत टुंग्याउने गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन र भदौमा परेका 108 उजुरी मध्ये 104 उजुरी मिलापत्रबाट समाधान गरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रदीप सिंह राठौरका अनुसार धेरै प्रयास गर्दा पनि मिलापत्र हुन नसकेका उजुरी मात्रै कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने गरिएको बताउनुभयो। वहाँले घरेलु हिंसा सम्बन्धी उजुरीमा घर परिवारभित्र हुने विवाद, झै झगडा तथा अन्य किसिमका हिंसाका घटना आउने गरेका छन्। उजुरीको प्रकृति र पीड़ितको अवस्थाको आधारमा मिलापत्रको प्रक्रिया अघि बढ़ाउने वा कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उहाँको भनाइ रहेको छ। प्रहरीले साउनमा घरेलु हिंसाका 63 उजुरी परेकामा 61 मिलापत्रबाट टुंग्याएको बताएको छ। यसै गरी लुम्बिनी प्रदेशका 12 जिल्लामा भदौ महिनामा घरेलु हिंसा सम्बन्धी 231 उजुरी परेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ।
0: नेपालगंज स्थित भेरी अस्पतालमा विभिन्न आन्दोलन, द्वन्द तथा प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूले निशुल्क उपचार सेवा पाउने भएका छन्। नेपालमा भएका विभिन्न आन्दोलन, द्वन्द तथा प्राकृतिक प्रकोपका घाइतेहरूको निशुल्क औषधि उपचार गरे बापत अस्पताललाई शोध भर्ना दिने कार्यविधि 2082 अनुसार त्यस्ता घाइतेको निशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नाले बताउनु भएको छ। उहाँका अनुसार जीएनजी आन्दोलन, 10 वर्ष सशस्त्र द्वन्द, जनआन्दोलन, तराई मधेस आन्दोलन तथा विभिन्न प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूले भेरी अस्पतालबाट निशुल्क औषधि उपचार सेवा पाउने भएका छन्। डाक्टर धनारका अनुसार 2052 2063 मंगिर 5 गतेसम्म भएको सशस्त्र द्वन्दका कारण घाइते, 2062-63 को जनआन्दोलनका घाइते, प्राकृतिक प्रकोपका कारण घाइते भएका व्यक्ति तथा 2081 चैत 15 गते काठमाडौँको तीनकुने प्रदर्शनमा घाइते भएकाहरूले सेवा पाउनेछन्। यसै गरी 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन तथा विभिन्न प्राकृतिक प्रकोपका क्रममा घाइते भई अंगभंग भएका व्यक्तिलाई पनि निशुल्क औषधि उपचार गरिने उहाँले बताउनु भएको छ। उहाँका अनुसार जेएनजी आन्दोलनका क्रममा भेरी अस्पतालमा 25 घाइतेको उपचार गरिएको थियो। निशुल्क उपचार सेवा लिन सम्बन्धित घाइतेसँग गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको घाइते खुल्ले परीक्षा पत्र अनिवार्य हुनुपर्ने अस्पतालले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठ हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठ हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0296, 98412-88391, 98580-40382।
0: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498040।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा शुरू, बिरामीले घरबाटै पनि विशेषज्ञ परामर्श लिन सक्ने, जुम्लाबाट प्रहरीले लागू औषध सहित 2 जना पक्राउ, बाँके र कैलालीमा पनि लागू औषध सहित 8 जना प्रहरीको नियन्त्रणमा लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सुर्खेतका पत्रकार तथा उद्यमी दीपक बुढा छेत्री र उहाँका श्रीमती उद्यमी हिमा कुमारी उपाध्यायले भोटेकोशी बाढ़ी प्रभावितका लागि 11,11,111 रूपियाँ राहत सहयोग गर्नुभएको छ। बुढाले उहाँका बुवा मानबहादुर बुढा स्वर्गारण भएको 14 पुण्यतिथि पारेर आज अर्थमन्त्री डाक्टर स्वर्णिमा अग्रेलाई सहयोग रकम बुझाएको बताउनु भएको छ। बुढाले सरकारका विभिन्न निकायबाट प्राप्त पुरस्कार तथा सम्मानको रकम र आफूले सञ्चालन गर्दै आएका विभिन्न व्यवसायबाट आर्जित रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बताउनु भएको छ। राष्ट्रिय युवा प्रतिभा सम्मान 2078, राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार 2080, राष्ट्रिय युवा प्रतिभा सम्मान 2081 र उत्कृष्ट महिला उद्यमी सम्मानबाट प्राप्त 1,00,000 रूपियाँ गरी पुरस्कार तथा सम्मानबाट प्राप्त कुल 4,00,000 रूपियाँ सहयोग गरेको उहाँको भनाई छ।
1: सरकारले निजी क्षेत्रको विद्युतीकरण उत्पादनलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमित आयोगले पहिलो पटक व्हील चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले आपतकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नु पर्नेछ। यसै गरी मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको विद्युत वित्तीय विवरण र आगामी वर्षको अनुमानित आयलाई आधार मानेर यो दर तयार गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रेड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
0: हिमाली जिल्ला हुम्लाबाट केही ढिलो गरी पाक्ने गोल्डन स्याउ टिप्न योग्य भएको कृषि प्राविधिकहरूले सुझाव दिएका छन्। कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले सिमकोट गाउँपालिका 5 को सिम क्षेत्रमा स्याउ बगैंचामा फलेको गोल्डन स्याउ टिप्न र बिक्री गर्नका लागि योग्य भएको बताउनु भएको छ। स्याउ बगैंचामा पुगेर कृषि प्राविधिकहरूबाट स्याउको रसिलोपनाको रिफ्लेक्टोमिटरले चेक जाँच गर्दा टिप्नका लागि योग्य भएको पुष्टि भएको उहाँको भनाई छ। स्याउको रेस रसिलोपना 12 डिग्री विक्स पुगेपछि बोटबाट टिप्न उपयुक्त हुने उहाँको भनाइ छ। स्याउ बगैंचाको गोल्डन स्याउको रसिलोपना पुगेकाले अब गोल्डन स्याउ टिप्नका लागि उपयुक्त भएको र किसानले टिपेर बिक्री गर्दा कुनै फरक नपर्ने भनाई उहाँको रहेको छ। हुम्लामा स्याउको मूल्य प्रति केजी र ए ग्रेडको प्रति केजी 60 रूपियाँ, बी ग्रेडको प्रति केजी 50 रूपियाँ र सी ग्रेडको प्रति केजी 40 रूपियाँ मूल्य निर्धारण गरिएको छ। बगैंचामा फलेको रेड डेली सीएस स्याउको रसिलोपनाको मात्रा अझै टिप्नका लागि समय नपुगेको कृषि प्राविधिकहरूको भनाइ छ।
1: सल्यानको धारमा गाउँपालिकामा स्कब टाइपस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ भने 600 भन्दा बढ़ी संक्रमित भएका छन्। उता बैतडीमा पनि चालू आर्थिक वर्षको साउन र भदौमा 139 संक्रमित भेटिएका छन्। यस वर्ष देशभर 9,000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ। रोग 74 जिल्लामा फैलिएको बताइएको छ। समयमै उपचार नगरे मृगौला, फोक्सो तथा अन्य अंगमा असर पुग्न सक्ने भएकाले उच्च ज्वरो सहितका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले आग्रह गरेका छन्। सल्यानको दारमा गाउँपालिका 3 का 12 वर्षीय बालक र वडा नम्बर 1 का 50 वर्षका पुरूषको स्कब टाइपसको संक्रमणबाट मृत्यु भएको हो। गाउँपालिकामा कार्यरत स्वास्थ्य कर्मीका अनुसार दुवै मृतक संक्रमण हुनुअघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै स्वास्थ्य सम्बन्धी समस्या नभएको बताइएको छ। यी दुईजनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइपस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ भने 600 बढ़ी संक्रमित भएका छन्। गाउँपालिकाका सबै वडामा यो रोग फैलिएको छ। दैनिक 30,000 भन्दा बढ़ीमा संक्रमण 30 जना भन्दा बढ़ी संक्रमण पुष्टि भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ बहादुर बस्नेतले बताउनुभयो। संक्रमण फैलिन नदिनका लागि धेरै क्षेत्रबाट आउने नागरिकलाई चेक जाँच गर्न थालिएको छ। दाङ र नेपालगंजतर्फबाट आउने नागरिकहरूलाई चेक जाँच गर्न थालिएको बताइएको छ। यसै गरी बैतडीमा पनि चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै 139 जनामा स्कब टाइपसका बिरामी फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। नेपालमा 1 दशक अघिसम्म खासै नसुनिएको यो रोग अहिले प्रमुख जनस्वास्थ्य समस्याको रूपमा देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ। स्कब टाइपस देशभर 9,000 भन्दा बढ़ी नागरिकमा देखिएको बताइएको छ। यो रोग अहिले 74 जिल्लामा फैलिएको छ। पछिल्लो एक महिनामा मात्रै देशभर 2,718 जनामा यो रोगको संक्रमण देखिएको बताइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्यलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आदर
2: सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइरोइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने औषध

0: बाह्र 90053 फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएल मै।
0: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
3: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198-198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना
6: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौ बाँकी खबरतर्फ। सुन आज तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुनसानी व्यवसायी महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भएको हो। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँ घटेर 4,510 रूपियाँमा कारोबार भएको महासंघले बताएको छ। हिजो चाँदी तोलाको 4,655 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ।
7: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जालमा लेख्दै पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला

0: परेको बताएको छ। यसअघि 7 जना शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकोमा 11 जनाको शव भेटिएको छ। अझै 5 जना बेपत्ता भएका छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। हिमलुङ हिमालको आधार शिविरमा गएको आइतबार असोज 11 गते बिहान हिम पहिरो गएको थियो।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदन चालू अधिवेशन अन्त्य गर्नु भएको छ। सरकारको सिफारिशमा असोज 13 गते राष्ट्रपति पौडेल समक्ष पुगिसकेपछि भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नु भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईले निकाल्नु भएको विज्ञप्तिमा 2083 असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदका दुवै सदन चालू अधिवेशन अन्त्य भएको उल्लेख गरिएको छ।
0: फेरी खबरको अन्त्यमा अब खेल खबर। नेपाल राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम सकिएपछि नेपाल प्रतियोगिता खेल्न वञ्चित भएको हो। बंगलादेशमा अबको एक महिनापछि 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थियो। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको छ। तर एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै रहेको छ।
1: खेलकै अर्को प्रसंगमा आसन्न 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि सुर्खेतमा गतिविधि बढ़ेको छ। केन्द्रको प्राविधिक टोली 3 दिनदेखि सुर्खेत सहित विभिन्न जिल्लाको भ्रमणमा रहेको छ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका कुन खेल कहाँ गराउन उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी लिइएको छ। यसबीच प्रतियोगिताको तयारी व्यवस्थापन र आवश्यक समन्वय बारे छलफल गर्न मूल आयोजक समितिको बैठक आउँदो आइतबार कर्णालीमा बस्ने भएको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले बैठक आइतबार बिहान 11 बजे बस्ने तय भएको बताउनुभयो। बैठकमा संघीय र प्रदेश तहबाट भइरहेको तयारी, खेलस्थल, आवास तथा सहभागी व्यवस्थापन लगायतका विषयमा छलफल हुने भएको छ। संघीयतर्फ विभिन्न समिति गठन भएर आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको र प्रादेशिक खेलकुद परिषदलाई आवश्यक जानकारी गराइसकेको मेहताले बताउनुभयो। प्रदेश सरकार र संघीय सरकार बीच समन्वय भइरहेको दावी गर्दै उहाँले मूल आयोजक समितिको बैठकमा विभिन्न विषयमा छलफल हुने समेत उल्लेख गर्नु भएको छ। कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दले खेलस्थल, आवास व्यवस्थापन केही चुनौती रहेको भन्दै यसमा केन्द्रित भएर काम भइरहेको बताउनुभयो। प्रतियोगितामा 32 खेल समावेश गरिएकोमा सुर्खेतमा करिब 17 देखि 18 खेल सञ्चालन गर्ने र अरू अन्य कर्णालीका जिल्लामा सञ्चालन गर्ने तयारी छ। 16 देखि 29 मंगिरसम्म प्रतियोगिता सञ्चालन गर्ने आयोजकले बताएको छ। खेल खबरसँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेसी मेडिसिन सेवा शुरू। बिरामीले घरबाटै पनि विशेषज्ञ परामर्श सेवा लिन सक्ने।
1: जुम्लाबाट प्रहरीले लागू औषध चरे सहित 2 जना पक्राउ। बाँके र कैलालीमा पनि लागू औषध सहित 8 जना प्रहरीको नियन्त्रणमा।
0: हुम्लाको गोल्डेन स्याउ टिप्न योग्य भएको कृषि प्राविधिकहरूको सुझाव।
1: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुर्खेतमा गतिविधि बढ़दै फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीप गुमायो। हवस् त तपाईँ हाम्रो भेट अब भोलि बिहान 6:30 बजेको भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित साँझको भेरी खबरबाट दीपा कोइराला र मधुबन विष्टी विदा हुन्छौ। नमस्ते।
2: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
3: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। सूचना प्रसारण भएको मितिले 30 दिनभित्र यही असोज 30 गते कार्यालय समयावधि भित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विधा परेमा विधाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 0385201181 र सूचना अधिकारी मोबाइल नम्बर 9858371306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
2: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलू प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा चार हरे क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चकलाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारको आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
3: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
2: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम
3: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
4: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 0385219987 र मोबाइल नम्बर 9855131956।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्, उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस्, र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517015।
8: रेडियो भेरी एफएम

0: तपाईँ आकर्षक फोटो फ्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: दसैँ आयो, खुसी ल्यायो हायरको खुसीको फल योजना।
8: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
7: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
8: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
7: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
9: Samay badaliyo, pusta feriyo, tara saath, saath ustai cha.

0: जनता केवल पांच दशक देखी।
1: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: महाचार महाबहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे।
4: रेडियो भेरी एफएम

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
3: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
2: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
3: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर, एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
2: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
4: Samay badaliyo, pusta feriyo, tara saath, saath ustai cha.

0: जनता केवल पाँच दशक देखि
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज
1: यायन को फेसबुक पेज र यूट्यूब चैनल बाट पनि सुन्न सकिन्छ। राष्ट्रिय सभाद्वारा भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन। मनाङको हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
2: भाग्दाखेरि हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
1: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
3: उक्त नियमावलीको नियम 7(1) को व्यवस्थापन मुजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
1: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
4: सम्मान्यज्यूको एउटा खालको निर्देश पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ।
1: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ।
6: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन NNMGAले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले CIM जानकारी दिनुभयो।
2: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने आज खोजी गर्ने दलको सदस्य नै सभामा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
6: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो। सभापति रोकाईले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइरहेको छ।
4: अब यसमा सानो विधेयक थियो, मान्यजीले प्रशस्त सुझाव राख्नु भएको थियो, संशोधन राख्नु भएको थियो, छलफल अब समयबाट हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आज जति पनि विधेयकहरू थिए हामीले कमसेकम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यजीको एउटा खालको निर्देश पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ।
6: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मीन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
3: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालना नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
6: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको बोक्यौता रकम दशै अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी कैलालीकालाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट काडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
1: सन्तोषी रावल बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
7: त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
1: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: तपाईँको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
7: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि गर्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
12: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है। तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुङ्गा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी र सुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
13: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयासमै छौ। पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाड़ी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ। भेत्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको, भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ।
12: रातको समयमा सकेसम्म यात्रा नगर्न ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी र सुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कोल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस,
14: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
1: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
16: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
15: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
16: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
15: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
16: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
17: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
16: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
12: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागी मात्र रु 5700 मा। साथ ही क्यारो टीवी ऐप मा पाउनु होस 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरु। वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नु होस, कॉल गर्नु होस 9709184147। शर्तहरु लागू हुने छन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ। तपाईले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ? छोटकरीमा राख्न अनुरोध गर्दछु।
14: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइला है, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने हो यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब विस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
19: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ, यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यति छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
14: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
19: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा त नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
14: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन।

0: ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो। संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
1: त्यस्तो कानून आयो भने
0: हामी चाहिँ यसमा कुनै भराएको। अब बाँकी विषय हो, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो। अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो तारसित त निर्देशिकाले नै काम गर्छ, होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। अहिले हामीले भनिरहेछौ,
1: अहिले पनि विशेष समिति त गठन भयो,
0: जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत। गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ। प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। प्रति कार्यको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले, र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छोटकरीमा राख्नु अनुरोध गर्दछु।
2: संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ, तर त्यो व्यावहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ, होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ। भनेपछि हामीलाई त कसैले रोकेको होइन नि, त इच्छा शक्ति कसैले भनिदिएर म गर्छु होला होइन। त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ, र त्यहाँ पनि फेरि ग्याप छ। यो एउटा हामीले देखेको ग्याप छ। म त्यो बीचमा भोटे कोशीको यो बाढी आउँदा म चाइनामा थिएँ। त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो। अझ पछि कति हराएको थाहा छैन, किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटे कोशीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो, तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोशीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो, होइन, विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम हो। त्यति क्षति कम हुँदाहुँदै पनि हामीले 21 व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 घाइते हुनु भएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400+ विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन, चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसालाई एरिया कहाँ कहाँ छ या भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन् र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानून चाहिएछ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रति कार्यको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
3: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ।

कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
4: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
3: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
5: सूचना यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा संजीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
5: र मोबाइल नम्बर 98550-13-956।
8: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
9: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिन भित्र, यही असोज 30 गते कार्यालय समयावधि भित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विधा परेमा विधाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-521-881 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnalai.gov.np मार्फत जानकारी लिन सकिनेछ।
8: कार्यक्रम तथा क्रियाकलापहरू: कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरे क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारका आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा महाप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
9: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, ढुवानी बजारीकरण, लेबलिङ, प्याकेजिङ, अर्गानिक उत्पादन
10: उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गारिक अदुवा बेसार उत्पादन कार्यक्रम,
11: संघ सशर्त अनुदान प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम
10: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
12: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: खुसीको खबर
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही असोज 17 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क वाना हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
7: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
12: रेडियो भेरी एफएम

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। शर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
2: सूचना
6: यही असोज 17 शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हातखुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13-956।
8: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
9: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
8: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
9: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
10: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
11: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
12: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर
13: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ, सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
11: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
13: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
11: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
13: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
11: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
13: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
11: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
13: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्री बिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
13: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्री बिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
14: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे
15: रेडियो भेरी एफएम नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
16: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्, त्यो हाम्रो सुझाव पनि हो।
15: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
17: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
15: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाइ दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
18: संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गवर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उडान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेत्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारत स्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसूरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले कुनार र हेलमन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बाल बालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 जना विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
15: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई यसबारे कुनै जानकारी नगराएकोमा विमती जनाए।
16: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
15: आङदेम्बेले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाइ थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
19: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेहिता छ। यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठकारामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसन नभए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
15: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाव गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
17: सबैभन्दा जटिल प्रश्न भनेको चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेका देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
20: त्यसको कारण के देख्नुहुन्छ?
17: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको हुन, दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्, किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ। कतिपय बेलामा सत्तारूढले उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था

0: प्रभाव नदिएको सत्तारूढ दलबाट नै संशोधन उठेको हो। त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
1: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
0: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन, अथवा सप्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनुहुन्छ, जस्तो पुष्पकमल दाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
1: संसद प्रति जसरी उत्तरदायी जवाफ दिइ हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
0: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मोहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शंका कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शंका आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शंका आशंका बढ्नु पूर्वै प्रधानमन्त्री संवाद नै आउनुपर्छ।
1: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
0: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढंगले औचित्य खोलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै हो। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको रोस्टरमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिकले त उहाँले नदे प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले सुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुहिएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टरमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
2: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
3: विनाशकारी बाढ़ी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
4: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिला बहुत काम गर्दाखेरि कमाएर बसेको थियो, कमाइ समय केही छैन, अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन, हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ, रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
3: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
5: बाढी आउन भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छ नि। यो रात भने धेरै साथै त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना
3: विदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
6: त्यो भएभरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई राहत हुन्थ्यो, काम गर्ने औजार सौजार यताउति।
3: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। बीबीसी नुवाकोट।
2: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविव जाने क्रममा पाइलटलाई सहपाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उड़ान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
7: धारिलो।

0: हतियार प्रहार गरिएका पाइलट क्याप्टेन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। युएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडेल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
7: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
8: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रणालीलाई सम्झनुहोस्।
7: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
8: यही असोज 17 गते तेस्रो शनिबारको दिन
7: यस राणा अस्पताल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
6: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
9: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछापुच्छ्रे ब्याङ्कमा पत्थात हातमै प्राप्त गर्नुहोस्, किनकि माछापुच्छ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछापुच्छ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछापुच्छ्रे ब्याङ्क।
1: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: रेडियो भेरी एफएम

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
1: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
1: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
4: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
7: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: के छ साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
12: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी, प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
11: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
12: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व, ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
13: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
14: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त
4: दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
14: रेडियो भेरी FM।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: सूचना यही असोज 17 शनिबारका दिन सुफत पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टर द्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13-956।
6: रेडियो भेरी एफएम।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भयपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान सहयोगी।